0: आवश्यक उपकरणसहित अस्थायी अस्पतालमा रूपान्तरण गरिएको थियो। जितपुर सुमरा उपनगरपालिकाको आर्थिक सहयोग र नेपाली सेनाको सहकारीमा बन्द उद्योगलाई अस्थायी अस्पतालमा रूपान्तरण गरिएको त्यति बेला जितपुर स्थित नेपाली सेनाको 28 नम्बर वाहिनीका वाहिनीपति अनुपजङ थापाले बताएका थिए। यसरी कोरोना कालमा संक्रमितलाई राख्न नेपालगंज चुपा महानगरपालिकाले उपलब्ध गराएको 4 बिघा 13 धुर सरकारी सट्टामा 29 करोड़ 38 लाख रूपियाँ खर्चेर बनाइएको होल्डिङ सेन्टरका संरचना प्रयोगविहीन हुँदा मक्किन थालेका छन्। मक्किँदै करोड़ौंका संरचना कोरोनाकालीन होल्डिङ सेन्टर अलपत्र शीर्षकमा नागरिक दैनिकमा यो खबर छ।
1: मल किन्न गएका किसान दाजुभाइ 20 दिनदेखि भारतीय जेलमा शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। विगतका वर्ष झैं हुन्थ्यो भने यति बेला बलरा नगरपालिका 5 सर्लाहीका 55 वर्षीय सुरेश प्रसाद सिंह र 60 वर्षीय नागेन्द्र प्रसाद सिंहले 2.5 बिघा खेतमा रोपाई गरिसकेका हुन्थे। यसपालि खेत बाँझो मात्र छैन। यी दुई किसान दाजुभाइ 20 दिनदेखि भारतीय जेलमा छन्। सरकारले मल दिन नसकेपछि भारतीय सीमावर्ती बजार सोन वर्षाबाट खरीद गरेर ल्याएको 2 बोरा यूरिया र 6 बोरा डीएपी सहित उनीहरूलाई पक्राउ गरिएको थियो। रोपाई अघि उनीहरू मलको जोहो गर्न विगतका वर्ष झैं सीमावर्ती बजार सोन वर्षा पुगेका थिए, तर साइकलमा राखेर ल्याउँदै गर्दा 17 असारमा भारतीय कृषि विभाग र सशस्त्र सीमा बल एसएसबीको संयुक्त टोलीबाट मल तस्करी गरेको आरोपमा पक्राउ परे। पक्राउ परेपछि उनीहरूलाई शुरूमा सोन वर्षा थानामा राखियो, त्यसपछि सीतामढ़ी जिल्लाको डुमरा स्थित कारागार पठाइएको छ। मुद्दामा थप सुनवाई हुन सकेको छैन। थुनामा रहेका नागेन्द्रका ज्वाई प्रवीण सिंहका अनुसार डुमरा स्थित स्थानीय अदालतले 25 असारमा सुन वर्षा प्रहरीबाट घटनाको विवरण सहितका कागजात मगाएको छ। अहिलेसम्म दुवैजनाको बेल धरौटी हुन सकेको छैन। अदालतका न्यायाधीश विदामा हुनुहुन्छ भन्ने जानकारी पाएका छौं। उनले भने अदालती प्रक्रियाकै कारण ढिलासुस्ती भइरहेको छ, हामी धाउन छाडेका छैनौ। सर्लाहीका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी भन्नुहुन्छ, गृह मन्त्रालयलाई जानकारी गराइसकेको छु, माथिबाट पहल भइरहेको होला, स्थानीय तहमा भारतीय एसएसबीसँग पनि समन्वय गरिरहेका छौं। सरकारले मल दिन नसकेपछि बाली जोगाउन सीमावर्ती भारतीय बजारबाट किनेर ल्याउँदै गर्दा 17 असारमा पक्राउ परेका सर्लाहीका सुरेश प्रसाद सिंह र नागेन्द्र प्रसाद सिंह अझै छुटेनन् भन्दै कान्तिपुर दैनिकले मल किन्न गएका किसान दाजुभाइ 20 दिनदेखि भारतीय जेलमा शीर्षकमा यो खबर छापेको हो।
0: कोशी ब्यारेजको पुल आफ्नो आयु पूरा भएसँगै जीर्ण बन्दै गएको छ। बढ़दो सवारी चाप र बाढ़ीका कारण यस पुलमाथि निरन्तर जोखिम बढ़िरहेको छ। पानीको बहाव बढ़ेसँगै केही दिन यता कोशी ब्यारेजको पुलमा एकतर्फी सवारी साधन सञ्चालन गरिएको छ। निर्धारित आयुभन्दा 1.5 दशकभन्दा बढ़ी समय सञ्चालनमा आइसकेको यस पुलबाट दैनिक हजारौं भारी सवारी साधन गुर्छन्, जसले गर्दा यसको संरचनामा बढ़ी दबाव पर्ने गरेको छ। वर्षायाममा पानीसँगै आउने बालुवा र ढुंगा माटो गेग्रानले समेत नदीको सतह बढ़ाउँदै लगेको छ, जसले पुलको संरचनालाई थप खतरामा पारेको छ। कोशी ब्यारेजको निर्धारित आयु समाप्त भइसकेकाले कुनै पनि समय नदीको बहावले ब्यारेजमा क्षति पुगी जनधनको ठूलो क्षति हुन सक्छ। यसको जोखिम अत्यन्त संवेदनशील र गम्भीर हुन सक्छ। यसले नेपालका पूर्वी जिल्लाहरू र भारतको बिहार राज्यका ठूला भूभागलाई सिधै असर पर्न सक्छ। तैपनि यस ब्यारेजको विकल्पमा प्रस्तावित नयाँ सड़क र पुल निर्माण प्रक्रिया अझै अगाडि बढ़न सकेको छैन।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। कांग्रेसका संस्थापन र असन्तुष्ट पक्षले पार्टीका संस्थापक नेता बीपी कोइरालाको 44 स्मृति दिवसका कार्यक्रम अलग अलग रूपमा मनाउने भएका छन्। संस्थापन पक्षले मंगलबार र बुधबार कार्यक्रम राखेको छ। पूर्व सभापति शेरबहादुर देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्ण बहादुर खड्का नेतृत्वको असन्तुष्ट पक्षले मंगलबार कमलादी स्थित प्रज्ञा भवनमा विशेष विचार गोष्ठी भनेर आयोजना गर्ने भएको छ। कार्यक्रम तयारीका संयोजक पूर्व उपसभापति प्रकाश मान सिंह रहेका छन्।
2: विकासीय मन्त्रालयहरूले अब पहिलो त्रैमासमै पनि विनियोजन बजेट रकमान्तर गर्न पाउने भएका छन्। अर्थ मन्त्रालयले सोमबार जारी गरेको आर्थिक वर्ष 2083-84 बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शनमा मन्त्रालयलाई आर्थिक वर्षको पहिलो त्रैमास र अन्तिम महिना असारमा पनि कानून परिधि र बजेटको सीमाभित्र रहेर रकमान्तर गर्न पाउने सुविधा दिएको हो।
1: गएको आर्थिक वर्षमा निजामती सेवातर्फ करिब 3,000 पद रिक्त भएका छन्। राष्ट्रिय निजामती किताबखानाको तथ्याङ्क अनुसार अनिवार्य अवकाश र कर्मचारीले राजीनामा दिँदा उक्त पद रिक्त भएका हुन्। गत आर्थिक वर्षमा 2211 जना कर्मचारीले अनिवार्य अवकाश पाएका छन् भने 718 जनाले राजीनामा दिएका छन्। राजीनामा दिने कर्मचारीको संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा बढ़ी देखिएको छ।
2: अर्थ मन्त्रालयले आर्थिक वर्ष 2083-84 बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै मन्त्रालय विभाग तथा सरकारी निकायलाई विस्तृत मार्गदर्शन जारी गरेको छ। मार्गदर्शन जारी गरिएपछि विनियोजन ऐन, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन र प्रचलित कानूनको पूर्ण पालना गर्दै खर्चमा मितव्ययिता, पारदर्शिता र नतिजामुखी कार्य सम्पादन सुनिश्चित गर्न अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले छलफल गर्नुभएको छ।
1: काठमाण्डु उपत्यका नदी किनारबाट विस्थापित सुकुम्बासीहरूलाई उनीहरूको स्थायी ठेगाना भएकै जिल्लामा व्यवस्थापन गर्ने प्रक्रिया सरकारले अघि बढ़ाएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशन र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले संकलन गरेको डिजिटल विवरणका आधारमा यो कदम चालिएको हो।
2: विशेष आर्थिक क्षेत्र स्टेजमा संचालित उद्योगले एक साताभित्र भाड़ा नतिरे बिजुली र खानेपानीको सेवा काटिने भएको छ। विशेष आर्थिक क्षेत्र स्टेज प्राधिकरणले बक्यौता रहेका उद्योगलाई एक साताभित्र सम्पूर्ण बक्यौता भाड़ा बुझाउन निर्देशन दिएको हो।
1: रोग किराको जोखिम देखिएपछि सरकारले केही समयका लागि धनियाँ आयातमा रोक लगाएको छ। प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले चीनबाट आयात गरिएको ठूलो परिणामको धनियाँको दानामा खपराज बाटल नामक हानिकारक रोग र किराको जोखिम देखिएपछि तत्कालका लागि धनियाँ आयातमा रोक लगाएको हो।
2: एक वर्ष अघि नै निर्माण पूरा भइसकेको तर विभिन्न कारणले सञ्चालन हुन नसकेको नागढुङ्गा सुरुङ मार्ग साउन दोस्रो सातादेखि क्रमिक रूपमा सञ्चालन गर्ने तयारी गरिएको छ। साउन 1 गते सुरुङ मार्गको विधिवत उद्घाटन गर्ने कार्यक्रम तय गरिएको सड़क विभागका महानिर्देशक डाक्टर विजय जयसीले बताउनु भएको छ।
1: दार्चुला स्थित महाकाली नदीमाथि निर्माण गरिएको नेपाल भारत जोड़ने पक्की पुल सञ्चालनमा ढिलाइ भएको छ। पुल निर्माण पूर्ण रूपमा पूरा भएर नेपालतर्फको 130 मीटर मुख्य सड़क निर्माण पनि अन्तिम चरणमा रहेको स्थानीयले बताएका छन्। नेपालतर्फको सड़क निर्माण गरिरहेको कम्पनीका सब इन्जिनियर हेम पाण्डेका अनुसार सड़कमा ढलान भइरहेको र सो काम आगामी अगस्तमा सकिनेछ।
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। नयाँ दिल्ली स्थित प्रदर्शन र धरनाका लागि परिचित स्थल जन्तर मन्तरमा सोमबार बिहानैदेखि ठूलो संख्यामा मानिसहरू जम्मा भएका थिए। केही महिना अघि मात्र घोषित कक्रोच जनता पार्टी सीजेपीले आह्वान गरेको चलो संसद मार्चका लागि विद्यार्थी अभिभावक र नागरिक समाजका प्रतिनिधि बिहानै आइसकेका थिए। त्यस्तै अर्कोतर्फ दिल्ली प्रहरी ऱ्यापिड एक्सन फोर्स आरएएफ र केन्द्रीय रिजर्भ प्रहरी बल बीआरपीएफका सुरक्षाकर्मी पनि ठूलो संख्यामा सड़कमा तैनात गरिएको थियो। मीडिया रिपोर्टहरूका अनुसार मार्च नियन्त्रण गर्न भन्दै करिब 5,000 सुरक्षाकर्मी दिल्लीका सड़कमा तैनात गरिएको थियो। सोमबारको प्रदर्शनमा दमन भएको भन्दै अस्पतालबाटै अनसन जारी राख्ने शिक्षाविद तथा वातावरण अभियन्ता सोनम वाङचुकले घोषणा गरेका छन्।
1: क्रिकेट विश्वकप लीग टू अन्तर्गत नेपालले नेदरल्याण्डसमा आजदेखि शुरू हुने त्रिकोणात्मक एक दिवसीय श्रृंखला मार्फत विश्वकप छनौटको आफ्नो अभियानलाई थप मजबूत बनाउने लक्ष्य राखेको छ। यस श्रृंखलामा नेपालले घरेलु टोली नेदरल्याण्ड्स र नामिबियासँग दुई दुई खेल खेल्नेछ। नेपालले पहिलो खेल मंगलबार दिउँसो 2:45 नामिबिया विरूद्ध खेल्दै श्रृंखलाको शुरूआत गर्नेछ। त्यसपछि बिहिबार घरेलु टोली नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्ने तालिका छ। दोस्रो चरणमा नेपालले आगामी सोमबार फेरि नामिबियासँग खेल्नेछ भने त्यसको दुई दिन नेदरल्याण्डसँग भिड्दै श्रृंखला समाप्त गर्नेछ।
2: अब विचार विश्लेषणको पालो। सबैभन्दा पहिले नेपालमा मानव अधिकारको अवस्था शीर्षकमा अर्जुन नरसिंह केसीको विचार लिएका छौं। कान्तिपुरमा छापिएको छ यो विचार। सरकारले पनि कसुर हेरी दण्डको न्यायिक बाटोबाट च्युत भएर मानिसहरू दण्ड दण्डहीनता र प्रतिशोधको बाटो अपनाउने लक्षण र संकेतलाई मेटाउने हो भने राष्ट्रिय मानवाधिकार आयोगको उक्त प्रतिवेदन तत्काल सार्वजनिक गर्दै तद अनुरूप कार्यवाहीको प्रक्रिया शुरू गर्नुपर्छ। यसलाई राष्ट्रिय अन्तर्राष्ट्रिय सम्पूर्ण कारोबारवालाबाट सरकारको न्यायिक परीक्षाको कसीको रूपमा हेरिएको छ। सरकारको कतै असहमति छ भने आफ्ना असहमति सहित सार्वजनिक गरे हुन्छ।
1: खुशी मार्फत मानसिक शान्ति शीर्षकमा डाक्टर सुभाष पोखरेलको विचार नागरिक दैनिकमा छापिएको छ। विविध कारणले उत्पन्न भएको मानसिक थकान व्यवस्थापन गर्न नसकेपछि व्यक्ति आत्महत्याको चरणमा पुग्छ। आत्महत्याको घटनालाई अत्याधिक महत्व दिँदा दिमागी थकानमा परेकाहरूले मरेको व्यक्तिमा देवत्वकरण भएको महसुस गर्छन्। यस्तो सोचले उनीहरूलाई आत्महत्याको निर्णयमा पुग्ने मार्ग निर्माण गर्छ। व्यक्तिलाई प्रसन्न बनाउने धेरै विधिमध्ये खेलकुद एक दरिलो माध्यम मानिन्छ। खेल र प्रसन्नता बीच प्रत्यक्ष सम्बन्ध देखिन्छ। खेल हेर्दा व्यक्तिले आनन्दको अनुभूति मात्र गर्दैन, एकाङ्कीपनबाट छुटकारा पाएको महसुस गर्छ। घरमै बसेर हेरिने खेलकुदले समेत सन्डे रंगशाला

0: रेडियो सङ्ख्या सभा 95.5 मेगाहर्ज।
1: रेडियो सङ्ख्या सभाको
2: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
3: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाइ खोल्ने,
3: दाँत भर्ने, दाँतको आकृति गर्ने,
2: दाँतको एक्सप्रेस सुविधा,
3: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
2: ध्यान दिनै पर्ने कुरा।
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एक मात्र डेन्टल
4: पाथीभरा डेन्टल, खादबारी नगरपालिका 1 हाटलाग्ने टुडी खेल छेउ सङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420505041।
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी।
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
8: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: जुलाई महिनामा देशभर औसत भन्दा कम पानी पर्यो। बुधबार भोलिदेखि क्रमशः वर्षा घट्दै जाने। नेपालमा कृषि खाद्य प्रणालीको सुदृढीकरणका लागि नयाँ परियोजना शुरू।
1: युक्रेनमा व्यापारिक जहाजमाथि आक्रमण, चारजना भारतीय नागरिकको मृत्यु। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य फेरि उच्च बिन्दुमा। कंगोमा इबोला संक्रमणले 930 ज्यान लियो।
0: र राष्ट्रिय गल्फ टोलीका राहुल विश्वकर्मा अनि तेन्जिङ छिरिङले थाइल्याण्डमा प्रशिक्षण लिँदै 7 ईटीटी टेबल टेनिस प्रतियोगिताका पदक विजेता थाइल्याण्ड भ्रमणमा।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: साझा खबरको सबैभन्दा शुरूमा, सरकारले बढ़ी भएका कर्मचारीहरूलाई आवश्यक पर्ने ठाउँमा पठाउने र तत्काल लोकसेवा मार्फत कर्मचारी माग नगर्ने रणनीति बारेको प्रसंग।
1: दरबन्दी कटौतीपछि बढ़ी भएका कर्मचारीलाई आवश्यक अनुसार संघीय, प्रदेश र स्थानीय तहमा पठाउने निर्णय भएको छ। मुख्य सचिव गोविन्द बहादुर कार्कीको नेतृत्वमा हिजो बसेको सचिवहरूको बैठकले विभिन्न 22 निर्णयहरू गरेको हो। बालिन शाह प्रधानमन्त्री नियुक्त भएता पहिलो पटक सचिवहरूको बैठक बसेको छ। बैठकले नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण गरेपछि स्वीकृत भएका दरबन्दीहरूमा कर्मचारीको मिलान गर्ने र बढ़ी हुनेमा रहने कर्मचारीलाई अभाव भएका ठाउँमा पठाउने निर्णय गरेको हो। सचिवहरूले मालपोत र नापिका सेवाहरूलाई स्थानीय तहमा हस्तान्तरण गर्ने कामलाई तीव्रता दिने निर्णय समेत गरेका छन्। यसैबीच प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले नयाँ थायी पदपूर्तिका लागि यस वर्ष लोकसेवा आयोगमा माग नगर्ने भनी सचिव बैठकबाट भएको निर्णयबारे थप स्पष्ट पारेको छ। कुनै पदप्रति आवश्यक भएको, फाजिलका कर्मचारी व्यवस्थापन भइसकेपछि पद रिक्त भएको वा संगठन तथा व्यवस्थापन सर्वेक्षणबाट कायम भएका नयाँ स्वीकृत दरबन्दीको रिक्त पदमा पदपूर्ति गर्नुपर्ने अवस्था भएको खण्डमा त्यस्ता पदमा थायी पदपूर्तिका लागि नियमित रूपमा लोकसेवा आयोगमा माग गरिने सहसचिव एवं प्रवक्ता हेमराज अरियालले निकालेको विज्ञप्तिमा उल्लेख छ। सरकारले साबिकका 22 मन्त्रालयको संख्या घटाएर 18 कायम रहेको र गरेको र सुक बमोजिम गाभिएका तथा नवगठित मन्त्रालय र मातहतका निकायहरूको संगठन संरचना र कर्मचारी दरबन्दी व्यवस्थापनका लागि सर्वेक्षणको प्रक्रिया शुरू भएको जानकारी दिइएको छ। उक्त सर्वेक्षण कार्य सम्पन्न भएपछि विभिन्न पदहरूको पद दरबन्दी हालको भन्दा घट्न सक्ने भएकाले केही कर्मचारी दरबन्दी कम बढ़ी भई फाजिलमा पर्न सक्ने देखिएको छ। यसरी फाजिलमा पर्ने कर्मचारीहरूको दरबन्दी मिलानलाई ध्यानमा राखी प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको स्वीकृति बिना थायी पदपूर्तिका लागि लोकसेवा आयोगमा माग नगर्ने भनी मिति 2083 साउन 4 गतेको सचिव बैठकबाट निर्णय भएको सम्बन्धमा यदि कुनै पदमा पदपूर्ति गर्न आवश्यक भएको, फाजिलमा रहेका कर्मचारीको व्यवस्थापन भइसकेपछि कुनै पद रिक्त भएको वा संगठन तथा व्यवस्थापन सर्वेक्षणबाट कायम भएका नयाँ स्वीकृत दरबन्दीको रिक्त पदमा पदपूर्ति गर्नुपर्ने व्यवस्था भएको खण्डमा त्यस्ता पदमा थायी पदपूर्तिका लागि नियमित रूपमा लोकसेवा आयोगमा माग गरिने बेहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिएको छ, विज्ञप्तिमा भनिएको छ।
0: यसैबीच सरकारले साबिकमा कायम रहेका सार्वजनिक विधाहरूको पुनरावलोकन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ। हप्तामा शनिबार र आइतबार 2 विदा दिने व्यवस्था लागू भए पश्चात साबिकका अन्य विधाहरूको संख्या र औचित्यमाथि पुनरावलोकन गर्न आवश्यक देखिएको भन्दै कार्यदल गठन गर्ने निर्णय गरिएको हो। गोविन्द बहादुर कार्की मुख्य सचिव भएपछि बसेको सचिवहरूको हिजोको बैठकले यस्तो निर्णय गरेको छ। गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय सचिव बैठकले गरेको मुख्य सचिव कार्कीद्वारा बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ। बैठकले कार्यदलमा प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय, भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधि रहने निर्णय पनि गरेको छ। गठित कार्यदललाई साबिकका सार्वजनिक विधाहरूको अध्ययन तथा पुनरावलोकन गरी प्रतिवेदन तयार गर्न 15 दिनको समय सीमा तोकिएको छ। कार्यदलले आफ्नो अध्ययन प्रतिवेदन गृह मन्त्रालयमा पेश गर्नुपर्ने निर्णय छ। हप्तामा 2 विदा दिने व्यवस्थाले सेवा प्रवाह र सरकारी कार्य सम्पादनमा पारेको प्रभावलाई मध्यनजर गर्दै वर्षभरि दिइने अन्य विधाहरूलाई व्यवस्थित र परिमार्जन गर्न कार्यदल गठन गरिएको हो।
1: अर्थमन्त्री स्वर्णिम वाग्लेले 100% पूँजीगत खर्च र राजस्व लक्ष्य प्राप्तिको योजना सहित बजेट कार्यान्वयनमा लाग्न सचिवहरूलाई निर्देशन दिनुभएको छ। हिजो मन्त्रालयमा आयोजित आर्थिक वर्ष 2083-84 को बजेट कार्यान्वयन योजना सम्बन्धी

0: मन्त्रालयका सचिवहरू सम्मिलित बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो। कार्यान्वयनमा आएको नयाँ बजेट पाँच वर्षको सरकारको आर्थिक मार्गचित्र अन्तर्गतको पहिलो किस्ताको शुरूआत भएको भन्दै उहाँले विगतको पूँजीगत खर्चको निराशा र राजस्व संकलनको कमजोरी सच्याउन सचिवहरूलाई निर्देशन समेत दिनुभयो। तोकिएको पूँजीगत खर्च पनि गर्न नसक्ने र राजस्व पनि उठाउन नसक्ने विगतको जस्तो अवस्था अब भोग्न नपर्ने गरी काम गर्न उहाँको निर्देशन छ। बजेट कार्यान्वयनका लागि आवश्यक कानूनी र व्यावहारिक कठिनाई निर्धक्क रूपमा अर्थ मन्त्रालयलाई भन्न र योजनाबद्ध रूपमा काम अघि बढ़ाउन उहाँले सचिवहरूलाई आग्रह समेत गर्नुभएको छ। अर्थ मन्त्रालयले बजेट कानूनी सहजीकरणका लागि गत आर्थिक वर्षदेखि गरिरहेको रकमान्तर तथा अबन्दा बजेटको विस्तृतीकरणको अधिकार सम्बन्धी मन्त्रालयलाई प्रत्यायोजन गरेको र त्यसको सदुपयोग गर्न पनि उहाँले आग्रह गर्नुभयो।
1: पछिल्लो समयमा देखिएका बजेट खर्च सम्बन्धी समस्या समाधानका लागि सरकारवाला निकायले पटक पटक जोड़ दिँदै आएका छन् र त्यस अनुसारको सुधार भने हुन सकिरहेको छैन। अर्थमन्त्री लगायत अरू सरकारवाला निकायले पनि मातहतका निकायलाई चालू आर्थिक वर्षको बजेट खर्चमा सुधारका लागि अनुरोध गर्दै आएका छन् तर हरेक आर्थिक वर्षको अन्त्यमा ठूलो मात्रामा बजेट खन्याउने र विकास निर्माणका काममा सम्झौता गर्नुपर्ने अवस्था अझै हट्न सकेको छैन। यो समस्याको समाधानका लागि गर्न सकिने काम र भइरहेको अभ्यासका बारेमा सीआईएनसँग कुराकानी गर्दै अर्थविद दिलीराज खनालले भन्नुभयो,
2: खर्च गर्ने भन्नुहोस्। पहिलो कुरा त यो के हो भने महालेखाको हेर्यौं भने तपाईँको पन्ध्रौं बीसौं वर्षदेखि उहाँले समस्याहरू कोट्याउनुहुन्छ, यसरी गरोस् भन्ने सुझाव दिनुहुन्छ, त्यसको कार्यान्वयन भएन। यसभित्र चाहिँ संसदीय समितिहरू पनि जोडिन्छ, खास गरी चाहिँ लेखा समिति अलि स्ट्रङ भएर महालेखा परिषदले चाहिँ उठाएका कुराहरूलाई चाहिँ कार्यान्वयन गर्नेतिर चाहिँ ठोस रूपमा पहल भएको भए पनि धेरै कुरा चाहिँ समस्या समाधान हुन्थ्यो। र अर्को तेस्रो पक्ष के हो भन्नुहुन्थ्यो भने यहाँ त कस्तो भयो भने त्यसैले मैले बेला बेलामा यो बजेट सिस्टमै भएन भन्ने कारण के हो भने तपाईँले बजेट बनाउनुहुन्छ, तीन महिना संसदमा छलफल गर्नुहुन्छ, कमा फुल स्टप तपाईँले चेन्ज गर्नुहुन्न, अनि बजेट कार्यान्वयनमा गइसकेपछि मध्यावधि दिनमा गएर पहिले त महत्वाकांक्षी बजेट बनाउनु होइन त्यो बाहिर सुनाउनुलाई मान्छेहरूलाई, अनि त्यसपछि मध्यावधिमा गएर अथवा अर्धवार्षिक समीक्षा गर्दाखेरि तपाईँले चाहिँ अर्थ मन्त्रालयको केबिनमा बसेर होइन एउटा लोकतान्त्रिक विधि र प्रक्रियाबाट पास गरेको बजेटलाई अर्थ मन्त्रालयको केबिनमा बसेर कसैलाई नसोधिकन कुनै एउटा लोकतान्त्रिक विधि पनि प्रक्रिया पनि चाहिँ पुरा नगरिकन तपाईँले चाहिँ मनपरी ढङ्गले चाहिँ बजेट अझ त्यसमा पनि पुँजीगत खर्च गर्नुहुन्छ, राजस्व लक्ष्य घटाउनुहुन्छ र गत वर्ष चाहिँ तपाईँको 40% भन्दा बढी पुँजीगत खर्चको लक्ष्य घटाउँदै त्यसले पनि के भयो भन्नुहुन्छ भने एक प्रकारको बजेट सिस्टममै विकृति विसङ्गतिलाई तपाईँले संस्थागत गर्दै लिएर जानुभयो। अनि यसै पनि हामीले चाहिँ अर्धवार्षिक समीक्षा गर्दाखेरि राम्रोसँग कार्यान्वयन गर्न सकिएन भने यता पनि काट्न सकिन्छ उता पनि काट्न सकिन्छ भनेर भनिसकेपछि तपाईँलाई एउटा अनुशासनमा डिसिप्लिनमा बजेटरी अनुशासनमा बाँध्ने कुरो नै नहुने भयो। त्यसले गर्दाखेरि पनि यो अझ थप रूपमा अहिले अर्को समस्या सिर्जना गरेको छ। त्यसरी यो कुरा त प्रणालिक रूपमा कानून अरू पार्टीमा चाहिँ सुधार गर्ने कुरा सँगै जानु पर्यो। अनि जुन किसिम अहिले चाहिँ अब सचिव स्तरीय जुन किसिमको निर्णय भएको छ त्यसलाई चाहिँ अब आज निर्णय भयो भोलिदेखि त्यो कार्यान्वयन कुरालाई सुनिश्चित गरेर अगाडि गयो भने त्यही मात्रात्मक रूपमा चाहिँ सुधार होला भन्ने चाहिँ हामी अपेक्षा र आशा गरौँ।
1: यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले पुँजी बजारको समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनु भएको छ। पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, धितोपत्र ब्रोकर र लगानीकर्ताका प्रतिनिधिहरूसँगको हिजोको भेटमा प्रधानमन्त्री शाहले पुँजी बजारमा ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभयो। आवश्यक नीति निर्माणसँगै बजारका समस्या समाधान गर्न सरकार तयार रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले यो बजार मार्फत लगानी वृद्धि, रोजगारी सृजना र राजस्वमा योगदान गर्नुपर्ने बताएको बैठकमा सहभागीहरूले बताएका छन्।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा अभौतिक सांस्कृतिक सम्पदाका धरोहरलाई सम्मान गर्ने प्रस्ताव।
1: कला कुनै सिपको बारेमा ज्ञान छ, उहाँ अब दिन प्रतिदिन चाहिँ वृद्ध हुँदै जानुभएको छ र उहाँको कन्ट्रिब्युसन त्यो क्षेत्रमा अति अथवा ज्यादै महत्वपूर्ण रहेको छ। मास्टर आर्टिस्टलाई सजीव मानव सम्पदाको रूपमा रेकग्नाइज गर्ने राज्यले।
2: आन्तरिक विवादका बीच कांग्रेस संस्थापन र असन्तुष्ट पक्ष एक अर्कालाई गलाउने

0: रणनीतिमा जुलाई महिनामा देशभर औसत भन्दा कम पानी पर्यो, भोलिदेखि क्रमशः वर्षा घट्दै जाने, नेपालमा कृषि खाद्य प्रणालीको सुदृढीकरणका लागि नयाँ परियोजनाको शुरूआत लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
1: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
2: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
3: पाँच बजे बिहान उठेर भरे दस बजे राति सुन महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
4: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
5: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
4: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
6: महिलाको श्रम अधिकार र सम्मानको आवाज,
7: कार्यक्रम साझा आवाज,
4: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
8: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
9: प्रोपाइटर मधुमाया जीसी पढे होइन प्रोपाइटर बनेछु, हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
4: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देशै भर
5: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
6: पसिनाको सम्मान, समानताको अभियान,
7: कार्यक्रम साझा।
0: आउटेली पार्टीका संस्थापक नेता बीपी कोइराला

0: नयाँ प्रतिष्ठान भवनमा विशेष विचार गोष्ठी आयोजना गरेको छ। कार्यक्रम तयारी समितिका संयोजक पूर्व उपसभापति प्रकाश मान सिंह रहनु भएको छ। संस्थापन पक्षले पहिलो दिन बागमती करिडोर स्थित यूएन पार्क क्षेत्रमा जलवायु सचेतना जगाउन जुटौं भन्ने नारासहित 5 किलोमिटरको ग्रीन रन प्रतियोगिता तथा प्रकृति लोकतन्त्र र भावी पुस्ता विषयक विज्ञहरूको सहभागितामा ग्रीन टेबल संवादको कार्यक्रमको आयोजना समेत गरेको छ। भोलि राष्ट्रिय सभा गृहमा नवीन संकल्प नवीन अभियान शीर्षकमा विचार गोष्ठीको आयोजना भएको छ। संस्थापन पक्षका कार्यक्रमलाई चुनौती दिँदै असन्तुष्ट पक्षले आज आयोजना गरेको कार्यक्रमलाई शक्ति प्रदर्शनका रूपमा समेत लिएको छ। तरूण दलका पूर्व सभापति तथा राष्ट्रिय सभा सदस्य जितजंग बस्नेतले पनि यसलाई शक्ति प्रदर्शनकै रूपमा व्याख्या गर्नुभएको छ। 6 महिनादेखि समानान्तर गतिविधि गर्दै आएको देउबा खट्का समूहले पार्टी एकताका लागि अघि सारेका 5 बुँदे शर्त समेत सार्वजनिक भएको छ। ती सबै शर्त स्वीकार गर्न संस्थापन पक्ष तयार नभएपछि पार्टी एकताको आधार समेत कमजोर बन्दै गएको नेताहरूको निष्कर्ष छ।
1: अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 समुदायको अधिकार स्थापित गराउन आवश्यक रहेको विज्ञ तथा सरोकारवालाहरूले सुझाव दिएका छन्। प्रतिनिधि सभा अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापति सुमनिमा उदासले नेपालमा भएको कला संस्कृति र भौतिक सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु सबैको दायित्व भएको बताउनुभयो। सामुदायिक रेडियो प्रसारक संघ अकोराप नेपालले हिजो काठमाडौँमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा विधेयकमा सरोकारवाला निकाय को सुझावलाई समावेश गर्न आफ्नो तर्फबाट भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
2: यहाँको भाषा, लोक कला, मौखिक परम्परा, चाडपर्व, संस्कार, परम्परागत ज्ञान तथा सीप, जीवनशैली र सामाजिक अभ्यास जस्तो अभौतिक सांस्कृतिक सम्पदाहरूले सभ्यता, इतिहास र सामुदायिक जीवनलाई पुस्तौंदेखि निरन्तर दिँदै आएको छ। सो हामी यस्तै विषयमा अझै गहन छलफल गर्नेछौ। युनेस्को कन्भेन्सनले देखाएको एउटा फ्रेमवर्कमा हाम्रो देशमा मिल्ने रूपमा इम्प्रुभमेन्ट गर्दै अगाडि बढ़ने प्रयास गर्ने नै छौ। हाम्रो ड्राफ्टमै पनि लिभिङ कल्चर हेरिटेज, रिभाइभल अफ एक्सटेन्ट ओर इन्डेन्जर्ड हेरिटेज जस्ता कन्सेप्टहरू छन् जुन हाम्रा मौलिक अवधारणाहरू हुन् कन्भेन्सन भन्दा बाहिरका। हामी यहाँहरूको सुझावलाई पनि मनन गर्ने नै छौ।
1: कार्यक्रममा अभौतिक सांस्कृतिक सम्पदा विज्ञ वेद यसलाई फेरि सुन्नुहोला। कार्यक्रममा अभौतिक सांस्कृतिक सम्पदाविद सोम धिमालले विधेयकको प्रस्तावनामा संविधान अनुसार संरक्षण सम्बन्धी प्रावधान राखिनु तथा केही परिभाषा र नामको विकल्प प्रस्तुत गरिनु सकारात्मक पक्ष भएको टिप्पणी गर्नुभयो।
3: अहिलेसम्म युनेस्कोमा कुनै एउटा पनि विधामा एउटा पनि तत्वलाई दर्ता सूचीकरण गर्न सकेका छैनौं। यसलाई चाहिँ सुधार्नु पर्छ होला। भर्खरै अब एउटा चाहिँ सूचीकरणको लागि अगाडि बढेको छ। आशा गरौं सकारात्मक रिजल्ट आउनेछ। अर्को चाहिँ समुदायसम्म सशक्तिकरण जनचेतना व्यापक अभियानमा चाहिँ हामी पछाडि छौं। अझैसम्म यो माथिकुना, काप्चा, गाउँपालिका, नगरपालिकामा पुग्न सकेको छैन। केन्द्र र केही क्षेत्र यो प्रदेश स्तरीय मात्रै हुन सकेको छ।
1: कार्यक्रममा विज्ञ र सरोकारवाला निकायहरूले यस क्रममा समुदायको अग्राधिकार, युनेस्को सूचीकरण सम्बन्धी प्रावधान, बौद्धिक सम्पत्ति, लाभांश वितरण लगायतका विषयलाई समेटेर स्पष्ट रूपमा कानून बनाउन पनि माग गरेका छन्।
0: चालू मनसूनको जुलाई अवधिमा देशभर औसत भन्दा निकै पानी कम परेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार जुलाई महिनामा हालसम्म औसत वर्षाको 54.5% मात्रै वर्षा भएको हो। विभागका अनुसार औसतमा 558.8 मिलिमिटर वर्षा हुनुपर्नेमा हालसम्म 304.3 मिलिमिटर मात्रै वर्षा भएको छ। यद्यपि पछिल्लो 24 घण्टामा देशभरमा 414 वर्षा मापन केन्द्रमध्ये 372 केन्द्र करिब 89.9% वर्षा भएको छ। यस अवधिमा देशभर औसत 11.7 मिलिमिटर वर्षा मापन गरिएको छ। सबैभन्दा बढ़ी वर्षा कपिलवस्तुको पत्थरकोटमा भएको छ, जहाँ 24 घण्टामा 176 मिलिमिटर वर्षा रेकर्ड गरिएको विभागले जनाएको छ। यसैबीच आज देशका विभिन्न ठाउँमा सामान्यदेखि ठूलो पानी पर्ने सम्भावना छ। विभागका मौसमविद सरोज पुरासैनीका अनुसार आज पानी पर्ने र भोलि वर्षा क्रमशः कम हुँदै जाने सम्भावना रहेको बताउनुभयो। मधेस प्रदेश कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको समेत उहाँले सीआईएमसँग बताउनुभयो।
4: देशको पहाड़ी भूभागका धेरै स्थानहरूमा मध्यमसम्मको वर्षा, कोशी बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान र मधेस प्रदेशको थोरै स्थानमा चाहिँ भोलिको लागि मध्यमसम्मको वर्षाको सम्भावना छ भने भारी वर्षाको कुरा गर्नुपर्दा कोशी बागमती गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागको एक स्थानमा चाहिँ भारी वर्षाको सम्भावना छ। वर्षाको गतिविधिहरू चाहिँ आगामी तीनै दिनको लागि चाहिँ यो देशको पहाड़ी भूभाग केन्द्रित भएर धेरै स्थानहरूमा तराई र हिमाली भूभागहरूका चाहिँ केही स्थानहरूमा वर्षा छ।
1: नेपालमा कृषि खाद्य प्रणालीको सुदृढीकरण परियोजनाको हिजो एउटा भव्य कार्यक्रमका बीच शुरूआत गरिएको छ। कार्यक्रमका बीच परियोजनाको शुभारम्भ गरिएको हो। नेपालको कृषि तथा खाद्य प्रणालीलाई थप प्रभावकारी र सुदृढ बनाउने उद्देश्यका साथ चिनिया सरकारको आर्थिक सहयोगमा परियोजना शुरू गरिएको हो। कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले नेपालमा जलवायु स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले सरकारले जलवायु स्मार्ट प्रविधि मार्फत कृषि क्षेत्रलाई आधुनिकीकरण, व्यावसायीकरण र रूपान्तरण गर्ने लक्ष्य लिएको पनि उल्लेख गर्नुभयो।
5: यस परियोजनाले नेपाल र चीन बीचको विकास साझेदारीलाई बहुपक्षीय मञ्च मार्फत अझ नयाँ उचाइमा पुर्याउने मैले विश्वास लिएको छु। विशेष गरी ग्लोबल डेभलपमेन्ट एण्ड साउथ साउथ कोअपरेशन फण्ड मार्फत प्रदान गरेको यस सहयोग र खाद्य सुरक्षा र जलवायु अनुकूलन प्रति चीन सरकारको विश्वव्यापी प्रतिबद्धतालाई प्रतिविम्बित गरेको छ। यसै गरी नेपालको कृषि तथा ग्रामीण क्षेत्रका संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन एफएओले लामो समयदेखि नै पुर्याउँदै आएको प्राविधिक र रणनीतिक नेतृत्वको म उच्च प्रशंसा गर्न चाहन्छु। कृषि खाद्य प्रणालीको समग्र रूपान्तरणको यात्रामा एफएओको सधैँ एक भरपर्दो र मार्ग निर्देशक साझेदारको रूपमा स्थापित रहेको छ।
1: यसैबीच नेपालका लागि चिनिया राजदूत चाङ माओ मिङले दुई देशबीचको कृषि सहकार्यलाई थप उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। यसअघि पनि चीन सरकारको सहयोगमा नेपालमा विभिन्न कृषि योजनाहरू सञ्चालन रहेको उल्लेख गर्दै ललितपुरको खोकनामा चिनिया तरकारी तालिम केन्द्र, झापामा पशुपालन तथा मत्स्यपालन सहयोग र चितवनमा उन्नत जातको हाइब्रिड धान खेती जस्ता कार्यक्रमले नेपालको कृषि उत्पादकत्व बढ़ाउन भूमिका खेलेको पनि उहाँले स्मरण गर्नुभयो।
0: साझा खबरमा अब विदेशका खबर। भारतीय विदेश मन्त्रालयले युक्रेनको ओडेसाबाट प्रस्थान गर्ने क्रममा एमभी गोल्डेन लियो नामक व्यापारिक जहाजमाथि आक्रमण भएको जनाएको छ। घटनामा चारजना भारतीय नागरिकको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले बताएका छन्। युक्रेनको ओडेसा बन्दरगाहबाट प्रस्थान गर्ने क्रममा जहाजमाथि हमला भएको हो। उक्त घटनामा अर्का एक भारतीय नागरिक गम्भीर घाइते भएका छन्। भारत सरकारले यस घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै आक्रमणको कड़ा निन्दा गरेको छ। यद्यपि विज्ञप्तिमा उक्त हमला कसले गरेको हो भन्ने बारेमा भने स्पष्ट पारिएको छैन। विदेश मन्त्रालयका अनुसार घटनाका बेला जहाजमा चालक दलका कुल 17 सदस्य सवार थिए, जसमा 5 जना भारतीय नागरिक रहेका थिए। अमेरिका र इरान बीच बढ़दो सैन्य तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य एक महिना यताकै फेरि उच्च बिन्दुमा पुगेको छ। यसैबीच मध्यपूर्व युद्धको सम्भावित प्रस्तावको प्रभावको मूल्यांकन गरिएका लगानीकर्ताका कारण एसियाली शेयर बजारमा पनि मिश्रित कारोबार भएको छ। गत सातादेखि अमेरिका र इरान बीचको सैन्य टकराव चर्किएसँगै विश्वको समुद्री तेल आपूर्तिको करिब 5 भाग ओसार पसार हुने हर्मुज जलमार्गमा अवरोध आउन सक्ने चिन्ताले कच्चा तेलको मूल्य बढ़ेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र कंगोमा फैलिएको इबोलाको प्रकोपबाट मृत्यु हुनेको संख्या कम्तीमा 930 पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार देशभर 2344 जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो 24 घण्टामा मात्रै 37 जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। भाइरस संक्रमणका कारण कम्तीमा 36 जना स्वास्थ्य कर्मीको पनि मृत्यु भएको मन्त्रालयले जनाएको छ।
1: साझा खबरमा अब खेल खबर। राष्ट्रिय गल्फ टोलीका खेलाड़ी राहुल विश्वकर्मा र तेन्जिङ छिरिङ प्रशिक्षणका लागि थाइल्याण्ड पुग्नु भएको छ। एसियाकै प्रतिष्ठित एमएस एसियाकै प्रतिष्ठित एएसए गल्फ एकाडेमीमा मुख्य प्रशिक्षक क्रिस आशा वापी मोनपोनको प्रशिक्षणमा अभ्यास हुनेछ। यो प्रशिक्षण बीसौं एसियाली खेलकुदको तयारीको महत्वपूर्ण हिस्सा मानिएको छ। राष्ट्रिय खेलकुद परिषद राखेपाका उपाध्यक्ष विशाल श्रेष्ठले दुवै खेलाड़ीलाई विदाई गर्दै प्रशिक्षणको अवसरको भरपूर सदुपयोग गर्न पनि आग्रह गर्नुभयो। नेपाल गल्फ संघ एनजीएको पहलमा भएको राहुलको प्रशिक्षण कार्यक्रम राष्ट्रिय खेलकुद परिषद र नेपाल ओलम्पिक कमिटी एनओसीको आर्थिक सहयोग प्रदान गरिने पनि उल्लेख गरिएको छ। र सातौं एटीटी टेबल टेनिस प्रतियोगिता तथा बयालिसौं राष्ट्रिय टेबल टेनिस प्रतियोगिताका पदक विजेता खेलाड़ी थाइल्याण्ड पुगेका छन्। इन्टरटेनमेन्ट टेबल टेनिस एटीटी समूहको आयोजनामा भएको एटीटी टेबल टेनिसको टीम इभेन्टमा स्वर्ण विजेता महेश श्रेष्ठ, दीक्षा दाहाल र रनोज थाकू तथा बयालिसौं राष्ट्रिय टेबल टेनिसका रजत विजेता एलेक्स महर्जन थाइल्याण्ड जानुभएको हो। एटीटीले एटीटी टेबल टेनिस स्वर्ण विजेता टोलीका सदस्य र बयालिसौं राष्ट्रिय टेबल टेनिसका स्वर्ण र रजत विजेतालाई पाँच दिने बैंकक भ्रमणको प्याकेज प्रदानको घोषणा गरेको थियो।
0: अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकमा गरिएको व्यवस्था र सुधारको आवश्यकता कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घमन एक शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आइपिटिभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9800100477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: साझा खबरमा अब सांस्कृतिक सम्पदा र संरक्षणका लागि कानूनको आवश्यकताको कुरा। अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 उपर संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा छलफल भइरहेको छ भने सामुदायिक रेडियो प्रसारक संघ अकोराबले पनि सरकारद्वारा 20 अन्तर्क्रिया गरेको छ। विधेयकको आवश्यकता र गरिएको प्रस्तावका बारेमा अभौतिक सांस्कृतिक सम्पदाका विज्ञ भीम नेपालसँग हामीले कुराकानी गरेका छौं।
8: सांस्कृतिक सम्पदा मूलत दुई प्रकारका हुन्छन्। मूर्त रूप धारण गरेको सोलिड सांस्कृतिक सम्पदा
9: जसलाई देखिन र सुन्न
8: देखिन देखिन सकिन्छ, जसको आकार प्रकार नाप्न सकिन्छ, त्यस्ता खालका एक प्रकारका सांस्कृतिक सम्पदाहरू भए भने अर्को चाहिँ महसुस गर्न सकिने तर त्यसको निश्चित आकार प्रकार सेपहरू नापजाँच गर्न नसकिने हो त्यस्ता खालका सांस्कृतिक सम्पदालाई कतिपयले मूर्त र अमूर्त भनेर छुट्याउँछन् भने कतिपयमा भौतिक र अभौतिक भनेर छुट्याउने चलन छ र यहाँ चाहिँ अभौतिकको रूपमा आएको छ। कतिपय यो अमूर्त सांस्कृतिक सम्पदा के अरे मूर्त सांस्कृतिक सम्पदा अमूर्त सांस्कृतिक सम्पदाको आध्यात्मिक र धार्मिक पृष्ठभूमिमा सिर्जना हुने हुन्छन् त्यो अमूर्त संस्कृतिहरू। दुईटै संस्कृतिको महत्वपूर्ण त्यसमध्येमा अहिले हामीले छलफल गरिरहेको अभौतिक अथवा अमूर्त संस्कृतिको सन्दर्भमा जुन यो अहिले प्रस्तावित विधेयक आएको छ,
9: उदाहरणको लागि हामीले अभौतिक यो सांस्कृतिक सम्पदा भनेको चाहिँ जस्तो उदाहरणको लागि यो चाहिँ यसलाई पनि हामीले
8: अभौतिक सांस्कृतिक जात्रा पर्व रीति रिवाज हाम्रो त्यो परम्परागतको चाहिँ नि सिपहरू अनि हाम्रो चाहिँ नि फोक कल्चर लोक संस्कृतिहरू अनि हाम्रो चाहिँ नि मञ्चन कला भन्छ नि परम के अरे यो नृत्यसँग रिलेटेड नाटकसँग रिलेटेड यस्ता यी यावत वस्तुहरू चाहिँ यो अमूर्त सांस्कृतिक सम्पदाभित्र पर्छन्।
9: यसलाई व्यवस्थित गर्नको लागि कानून बनाउनु पर्ने कारण चाहिँ किन त
8: यो अमूर्त सांस्कृतिक सम्पदालाई कानूनी रूपमा व्यवस्थित गर्न एउटा चाहिँ भनौँ यसलाई कानूनी रूपमा परिभाषित गर्नु पनि एउटा जरुरी थियो नेपालको सन्दर्भमा। अनि अर्को कुरो चाहिँ यो के भन्छ जुन त्यो इन्भेन्टिभ विवरण सूचीको चाहिँ महत्वपूर्ण काम मानिन्छ हो त्यसलाई एउटा लिगलाइज कानूनी रूपमा गर्नका लागि पनि यो विधेयक आएको देखिन्छ।
9: भनेको सूची बनाएर यतिवटा हाम्रा छन् भनेर त्यो भन्ने गणना गर्ने एउटा औपचारिक
8: गणना मात्रै भएन डिटेल इन्भेन्ट्री डिटेल त्यो अभिलेखीकरण आदि जस्ता कुराहरू पनि छन्। कानूनै नहुँदाखेरि यी हुँदै नहुने चाहिँ होइन फेरि
9: अहिलेसम्म के भएको थियो त्यसबारेमा
8: यसबारेमा जस्तो चाहिँ विभिन्न निकायहरू योसँग सम्बन्धित काम गरेका निकायहरूले इन्भेन्ट्री विवरण सूची बनाएका छन् अभिलेखीकरण बनाएका छन् कतिपयमा यङ जेनेरेसनहरूलाई हामी भन्छौँ नि यो उत्तराधिकारी प्रशिक्षण दिने कामहरू गरेका छन्। अहिले कतिपय ठाउँमा देख्नुभयो भने यङ जेनेरेसनहरूले आफ्नो बाबुबाजेको कल्चरहरू चाहिँ पर्फर्म गरेको प्र्याक्टिस गरेको देख्न सक्नुहुन्छ।
1: भीम नेपालसँग गरिएको कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
0: सरकारले बढ़ी भएका कर्मचारीहरूलाई तीनै तहको आवश्यक ठाउँमा पठाउने, सर्वेक्षणपछि भने लोकसेवा मार्फत जनशक्ति माग गरिने, पूँजी बजार सम्बन्धी समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता,
1: आन्तरिक विवादबीच कांग्रेस संस्थापन र असन्तुष्ट पक्ष एकअर्कालाई गलाउने रणनीतिमा, अभौतिक सांस्कृतिक सम्पदा संरक्षणमा समुदायलाई अग्राधिकार दिन माग, बजेट कार्यान्वयनमा लाग्न सचिवहरूलाई अर्थमन्त्रीको निर्देशन,
0: जुलाई महिनामा देशभर औसत भन्दा कम पानी पर्यो, बुधबारदेखि क्रमशः वर्षा घट्दै जाने, नेपालमा कृषि खाद्य प्रणालीको सुदृढीकरणका लागि नयाँ परियोजना शुरू,
1: युक्रेनमा व्यापारिक जहाजमाथि आक्रमण, 4 जना भारतीय नागरिकको मृत्यु, अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको फेरि उच्च बिन्दुमा मूल्य, कंगोमा इबोला संक्रमणले 930 जनाको मृत्यु,
0: र राष्ट्रिय गल्फ टोलीका राहुल विश्वकर्मा र तेन्जिङ छिरिङले थाइल्याण्डमा प्रशिक्षण लिँदै सातौं
10: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
11: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
10: हाम्रा सेवाहरू
11: दाँत नदुखाइ खोल्ने,
10: दाँत भर्ने, दाँतको आकृति गर्ने,
11: दाँतको एक्सप्रेस सुविधा,
10: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
11: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
10: दाँत नहुने र बुढा बुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने, ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
11: ध्यान दिनै पर्ने कुरा,
10: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
11: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको हातबारीमा एक मात्र डेन्टल।
12: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हातलाग नेटुडी खेल छेउ, शंखुवा सभा। फोन नंबर 0295 62 320 र 98 420 50 541।

0: सबै खबर आयो हजुर सबको मन छुन सबको मन छुन
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज
2: यस कान्तिपुर डायरीका साथमा
3: हुलास ग्याल्भलम तीन गुणा बढी टिक्छ हुलास भए अरू किन खोज्ने

कंग्रेस र एमाले निर्वाचन प्रणाली संशोधनको मुद्दाबाट पछि हटे, प्रणाली नै फेरबदल गर्न खोजिएकोमा असन्तुष्टि। निजामती सेवामा राजीनामा दिनेको संख्या बढ़ेसँगै 3,000 पद रिक्त, विधेयकको चर्चाले असर पारेको हुन सक्ने टिप्पणी। काठमाडौँ उपत्यका सुकुम्बासीलाई गृह जिल्लामै जग्गा दिने सरकारको तयारी, अन्य जिल्लामा जग्गा देखिएमा भने लागू नहुने। अमेरिकाद्वारा क्यानाडामाथि 50% भन्सार कर लगाउने घोषणा, एक महिनाभित्र कार्यान्वयनमा ल्याउने तयारी। र 16 वर्षको अन्तरालमा स्पेनलाई दोस्रो पटक उपाधि दिलाउँदै विश्वकप फुटबलको 23 संस्करण सकियो, लगातार 2 पटक उपाधि जित्ने अर्जेन्टिनाको सपना अधूरै।

0: एलजीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी। एलजी लाइफ गुड।
1: दैनिक रु 197मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
3: नमस्कार, कान्तिपुर डायरीका साथमा सुनिता र तारा, समाचार अब विस्तारमा। निर्वाचन प्रणाली संशोधन गर्नुपर्ने मुद्दाबाट कंग्रेस र एमाले पछि हटेका छन्। विगतमा दुवै दल हालको निर्वाचन प्रणालीबाट कुनै दलले बहुमत ल्याउन नसक्ने र राजनीतिक अस्थिरता निम्ति रहने निष्कर्षमा पुग्दै संशोधन गर्नुपर्नेमा सहमत भएका थिए। तर 21 फागुनको निर्वाचनमा राजसपा एक्लैको करिब 2/3 बहुमत आएपछि दुवै दल आफूहरूको धारणा खण्डित भएको भन्दै निर्वाचन प्रणाली संशोधनको मुद्दाबाट पछि हटेका हुन्। कंग्रेसले निर्वाचन क्षेत्र घटाउने, मन्त्रालय र मन्त्रीको संख्या घटाउने, स्थानीय तह प्रदेश र संघबीचको अधिकार क्षेत्रमा प्रष्ट पार्ने, प्रदेशमा पनि सांसद मन्त्रालय र मन्त्रीको संख्या घटाउने विषयलाई संशोधनको केन्द्रमा राखेको छ। तर प्रणाली नै फेरबदल गर्ने कंग्रेसको दृष्टिकोण छैन। एमालेको औपचारिक धारणा नआइसके पनि उसको दृष्टिकोण पनि कंग्रेससँग मिल्दोजुल्दो छ। कंग्रेस सभापति गगन थापाले गत साता संविधान संशोधनका लागि पार्टीको औपचारिक दृष्टिकोण सार्वजनिक गरेका थिए। शासकीय स्वरूप, निर्वाचन प्रणाली र संघीय संरचना लगायत आधारभूत विषयलाई यथावत राखेर कार्यान्वयनमा देखिएका कमी कमजोरीको पाटोमा मात्रै संशोधन गर्न सकिने उनले बताएका थिए। दुवै दलले आन्तरिक रूपमा संविधान संशोधनका विषय अध्ययन गर्न कार्यदल बनाएका छन्। कंग्रेसले पार्टी उपाध्यक्ष पुष्पा भूषाल र एमाले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा कार्यदल बनाएर छलफल चलाएका छन्। कानून र संविधानका विज्ञ, विभिन्न समुदायका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि र जेएनजी प्रतिनिधिहरूसँगको छलफलको निष्कर्षपछि पार्टी सभापति थापाले 25 असारमा संविधानमा के संशोधन गर्ने र के नगर्ने भन्ने पार्टीको औपचारिक धारणा सार्वजनिक गरेका हुन्। थापाले सार्वजनिक गरेको धारणाका आधारमा भूषाल नेतृत्वको कार्यदलले अब संशोधनका विषय छुट्याउने र त्यसमा टेकेर नै अन्य दलसँग समेत साझा धारणा बनाउन कोशिश गर्ने कंग्रेसको तयारी छ। एमालेको पनि यस्तै योजना छ।
4: गएको आर्थिक वर्षमा निजामती सेवातर्फ करिब तथ्याङ्क अनुसार अनिवार्य अवकाश र कर्मचारीले राजीनामा दिँदा सो पद रिक्त भएका हुन्। गत आर्थिक वर्षमा 2211 जना कर्मचारीले अनिवार्य अवकाश पाएका छन् भने 718 जनाले राजीनामा दिएका छन्। राजीनामा दिने कर्मचारीको संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा बढ़ी देखिएको छ। आर्थिक वर्ष 2081-82 राजीनामा दिनेको संख्या 611 थियो। आर्थिक वर्ष 2082-83 एक वर्षमा राजीनामा दिएका कुल कर्मचारीको करिब 1/3 असारमा राजीनामा दिएका छन्। गएको असारमा विभिन्न दर्जाका 225 जना कर्मचारीले राजीनामा दिएका छन्। सो महिना 222 जना कर्मचारीले अनिवार्य अवकाश पाएका छन्। किताबखानाका महानिर्देशक श्रवण कुमार पोखरेलले पछिल्लो महिना कर्मचारीले राजीनामा दिने क्रम बढ़ेको बताउँछन्। प्रस्तावित निजामती सेवा विधेयकमा 55 वर्ष उमेर पूरा भएको वा नोकरी अवधि 30 वर्ष पूरा गरेकालाई अवकाशमा पठाउने प्रावधानको प्रसंग चर्चामा आएपछि राजीनामाको क्रम बढ़ेको विश्लेषण गरिएको छ। नोकरी अवधि जति वर्ष भए पनि पेन्सन पट्टाका लागि 30 वर्षको अवधि मात्रै गनिने विधेयकमा प्रस्ताव छ। पोखरेलले भने राजीनामा स्वैच्छिक विषय भयो, विभिन्न कारण देखाएर कर्मचारीहरूले राजीनामा गरेका हुन्। निजामती सेवा विधेयकका प्रसंग मीडियामा चर्चामा आएपछि त्यसले पनि राजीनामा गर्न कर्मचारीलाई प्रेरित गरेको हुन सक्छ। राजीनामा दिनेमा 800 सहसचिव, 47 उपसचिव, 57 शाखा अधिकृत र सहायक स्तरका कर्मचारी 47 जना रहेका छन्। बाँकी श्रेणीविहीन पदमा कार्यरतहरूले राजीनामा दिएको किताबखानाले जनाएको छ। त्यसैगरी चालू आर्थिक वर्ष 2083-84 निजामती सेवातर्फ 1,985 जना कर्मचारीले अनिवार्य अवकाश पाउने भएका छन्। राष्ट्रिय निजामती किताबखानाले उपलब्ध गराएको तथ्याङ्क अनुसार अवकाश पाउनेमा विशिष्ट श्रेणी सचिव वा सो सरहका 20 जना, सहसचिव वा सो सरहका 47 जना, 87 जना, उपसचिव वा सो सरहका 206 जनाले अवकाश पाउनेछन्। त्यस्तै शाखा अधिकृत तहका 320, सहायक स्तरका 773 र श्रेणीविहीनतर्फ 579 जनाले अनिवार्य अवकाश पाउने भएका छन्। 58 वर्षे उमेर हद तथा पदावधि पूरा भई ती कर्मचारीले अवकाश पाउने किताबखानाका महानिर्देशक पोखरेलको भनाइ छ। सचिवहरू क्रमशः किरण राज शर्मा, लोकनाथ पौडेल, हरिप्रसाद मैनालीले साउनमा अवकाश पाउँदैछन्। त्यस्तै सचिवहरू दिल्ली राम शर्मा, बाबुराम अधिकारी र राजकुमार श्रेष्ठले भदौमा, गोपाल प्रसाद सिग्देल, सूरज कुमार वैद्य र रविलाल पन्थले असोजमा अवकाश पाउने भएका छन्। कृष्ण बहादुर राउतले पुषमा, रामेश्वर दंगाले माघमा, मुकुन्द प्रसाद निरोलाले फागुनमा र दिनानाथ मिश्रले चैतमा अवकाश पाउने भएका छन्। त्यसै गरी सचिवहरू कृष्ण प्रसाद काप्रीले जेठमा तथा केदारनाथ शर्मा, राजेन्द्र कुमार पौडेल र इन्दिरा दाहालले असारमा अवकाश पाउने किताबखानाको रेकर्डमा उल्लेख छ।
5: काठमाडौँ उपत्यकाका नदी किनारबाट विस्थापित सुकुम्बासीहरूलाई उनीहरूको स्थायी ठेगाना भएकै जिल्लामा व्यवस्थापन गर्ने प्रक्रिया सरकारले अघि बढ़ाएको छ। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशन र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले संकलन गरेको डिजिटल विवरणका आधारमा सो कदम चालिएको हो। प्रचलित कानून बमोजिम भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने प्रयोजनका लागि भूमि व्यवस्थापन तथा अभिलेख विभाग मार्फत देशैभर ती परिवारको नाममा घर जग्गा रहे वा नरहेको छानबिन गरिएको थियो। छानबिनका क्रममा मालपोत कार्यालयको एलआरआईएस प्रणाली मार्फत देशैभर कतै पनि जग्गा नभेटिएका भूमिहीन प्रमाणित व्यक्तिहरूलाई गृह जिल्ला पठाउने प्रक्रिया शुरू गरिएको हो। भूमि समस्या समाधान आयोगका अध्यक्ष बलभद्र बास्तोलाले हिजोसम्म 28 घर परिवारका लागि बाहिर उनीहरूको स्थायी ठेगाना भएको जिल्लामा जग्गा उपलब्ध गराउन पत्र काटेको बताए। छानबिनको क्रममा मालपोतको प्रणाली मार्फत अरू जिल्लामा जग्गा भेटिकाहरूको हकमा भने उनीहरूलाई जग्गा उपलब्ध गराउन नसकिने उनले बताए। मालपोतको एलआरआईएस सिस्टमबाट अन्य जिल्लामा जग्गा छ कि छैन भनेर हामीले सोधेर पठाउँछौ। अन्य जिल्लामा जग्गा देखिएको हकमा उनीहरू सुकुम्बासी भएनन्, त्यसैले उनीहरूलाई जग्गा दिन मिलेन र हामी त्यही अनुसार निर्णय गर्दैछौ। हिजो अस्तिसम्मको रेकर्डमा 6 परिवारको जग्गा अन्यत्र देखिएको छ उनले भने। सबै प्रक्रिया कहिलेसम्म टुंगिन्छ र काठमाडौँमै बस्न चाहनेहरूको हकमा के हुन्छ भन्ने प्रश्नमा अध्यक्ष बास्तोलाले भने अहिले यो प्रारम्भिक चरणमै छ, सबै भ्याइसकेको छैन, जसको जग्गा कतै पनि छैन उनीहरूलाई प्रक्रियामा लैजाने गरी काम भइरहेको छ। काठमाडौँबाट वा अन्य जिल्लाबाट नागरिकता जारी भएको हकमा विवरण पूर्ण भएपछि सम्बन्धित जिल्लामै पठाइदिन्छ, यो महिनाभित्रमा यी सबै काम सक्छौ। उनले काठमाडौँ र आसपास बस्न चाहनेहरूको हकमा भने जग्गा उपलब्ध गराउन कठिन हुने बताए। काठमाडौँ, ललितपुर र भक्तपुर महानगरपालिकाहरूले हामीसँग जग्गा छैन, दिन सक्दैनौ भनेर प्रष्ट भनिसकेका छन्। उपत्यका पालिकाले जग्गा दिन नसकेपछि भूमिहीनहरूका लागि अब एकीकृत आवासीय मोडल पनि विकल्प हुने भएकाले सोही अनुसार सिफारिश गरेका छौ उनले भने।
4: विगतका वर्ष झै हुन्थ्यो भने यति बेला बलरा नगरपालिका 5 सर्लाहीका 55 वर्षीय सुरेश प्रसाद सिंह र 60 वर्षीय नागेन्द्र प्रसाद सिंहले 2.5 बिघा खेतमा रोपाई सकिसकेका हुन्थे। यसपालि खेत बाँझो मात्र छैन, यी दुई किसान दाजुभाइ 20 दिनदेखि भारतीय जेलमा छन्। सरकारले मल दिन नसकेपछि भारतीय सीमावर्ती बजार सोन वर्षाबाट खरिद गरेर ल्याएको 2 बोरा युरिया र 6 बोरा डीएपी सहित उनीहरूलाई पक्राउ गरिएको थियो। रोपाई अघि उनीहरू मलको जोहो गर्न विगतका वर्ष झै सीमावर्ती बजार सोन वर्षा पुगेका थिए, तर साइकलमा राखेर ल्याउँदै गर्दा 17 असारमा भारतीय कृषि विभाग र सशस्त्र सीमा बल एसएसबीको संयुक्त टोलीबाट मल तस्करी गरेको आरोपमा पक्राउ परे। पक्राउ परेपछि उनीहरूलाई शुरूमा सोन वर्षा थानामा राखियो, त्यसपछि सीतामढी जिल्लाको डुमरा स्थित कारागार पठाइएको छ। मुद्दामा थप सुनवाई हुन सकेको छैन। थुनामा रहेका नागेन्द्रका ज्वाई प्रवीण सिंहका अनुसार डुमरा स्थित स्थानीय अदालतले 25 असारमा सोन वर्षा प्रहरीबाट घटनाको विवरण सहितका कागजात मगाएको छ। अहिलेसम्म दुवैजनाको बेल हुन सकेको छैन, धरौटी हुन सकेको छैन, अदालतका न्यायाधीश विधामा हुन्छ भन्ने जानकारी पाएका छौं। उनले भने अदालती प्रक्रियाकै कारण ढिलासुस्ती भइरहेको छ, हामी धाउन छाडेका छैनौं। पारिवारिक स्रोतका अनुसार थानाबाट अदालतसम्म कागजात त पुगेको छ, तर झन्झटिटो अदालती प्रक्रिया र कानूनी प्रक्रियाको ढिलासुस्तीका कारण अन्यल देखिएको छ। सर्लाहीका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी सिंह दाजुभाइ पक्राउ परेका विषयमा गृह मन्त्रालयलाई जानकारी गराइसकिएको बताउँछन्। उनले भने माथिबाट पनि केही भइरहेको होला, तर स्थानीय तहमा हामीले भारतीय एसएसबीसँग समन्वय गरिरहेका छन्। मानव अधिकारको दृष्टिकोणले जे जे पाउनुपर्ने हो, परिवारको भेटघाट खानपान अदालतमा पेश गर्ने लगायतका विषयमा परिवारसँग पनि बुझेका छौं, त्यसक्रममा भेटघाट गर्न पाएको भनिएको छ। अरू विषय माथिल्लो तहबाट भइरहेको उनीहरूको भनाइ छ। सुवेदीले भने अनौपचारिक कुराकानीमा उनीहरूले भलमा अनुदानको रकम धेरै पर्ने भएकाले त्यो भारतीय नागरिकलाई मात्र होइन नेपालीलाई पनि होइन भनेर निर्देशन भएकाले कडाई गरेको बताएका छन्। तर परिवारले भने राज्यले सिंह दाजुभाइको रिहाईका लागि पर्याप्त पहल गरेको महसुस गरेको छैन। घरका दाजुभाइ नै भारतको जेलमा पुगेपछि बलराय स्थित परिवार मानसिक र आर्थिक तनावमा रहेका छन्। एकातिर कमाएको एकमात्र स्रोत कृषि भए पनि रोपाई हुन नसक्दा आर्थिक बोझ थपिने चिन्ता छ भने अर्कातिर विदेशी भूमिको थुनामा रहेका दाजुभाइलाई छुटाउन राज्यले पहल नगर्दा तनाव बढ़ेको छ। किसानहरूलाई मलको मूल्य गुणस्तर र आपूर्ति सुनिश्चित गर्ने उद्देश्यका लागि भारत सरकारद्वारा जारी फर्टिलाइजर कन्ट्रोल अर्डर एफसीओ अनुसार कृषिका लागि प्रयोग हुने मल किसानका लागि अनुदानमा वितरण गरिने वस्तुमा पर्छ। त्यस किसिमका वस्तुलाई अनुमति बिना वा व्यापारिक प्रयोजनका लागि देश बाहिर लैजान नपाइने व्यवस्था छ। भारतको अत्यावश्यक वस्तु ऐन 1955ले पनि मललाई अत्यावश्यक वस्तु भनेको छ। त्यसैले अत्यावश्यक वस्तुमा पर्ने मलको नेपालतर्फ हुने ओसार प्रसारलाई भारतीय सुरक्षा अधिकारीले कडाई गर्दै आएका छन्।

0: एल जी ले ल्यायो नयाँ एल जी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ। हरेक घरको खुसी घर घरमा एल जी। एल जी लाइफ गुड।
1: Red Bull, Babal Energy.
2: ब्रेकपछि कान्तिपुर डायरीमा अब बाँकी प्रसंग। बागमती प्रदेश सरकारबाट एमालेका मन्त्रीहरूले तत्काल राजीनामा नदिने भएका छन्। एमाले बागमती प्रदेशको हिजो बसेको संसदीय दलको बैठकले तत्काल सरकारबाट नबाहिरिने र पार्टी केन्द्रीय नेतृत्वको स्पष्ट निर्देशन आएपछि मात्रै थप निर्णय गर्ने निष्कर्ष निकालेको छ। यसअघि एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारमा रहेका आफ्ना मन्त्रीलाई सामूहिक राजीनामा दिने निर्देशन दिएको थियो।
3: भारतले पहिलो पटक हाइड्रोजन रेल सञ्चालनमा ल्याएपछि नेपालमा पनि हाइड्रोजनमा आधारित सवारी साधनको विकास र नियमन बारे चासो बढ़ेको छ। नेपाल सरकारले ग्रीन हाइड्रोजनको व्यावसायिक उत्पादन र आवश्यक नीतिगत कानूनी तथा प्राविधिक आधार बनाउने तयारी अघि सारेको हो। त्यसका लागि सरकारले अन्तर्राष्ट्रिय अभ्यास र सुझाव संकलन गर्न थालेको छ। कान्तिपुर कर्मी सीमा तामाङले तयार पारेको सामग्री।
2: सरकारले ग्रीन हाइड्रोजनको व्यावसायिक उत्पादन प्रारम्भिक तयारी गर्ने नीति लिएको छ। चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा नेपालमै ग्रीन हाइड्रोजनको व्यावसायिक उत्पादनको प्रारम्भिक तयारी अघि सारिएको हो। अर्कोतिर हाइड्रोजनमा आधारित सवारीको सुरक्षित दिगो तथा प्रभावकारी विकास, सञ्चालन र नियमन गर्न नीतिगत कानूनी तथा प्राविधिक आधारबारे बहस चलिरहँदा भारतले भने हाइड्रोजन रेल सञ्चालनमा ल्याइसकेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार जिन्द रेलवे स्टेशनबाट पहिलो हाइड्रोजन रेलको उद्घाटन गरे छन्। सो रेलको नाम नमो ग्रीन रेल राखिएको छ। सो रेल हरियाणाको जिन्द सोनीपत 89 किलोमिटर रेलमार्गमा सञ्चालन हुनेछ। यसका लागि न्यूनतम भाड़ा 5 र अधिकतम 25 भारतीय रूपियाँ तोकिएको छ। सो रेल मार्गमा जिन्द गोहाना र सोनीपत सहित विभिन्न स्टेशन तथा हल्टमा सेवा दिनेछ। सो रेललाई भारतको स्वच्छ दिगो र हरित रेल यातायात तर्फको ऐतिहासिक उपलब्धि बताइएको छ। विश्वका प्राय हाइड्रोजन रेल 2-3 कोचमा सीमित रहेका बेला भारत ले भने 10 कोचको रेल सञ्चालनमा ल्याएको हो। रेलमा 2600 यात्रु बोक्ने क्षमता रहेको बताइएको छ। रेल सञ्चालनका लागि विद्युत लाइन आवश्यक पर्दैन। रेलभित्र जडित प्रोटोन एक्सचेन्ज मेम्ब्रेन फ्यूल सेल मार्फत हाइड्रोजन र वायुमण्डलबाट प्राप्त अक्सिजन बीच हुने रासायनिक प्रतिक्रियाबाट विद्युत उत्पादन गरिने भारतको रेल मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ। सो विद्युतले ट्राक्सन मोटर सञ्चालन गरी रेलका पाङ्ग्रा घुमाउँछ। यस प्रक्रियाबाट जल बाष्प र मात्र उत्पादन हुने भएकाले धुवा वा प्रत्यक्ष कार्बन उत्सर्जन नहुने विज्ञप्तिमा उल्लेख छ। पछिल्ला 12 वर्षमा भारतीय रेलले तीव्र गतिमा रेल मार्गको विद्युतीकरण गरेको छ। हाल भारतका 99% भन्दा बढ़ी ब्रोडगेज रेल मार्ग विद्युतीकरण भइसकेका छन्। अब हाइड्रोजन प्रविधिको प्रयोग मार्फत स्वच्छ रेल सञ्चालनमा अर्को महत्वपूर्ण फड्को मारेको भारतीय रेलले जनाएको छ। सो रेलमा 2 हाइड्रोजन ड्राइभिङ पावर कार र 8 ट्रेलर कोच छन्। प्रत्येक पावर कारमा प्रोटोन एक्सचेन्ज मेम्ब्रेन फ्यूल सेल, लिथियम आयरन फस्फेट ब्याट्री र हाइड्रोजन भण्डारण सिलिण्डर जडान गरिएको छ। प्रत्येक पावर कारले 1200 किलोवाट विद्युत उत्पादन गर्नेछ। दुवै पावर कारको संयुक्त क्षमताले रेललाई अधिकतम 110 किलोमिटर प्रति घण्टाको डिजाइन गतिमा सञ्चालन गर्न सक्नेछ। प्रारम्भिक सञ्चालन गति 75 किलोमिटर प्रति घण्टा तोकिएको छ। रेल सञ्चालनका लागि हरियाणाको जिन्दमा भारतकै सबैभन्दा ठूलो रेल हाइड्रोजन रिफ्यूलिङ केन्द्र निर्माण गरिएको छ। सो केन्द्रमा इलेक्ट्रोलाइसिस प्रविधि अर्थात विद्युतको माध्यमबाट पानीलाई हाइड्रोजन र अक्सिजनमा विभाजन गरी हाइड्रोजन उत्पादन गरिन्छ। त्यसपछि हाइड्रोजनलाई 500 bar दबावमा संकुचित गरी भण्डारण गरिन्छ र 350 bar दबावमा रेलमा भर्ने व्यवस्था गरिएको छ। केन्द्रमा करिब 3000 केजी हाइड्रोजन भण्डारण गर्न सकिने भारतीय रेलले जनाएको छ। हाइड्रोजन अत्यधिक ज्वलनशील ग्यास भएकाले सुरक्षालाई उच्च प्राथमिकता दिइएको छ। रेल तथा फ्यूलिङ केन्द्रमा हाइड्रोजन चुहा थर्मावर ताप आगो र धुवाँ पत्ता लगाउने अत्याधुनिक सेन्सर जडान गरिएको छ। कुनै असामान्य अवस्था देखिए हाइड्रोजन आपूर्ति स्वत बन्द हुने प्रणाली राखिएको छ। आकस्मिक अवस्थामा रेललाई सुरक्षित स्थानसम्म लैजान सकिने सुविधा तथा सम्पूर्ण प्रणालीको अवस्थाबारे वास्तविक समयमै जानकारी दिने डिजिटल निगरानी प्रणाली पनि उपलब्ध गराइएको छ। भारतको राष्ट्रिय हरित हाइड्रोजन अभियान तथा दीर्घकालीन शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्ने दिशामा महत्वपूर्ण कदमका रूपमा यसलाई हेरिएको छ। भारतमा हाइड्रोजन रेल सञ्चालनमा आउँदा यता नेपालमा पनि पूर्वाधार विकास मन्त्रालयले मुलुकमा हाइड्रोजनमा आधारित सवारी साधनको सुरक्षित दिगो तथा प्रभावकारी विकास सञ्चालन र नियमन गर्न आवश्यक नीतिगत कानूनी तथा प्राविधिक आधार तयार गर्न सुझाव मागेको छ। मुलुकमा हाइड्रोजनमा आधारित सवारीको सुरक्षित दिगो तथा प्रभावकारी विकास सञ्चालन र नियमनका लागि आवश्यक नीतिगत कानूनी तथा प्राविधिक आधार तयार गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यास नियामक व्यवस्था सुरक्षा मापदण्ड तथा दिशानिर्देश हाइड्रोजन प्रविधिमा रूपान्तरणको सम्भावना र आवश्यक जनशक्ति विकास सम्बन्धी सुझाव आमन्त्रण गरेको मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ। 20 साउनसम्म विश्वविद्यालय अनुसन्धान संस्था व्यावसायिक निकाय उद्योग विकास साझेदार अन्तर्राष्ट्रिय संस्था तथा सम्बन्धित सरकारवालाहरूलाई आफ्नो अनुभव अध्ययन अनुसन्धान तथा व्यावहारिक अभ्यासका आधारमा लिखित सुझाव बुझाउन समेत मन्त्रालयले आग्रह गरेको छ। हाइड्रोजनमा आधारित सवारी साधन सम्बन्धी अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यास तथा सिकाई नीतिगत कानूनी तथा नियामक व्यवस्था सम्बन्धी सुझाव उत्पादन भण्डारण ढुवानी वितरण इन्धन भर्ने पूर्वाधार तथा सवारी सञ्चालनसँग सम्बन्धित सुरक्षा मापदण्ड एवं दिशानिर्देश पेट्रोलियम पदार्थबाट सञ्चालन हुने तथा अन्य सवारी साधनलाई हाइड्रोजन प्रविधिमा रूपान्तरण गर्ने सम्भावना आवश्यकता लागत सुरक्षा तथा नियामक पक्ष सम्बन्धी सुझाव समेटिनुपर्ने उल्लेख छ।
4: कान्तिपुर सविस्तार।
3: कान्तिपुर डायरीमा अब ब्रेकको पालो।

0: तिमी रमेशबाट पैसा पठाउँदा 6% सम्म खालको क्याशब्याक र स्यामसङ स्मार्टफोन किन्दा बोनस र एन्सर डेटा पनि।
1: ब्रेक पछि कान्तिपुर डायरीमा अब आर्थिक प्रसंग। प्रधानमन्त्री बालेन्द्र शाहले पूँजी बजारको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। पछिल्ला महिनाहरूमा शेयर बजार निरन्तर घटिरहेका बेला प्रधानमन्त्री शाहले सरकारवालाहरूसँगको छलफलमा पूँजी बजारको समस्या समाधान गरिने बताएका हुन्। पूँजी बजारको नियामक निकाय धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, धितोपत्र ब्रोकर र लगानीकर्ताका प्रतिनिधिसँगको भेटमा प्रधानमन्त्री शाहले पूँजी बजारमा ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन्। आवश्यक नीति निर्माणसँगै बजारका समस्या समाधान गर्न सरकार तयार रहेको बताउँदै प्रधानमन्त्री शाहले शेयर बजार मार्फत लगानी वृद्धि, रोजगारी सृजना र राजस्वमा योगदान पुग्नुपर्ने बताएको बैठकमा सहभागीहरूले बताए। बैठकमा सहभागी इन्भेस्टर्स फोरमका पूर्व अध्यक्ष अम्बिका पौडेलले पूँजी बजारप्रति प्रधानमन्त्री शाह निकै सकारात्मक भएको र बजारका विकृति सुधारेर बजारमा स्वच्छ र प्रतिस्पर्धी बनाउन सरकारवाला निकायलाई छिट्टै निर्देशन दिने बताएको जानकारी दिएकी छन्। झण्डै एक घण्टा चलेको प्रधानमन्त्रीसँगको बैठकमा धितोपत्र बोर्डका अध्यक्ष गोपाल भट्टले आईपीओ निष्कासन प्रक्रियामा सुधार, प्रभावकारी नियमन लगायत विषयमा कुरा राखेका थिए। नेप्सेका अध्यक्ष अमृत लम्सालले दोस्रो बजारको सुधार र स्टक ब्रोकर्स एसोसिएशनका पूर्व अध्यक्ष प्रियराज ब्रेग्मीले धितोपत्र ब्रोकर र लगानीकर्ताको पक्षबाट धारणा राखेका थिए।
2: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने सामानमा कडाई गर्दै 50% भन्सार कर लगाएका छन्। उनले सो कर अमेरिकी कार, दुग्ध उत्पादन र मदिरा जन्य पदार्थमा क्यानाडाले गरेको असमान व्यवहार विरूद्धको बदला भएको दावी गरेका छन्। ती शुल्कहरू 30 दिनभित्र लागू हुने ट्रम्प प्रशासनले जनाएको छ। यो सँगै उत्तर अमेरिकी छिमेकीहरूबीच थप व्यापारिक तनाव बढ़ेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। व्हाइट हाउसले अमेरिकी व्यवसायको सुरक्षाका लागि क्यानाडालाई भन्सार शुल्क लगाउने आवश्यक भएको बताएको छ। यद्यपि ऊर्जा, पोटास, महत्वपूर्ण खनिज र माछा जस्ता धेरै प्रमुख आयातहरूमा भने कर लगाइने छैन। यता क्यानाडाले पनि अमेरिकी सामानहरू, स्टील र गाड़ीहरूमा 25% भन्सार कर लगाएको छ।
0: विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप 2026 धेरै हिसाबले ऐतिहासिक, रोमाञ्चक र विवादित बन्यो। स्पेनको सफलता, नयाँ कीर्तिमान, खेलाड़ीहरूको उत्कृष्ट प्रदर्शन, अर्जेन्टिनामाथिको आलोचना र महान खेलाड़ी लियोनल मेसीले अनुभव गरेको भावुक क्षण विश्वकपका मुख्य आकर्षण बने। प्रस्तुत छ एक रिपोर्ट।
3: स्पेनलाई 16 वर्षको अन्तरमा दोस्रो पटक उपाधि दिलाउँदै फिफा विश्वकप फुटबलको 23 संस्करण सम्पन्न भएको छ। अमेरिका, क्यानाडा र मेक्सिको गरी 3 देशले संयुक्त रूपमा आयोजना गरेको यस संस्करणमा पहिलो पटक 48 टोली सहभागी भए। यसअघि विश्वकपमा 32 टोली मात्र खेल्ने गर्थे। टोली संख्या बढ़ेसँगै प्रतियोगितामा कुल 104 खेल भए, जुन विश्वकप इतिहासकै सबैभन्दा धेरै हो। फाइनलमा अघिल्लो संस्करणको विजेता अर्जेन्टिना लाई पराजित गर्दै स्पेनले उपाधि उचाल्यो। पहिलो पटक सन् 2010 विश्वकप उपाधि जितेको स्पेनले लगातार दोस्रो पटक उपाधि जित्ने लक्ष्य सहित मैदान उत्रिएको अर्जेन्टिनालाई फितलो साबित गर्यो। विश्वकपमा स्पेनका कप्तान रोड्री प्रतियोगिताकै उत्कृष्ट खेलाड़ी घोषित हुँदै गोल्डन बल जित्न सफल भए। फ्रान्सका स्टार स्ट्राइकर किलियन एम्बाप्पेले सबैभन्दा धेरै गोल गर्दै गोल्डन बुट आफ्नो नाममा पारे। स्पेनका गोलरक्षक उनाइस सिमोन उत्कृष्ट गोलरक्षक बन्दै गोल्डन ग्लोब्स विजेता बने। त्यस्तै स्पेनकै 19 वर्षीय रक्षक पाउ कुर्वासी उत्कृष्ट युवा खेलाड़ी घोषित भए। विश्व फुटबलका महान खेलाड़ी लियोनल मेस्सीका लागि यो विश्वकप निकै भावुक र केही हदसम्म दुखद बन्यो। अर्जेन्टिनालाई लगातार दोस्रो विश्वकप जिताउने उनको सपना फाइनलमा टुट्यो। प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरे पनि उपाधि हात पार्न सकेनन्। फाइनल सकिएपछि मेसी भावुक देखिए र धेरै फुटबल विश्लेषकले यसलाई उनको सम्भावित अन्तिम विश्वकपका रूपमा व्याख्या गरेका छन्। सन् 2022 विश्वकप जितेर सपना पूरा गरेका मेसीले यसपटक उपाधि नजिते पनि आफ्नो अनुभव, नेतृत्व र खेलबाट विश्वभरका समर्थकको मन जित्न सफल भए। फाइनलमा अर्जेन्टिनाले निर्धारित समयमा विपक्षी पोस्टतर्फ एउटा पनि प्रहार गर्न नसक्नु व्यापक आलोचनाको विषय बन्यो। फाइनलमा धेरै फाउल, समय खेर फाल्ने प्रयास र आक्रामक व्यवहार देखिएको भन्दै अर्जेन्टिनाको टीममाथि प्रश्न उठाइयो। पहिलो पटक फाइनलमा मनोरञ्जनात्मक हाफ टाइम सो आयोजना गरियो। लामो विश्राम, नयाँ प्रस्तुति शैली र केही नयाँ नियमका कारण विश्व फुटबलमा बहस समेत शुरू भयो। कतिपयले यसलाई फुटबलमा नयाँपन भने कतिपयले परम्परागत विश्वकपको स्वरूप परिवर्तन भएको टिप्पणी गरे। यो विश्वकपमा विवादका केही घटनाहरू देखिए। विश्वकप शुरू हुनु दुई दिन अघि अमेरिकाले सोमालियाका रेफ्री ओमार अल्टनलाई भिजा नदिँदा उनी फ्लोरिडाको विमानस्थलबाट घर फर्किएका थिए। विवादको अर्को घटना इरानसँग जोडियो। अमेरिकासँगको द्वन्दका कारण इरानी खेलाड़ीले अन्तिम समयमा भिजा पाए पनि केही शर्त राखिएको थियो। इरानी खेलाड़ीलाई मेक्सिकोमा बस्नुपर्ने र म्याच खेलेको दिन अमेरिकाबाट फर्किनुपर्ने निर्देशन दिएको घटनालाई लिएर ट्रम्प प्रशासनको आलोचना गरेका थिए। अर्कोतर्फ अमेरिकाका स्ट्राइकर फ्लोरिन बालोगुनले समूह चरणमा रातो कार्ड पाए पनि राष्ट्रपति डोनाल्ड ट्रम्पको हस्तक्षेपपछि फिफाले बेल्जियम विरूद्ध निलम्बनमा रहेका बालोगुनलाई खेल्न दिएको भन्दै फिफामाथि समेत प्रश्न उठ्यो। यो विश्वकपमा रेफ्री र भीएआरको आलोचना सबैभन्दा बढ़ी भयो। त्यसमध्ये अर्जेन्टिना र इजिप्ट बीचको खेलमा त्यस्तै घटना भएको थियो। इजिप्टका मुस्ताफा जिकोले 62 मिनटमा गरेको गोललाई भीएआरले मान्यता दिएन। त्यस्तै फिफाले अमेरिकामा अत्यधिक गर्मी हुने

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
0: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
4: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
5: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा सयपत्री डेन्टल हस्पिटल।
4: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
5: हाम्रा सेवाहरू
4: दाँत नदुखाइ खोल्ने,
5: दाँत भर्ने, दाँतको आसुति गर्ने,
4: दाँतको एक्सरे सुविधा,
5: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
4: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
5: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
4: ध्यान दिनै पर्ने कुरा,
5: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
4: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
6: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाक नेटुडी खेल छेउ, संखुवा सभा। फोन नम्बर 0295 62320 र 98425541।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?

0: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
0: सम्पर्क नम्बर 0295906667 र 98422267।
2: ओहो लु नमस्कार है सर।
3: ओहो लु नमस्कार है सर। नमस्कार।
2: अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट
3: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
2: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
4: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
2: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
4: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
2: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
4: छटाल टेलरिङ सेन्टर, खाँदारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
2: डिजाइनर सुमन ठटाल 98615-39444
4: र 0295901055।
5: More style, more design. Total Tailors.
6: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
7: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको 2 जना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
8: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खाँदावारी नपा 7 नयाँ बजार संखुवा सभा। फोन नम्बर 0295611665, 98421-52564, 98421-26987 र 98520-51906।
9: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैतालामै फर्किएको जन्मियो। सन्तानको पाप थियो कुनै?
10: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
11: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525-55768, 98525-55768।
12: साथै 98525-55768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
13: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
14: त्यसको लागि के को चिन्ता? हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका

0: पट पूर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पूर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले।
2: सम्पर्क 9843447262,
1: 9810555585
2: र व्हाट्सएप नम्बर 9852286646।
3: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
4: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खादबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
3: हाम्रो सेवाहरू
4: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 0295605080, 9852061580 र 9841108181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादारी एक, सङ्खुवा सभा।

0: नै महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 029575741।
2: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
3: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800902062।
4: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
5: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
4: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
5: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्ने छ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
4: ओहो सर, त्यसो भए मेरो पनि अल्लोको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
5: ए ल ल, सँगै जाउँ न भाइ।
6: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
5: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
6: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
5: सम्पर्क नम्बर 9860946000
6: र 9919324775।

0: सबै राम्रो सधैं हाम्रो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैं सुन्नु होला।
1: ओहो लु नमस्कार है सर।
2: ओहो लु नमस्कार है सर। नमस्कार।
1: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
2: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
3: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संस्था सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
1: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
3: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
1: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
3: होटल टेलर सेन्टर खाँदारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
1: डिजाइनर सुमन ठटाल 98615 39444
3: र 029590155।
2: More style, more design. Total Tailors.
4: आयो सबको घर घरमा।
5: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
6: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
5: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57841 र 029562 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
7: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज अन एयर अनलाइन।
8: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
9: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
8: संखुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सप्रेस सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
9: हाम्रा सेवाहरू
8: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
9: दाँत खोल्ने, दाँत सफा गर्ने,
8: दाँतको एक्सरे गर्ने,
9: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
8: झिक्न मिल्ने आरपीडी लगाइने,
9: दाँतको जरादेखि भर्ने अर्थात आरसीटी गरिने,
8: बाङ्गो टिङ्गो दाँत मिलाइने,
9: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
8: मनकामना डेन्टल क्लिनिक खाँद्रे नगरपालिका एक प्रहरी गेट सेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
9: सम्पर्क नम्बर 029590667 र 98422267।
10: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
11: किन र काका?
10: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
11: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
10: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
11: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
10: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
11: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
10: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
11: महत्वपूर्ण छ। हामीसँग निरन्तर 10 पटक सम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ।
10: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ।
11: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
10: सिर्जन एम सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर चैनपुर पोखरी बजार सङ्कुवा सभा।
11: प्रोप्राइटर सुनु एन भीमका दाइली।
10: सम्पर्क 0291400084 र 98040485827।
12: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
13: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको 2 जना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
5: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 0295611065, 98421552504, 98421926987 र 98520519906।
10: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
11: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520 29 47, 98009006।
14: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाई हाम्रै बजार खादबारी सङ्घ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी सङ्घ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चस्मा सेवा तथा बिक्री वितरण, प्रत्येक 2-2 हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 सङ्ख सभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295572067, मोबाइल 97438640084।
15: नमस्कार है वडा अध्यक्षज्यू।
16: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
15: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
16: त्यस्तो के कुरा थियो?
15: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
16: यो मेरो सुर त हाम्रै सकुवा सभाको दबुडा एक मात्र विश्वासी हो, अरुण पूर्वकै चर्चित दिशा टेलर खादबारी बनाइ सिलाएको त हो नि। तपाईँहरू पनि एक सम्बन्ध विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला।
15: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
17: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
18: नाइकै बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
19: हुन्छ बाबा, हुन्छ। छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
20: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
21: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
22: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842287076।
23: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
24: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो।
25: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
26: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी, सम्पर्क नम्बर 9852557068, 9852557068।
27: साथै 9852557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 8 बज्यो।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले,
2: सम्पर्क 98433-47262,
1: 98-10-55-55-85
2: र वाट्सएप नम्बर 98-5-20-28-646।
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ।

0: 98520557768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
1: श्री हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 को लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
2: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
3: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादबारी नपा 7 नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 0295611065, 98421552504, 98421269987 र 98520519906।
1: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एकपटकका लागि अद्यावधि गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देहायका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
4: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
1: सम्पर्क नम्बरहरू 0295604 र 98520726। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, सङ्खुवा सभा।
5: आज श्रावणको 5 गते हो, आज विशेष मंगलबार। तदनुसार ईस्वी सन् 2026 जुलाई 21 तारिक नेपाल सम्मत 1146 रहेको छ। आज विशेष गरी दिल्लाथ रौद्रनाम संवत्सर, श्री सूर्य दक्षिणायन वर्षा ऋतु आषाढ शुक्ल पक्ष। आज सूर्योदयमा पवित्र दिन सप्तमी, 4:42 बिहान 7:15 चित्र नक्षत्र, 47:27 रात्रिको 12:21 सिद्धियुग, 43:16 भद्रकरण, 35:14 आज आनन्द युगमा ध्वंस युग रहेको छ। आजको दिनमानको समय 33:59 बिहान सूर्योदय, 5:22 जाँदा भयो, साँझ सूर्यास्त 6:57 रहनेछ। आज सूर्य पूजा, देव पाटनमा गंगामाई रथ यात्रा आजको पञ्चाङ्गमा उल्लेख गरेको छ। यो जानकारी सहित अब कार्यक्रममा रहेर तपाईलाई जानकारी गराउँ। आज तपाईका ग्रहहरू कसरी वितरण गरिरहेका छन्, त्यो वितरण गरेका ग्रहको आधारमा तपाईँ र हाम्रो राशिफल कसरी विभाजित रहन्छ भन्ने

0: चन्द्रमा, यतिखेर सूर्य कर्कट राशिमा रहेका छन् भने चन्द्रमा कन्या राशिमा छन्। यतिखेर मंगल यतिखेरको अवस्थामा वृष राशिमा, बुध मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र सिंह राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशिमा र केतु भने सिंह राशिमा आजको ग्रहमा संकेतहरू देख्न सकिन्छ। आज जन्मिने सम्पूर्ण जातकहरूको रातिको 9:23 गर्नुहोला। आज जन्मिने सम्पूर्ण जातकको दिउँसोको 11:44 जन्मिने जातकको कन्या राशि हुन्छ। तत् उपरान्त जन्मिने जातकहरूको लागि भने तुला राशि रहनेछ। अब यो जानकारी सहित कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा रहेर प्रस्तुत गर्छु। आजका ग्रह गोचर कसरी व्यतीत हुन्छन् तपाईँका दिनहरू र तपाईँका ग्रहले कसरी अगाडि बढ़ाइरहन्छ आजको ग्रह गोचर भन्ने कुरामा हामी तपाईसँग जोड़िएका छौं। यतिखेर हामी प्रत्यक्ष रूपमा ग्रह गोचर सँगसँगै अबको क्रममा भने तपाईँको राशिले कसरी अगाडि बढ़ाउँछ दिनलाई प्रस्तुत छ तपाईँको मेषाधिवार राशिफल। सबैभन्दा पहिलो राशि मेष राशिको लागि छैटौं ग्रह अब केही घण्टा पछाडि सातौं हुँदैछन्। प्रेममा सफलता मिल्नेछ। आर्थिक काममा सफलताको सँगसँगै उन्नति र प्रगतिको लागि पनि धेरै कुरामा सहज छ। वृष राशि हुनेको लागि आजको दिनमा धैर्य धारण गर्न सके, क्षमता वृद्धि राम्रो छ। काममा सफलता पञ्चम स्थानको ग्रहले यतिखेर भने तपाईँको लागि विद्या र पठन पाठनमा असाध्य राम्रो र रुचि पनि वृद्धि गराउनेछ। मनमा एउटा उमङ्ग छाउनेछ। काममा सफलता सँगसँगै अलिकति चौथो चन्द्रमाले कता कता मनमा चिन्ता पनि र डर पनि भरिदिने योगहरू देख्न सकिन्छ। मान सम्मानमा सामान्य भए पनि आर्थिक क्षेत्रमा भने प्रसन्न रहनेछ। पराक्रम छ। लग्नमा बृहस्पति उच्च छन्। धार्मिक क्षेत्रमा मन जानेछ। चन्द्रमाको पनि राम्रो दृष्टि भएकाले उन्नति र प्रगतिको लागि राम्रो रहेको छ। मन परेका व्यक्तिहरूसँग भेटघाट राम्रो रहनेछ। उन्नति तपाईँको लागि सकारात्मक बन्दै जाने खालका योगहरू पनि छन्। मान सम्मानमा वृद्धि हुन्छ। आर्थिक ताकेका कामबाट पनि सफलता मिल्नुका साथसाथमा लामो दीर्घ यात्राहरूले साथ दिने योग रहेको छ। कन्या राशि हुनेको लागि आजको दिनमा गर्दै आएका हरेक कामबाट सफलता मिल्ने रहेको छ। लग्नमा भएको चन्द्रमाले तपाईँको ऐश्वर्यमा वृद्धि गराउनुको साथसाथमा मान सम्मानमा पनि वृद्धि आजको राशिबाट संकेत ग्रहहरूमा राशिमा संकेत देख्न सकिन्छ।
1: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97 648 98 142 73 76।
2: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।

0: तपाईँको लागि मान सम्मानमा वृद्धि रहन्छ, आँटेका ताकेका कामले परिपूर्ण गर्नेछ भने अलिकति तपाईँले विशेष गरी बोल्दाखेरि ध्यान दिनुहोला। बाह्रौं चन्द्रमा भएकाले आरोप प्रत्यारोपमा एकदम धेरै कुराहरूमा ध्यान दिनुपर्ने ग्रहहरू राशिमा संकेत छन्। उन्नति र प्रगति वृश्चिक राशिको लागि राम्रो छ। जग्गाको कारोबारमा स्वास्थ्य मिल्ने खालको योग देखिन्छ भने गर्दै आएका हरेक कामबाट सकारात्मक रहेको योग देख्न सकिन्छ। मान सम्मानमा वृद्धि हुनेछ। नबनेका कामहरू बन्दै जाने योगहरू राशिमा संकेत देखिन्छ भने आँटेका ताकेका कामबाट पनि सकारात्मक ऊर्जा प्राप्त छ। मकर राशि हुनेको लागि आजको दिनमा लामो दूरीको यात्राहरूमा सहज हुन्छ। तपाईँले सोचेका कामहरूबाट सकारात्मक ऊर्जा प्राप्तको लागि योग र शुभ आजको राशिमा संकेत देख्न सकिन्छ। तपाईँले आफ्नो काममा सहभागिता जनाउँदा राम्रो मान्न सकियो, तर अलिकति केही काममा विशेष गरी ध्यान दिनुहोला। तपाईँको लागि अलि अशुभ खालका योगहरू पनि देख्न सकिन्छन्। मन प्रसन्न रहनेछ। अलिकति तपाईँले गर्दै आएका हरेक कामबाट पनि तपाईँको लागि सहज हुनेछ, मन प्रसन्न रहनेछ भने नबनेका कामहरू पनि बन्दै जाने खालको योग राशिबाट संकेत कुम्भ राशिलाई देख्न सकिन्छ। र अन्त्यमा मीन राशिको लागि स्वास्थ्य सुधार हुनेछ। तपाईँले सोचेका कामहरूबाट उन्नति अनि प्रगतिको लागि पनि धेरै कुरामा राम्रो रहनेछ। मान सम्मानमा वृद्धि रहनुको साथसाथमा आजको दिनमा तपाईँको लागि धेरै कुरामा सहज हुने खालको योगहरू आजको राशिबाट संकेत राशिमा देख्न सकिने आजको ग्रहहरूबाट संकेत देखिरहेको छ।
1: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण वेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 9843597658 9812373601
2: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
3: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति दर्पण।

0: कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा तपाईँलाई पुनः स्वागत गर्दै उपस्थित भएछु। म ज्योतिषी पण्डित लक्ष्मण सुवेदी सदाको झैं आज पनि तपाईँहरूसँग भएर तपाईँहरूको बारेमा धेरै भन्दा धेरै भूत भविष्य र वर्तमान सम्बन्धीका जानकारीहरू दिँदै हामी तपाईँसँग जोडिन्छौं अनि तपाईँसँग भएका विभिन्न जानकारी अनि भूत भविष्य र वर्तमान सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको हामी तपाईँलाई जानकारी अवश्य दिने नै छौं। हामीसँग तपाईँ प्रत्यक्ष रूपमा कुराकानी गर्दै आफ्नो र आफन्तहरूको बारेमा धेरै भन्दा धेरै कुराहरूको जानकारी दिने क्रममा तपाईँ रहनु भएको छ। हामीलाई फोन गर्दाखेरि 9845397658 र 9814673601 सिधा तपाईँ र हाम्रो कुराकानी रहनेछ। कोही जिज्ञासु हुनुहुन्छ उहाँलाई कार्यक्रममा स्वागत गर्छु। राधे राधे हजुर। ए प्रभु राधे राधे।
1: हेलो
0: राधे राधे हजुर। ए भगवान भन्दै थिए उहाँले आवाज भने प्रष्ट सुन्नु भएनछ। हामी प्रत्यक्ष रूपमा कुराकानी अनि भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौं। हामी निरन्तर तपाईँहरूसँग भएका विशेष जानकारी र तपाईँहरूले हामीलाई प्रत्यक्ष रूपमा कुराकानी भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्न सक्नुहुनेछ। कोही जिज्ञासु यतिखेर लाइनमा हुनुहुन्छ। राधे राधे हजुर। ए प्रभु जय श्री कृष्ण। ए भगवान बोल्नु भएको छैन। हामी तपाईसँग प्रत्यक्ष रूपमा कुराकानी गर्ने प्रयासमा छौ। फोन बिल्कुलै फटाफट गर्नुभयो भने लागिरहेको छ। तपाईँहरू हामीसँग प्रत्यक्ष रूपमा जोडिएर हामीसँग भएका धेरैभन्दा धेरै कुराहरूको जानकारीहरू हामी तपाईँलाई दिने प्रयासमा लागिरहेका छौं। कोही जिज्ञासु हुनुहुन्छ। राधे राधे हजुर। ए प्रभु जय श्री कृष्ण। राधे राधे। कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ यतिखेर हजुर?
1: म डोटीबाट हर्क मल्ल गुरु।
0: डोटीको कुन ठाउँमा हुनुहुन्छ यतिखेर हर्कजी?
1: जोराइल गाउँपालिका जोराइलमै।
0: जोरालमा हुनुहुन्छ अनि कुन रेडियोबाट कार्यक्रम सुन्ने गर्नु भएको छ?
1: आज त गुरु घण्टेश्वर एफएमबाट, अरे जोराइल एफएमबाट सुनिरहेको छु गुरु आज त।
0: अनि अरू बेला कहाँबाट सुन्ने गर्नुहुन्थ्यो?
1: बडी केदार एफएमबाट।
0: जोराइल एफएममा पनि कार्यक्रम दैनिक रूपमा बज्छ है?
1: दैनिक भन्दा नि आज सुने हो गुरु मैले त है।
0: आज बल्ल तपाईँ रेडियो सुन्दाखेरि त्यहाँ पर्यो होला नि त, दैनिक रूपमा बजिरहेको छ कार्यक्रम है त?
1: हजुर गुरु हजुर।
0: डोटी जिल्ला यस्तो जिल्ला हो हाम्रो, यो कार्यक्रम बज्ने मध्येमा चारवटा रेडियोमा बज्छ, एउटा शैलेश्वरी, एउटा स्मार्ट, एउटा जोराइल, अर्को बडी केदार, बुझ्नुभयो नि? चारवटा रेडियो अरू कुनै पनि जिल्लामा छैन, बुझ्नु पनि हाम्रो कार्यक्रम
1: हजुर। राम्रो गुरु।
0: कसको बारेमा हेर्न चाहनुहुन्छ अहिले?
1: म आज छोरा,
0: छोराको साल महिना गते समय भनिदिनु त।
1: 2071 साल,
0: 71 साल
1: भाद्र 16 गते
0: हजुर
1: दिउँसो 1:05।
0: कुन जिल्लामा जन्म भयो?
1: यो डोटी जोराइलमै हो गुरु।
0: को हो यो मान्छे?
1: छोरा।
0: के बारको जन्म हो तपाईँको छोराको?
1: हजुर जन्म 2071 साल
0: हजुर
1: भदौ महिनाको 16 गते।
0: के बार भनेको मैले? अरू सबै भइसक्यो।
1: सोमबार गुरु, गुरु सोमबार। सोमबार
0: राष्ट्रको नाम चाहिँ तोरण नाम आउँछ। के नाम राख्नु भएको छ अहिलेसम्म?
1: हुन त तबाटै भनेको गुरु, अब उसरी जेनिस राखे आज। अब
0: ब्राह्मणले राखेको नाम चिना बनाउनु भएको छ कि छैन?
1: चिना बना गुरु, तपेन्द्र भनेको थियो।
0: तपेन्द्र मिलेन नि हजुर, तोपेन्द्र नाम आउँछ। वृश्चिक राशि विशाखा नक्षत्रको चौथो पाउमा नाम जोड छ, यो पाउको छुट्टै महत्व छ, त्यही भएर ज्योतिष शास्त्रमा पनि पाउ राखिदिएको छ। एउटै हुने भए त तु ते एउटै हुने भइदियो भए त अक्षर राख्दै भइहाल्थ्यो नि होइन?
1: हजुर
0: यो पाउको पनि धेरै कुरामा फरक आउँछ। अलिक बढी रिसाउने खालको छोरा पाउनु भएको छ क्या, झ्वाकी है? अहिले शनि भन्ने कुरा चलिरहेको छ, शनिको शान्ति गर्नु पर्यो नि। पढाइमा असाध्यै अल्छी हुन्छ छोरो?
1: अल्छी छ तर पढाइमा ठिकै छ गुरु।
0: यो शनिले एकदम शनिले चाहिँ तपाईँको लागि बिगार्न सक्छ, विशेष ध्यान दिनुहोला। ग्रहको शान्तिहरू गर्ने, ग्रहको पूजा पाठहरू गर्ने कामहरू गर्दै जानुहोला, धेरै कुरामा राम्रो हुन्छन्। ग्रहको शान्तिहरू गर्दा, पूजा पाठहरू गर्दा अब तपाईँको लागि अलिकति ग्रहमा दोषहरू परेको छ। ग्रहको शान्तिहरू गर्ने, ग्रहको पूजा पाठहरू गर्ने होइन, शनिकै शान्ति गर्नु, अरू केही गर्नुपर्ने अवस्था छैन। शनिको 23,000 पल्ट जप गर्नु, पढाइमा सँगसँगै स्वास्थ्यमा समस्या आउँछ, आमालाई रोगी बनाउँछ, बुवाको त राम्रो छ, सबै कुरा ठिक छ है त।
1: हजुर गुरु, अनि त्यो शनि ग्रह गर्नु गर्नु पर्यो गुरु।
0: हजुर,
1: शनिको शनि ग्रहको के भन्छ त्यसलाई,
0: शनि ग्रहको शान्ति गर्नु पर्यो,
1: शान्ति गर्नु पर्यो, अनि छोराको होइन,
0: छोराको शनिको शान्ति गर्नु पर्यो, आमालाई पनि राम्रो हुन्छ, छोरालाई पनि राम्रो हुन्छ है।
1: अनि कसरी गर्नु पर्यो गुरु?
0: हजुर,
1: कसरी आमाले व्रत बसेर या बाबुले या छोराले?
0: यो व्रत बस्नु पर्ने क्या, ब्राह्मण बोलाएर गर्ने कर्म हुने भनेका।
1: ए, अनि शनिबारै गर्ने हो नि गुरु होइन?
0: हजुर हो।
1: अनि छोरा यो अहिले बाहिर पर्छ गुरु, यो महिना बोलाउँछ, कहिलेसम्म गर्छ?
0: यो महिनाको 24-25 गतेसम्म त गर्नै मिल्दैन, त्यस पछाडि गर्ने हो क्या।
1: हो त्यही हो गुरु, त्यही सोध्या गुरु
0: है त।
1: हजुर,
0: घरको वास्तुको लागि ठिकै छ, त्यस्तो नराम्रो छैन, ग्रहहरू ठिक छन्। यही शनिको शान्ति गराउनु, पूजा पाठ गराउनु राम्रो हुन्छ है।
1: हुन्छ गुरु, हुन्छ।
0: राधे राधे।
1: राधे राधे गुरुलाई।
0: हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र हामी तपाईसँग भएका विभिन्न ज्योतिष, धर्म, संस्कार अनि संस्कृति सम्बन्धीका विशेष जानकारीहरू भने दिने एउटा प्रयास गरिरहन्छौ। हामी प्रत्यक्ष रूपमा तपाईसँग भएका धेरै भन्दा धेरै कुराहरूको जानकारी हामी तपाईँलाई दिने प्रयासमा लागिरहेका छौं। निरन्तर हामी तपाईँसँग जोडिन्छौं। अब हामीको हाम्रो यात्रा अब धेरै दिन छैन, आज 5 गते भइहाल्यो, अबको 4-5 दिन पछाडि हामी सिन्धुली बर्दिवासको क्षेत्रमा हामी आउने तयारी गरिरहेका छौं। जताबाट कार्यक्रम सुन्दै हुनुहुन्छ, सिन्धुलीमा आउन मिल्छ भने सिन्धुलीमा आउनुहोला, बर्दिवासमा आउन मिल्छ भने बर्दिवासमा आउनुहोला। डुम्रे पनि आउँछौ भनेको थिएँ, डुम्रेमा अलिकति बाटो बिग्रेको छ गुरुबा, यो साउन महिनाको अन्तिम अन्तिमतिर आइदियो हुन्थ्यो भन्नुभयो एक दुईजनाले। त्यसपछि हामीले समग्र सबैलाई अहिले डुम्रेको लागि चाहिँ यो महिनाको अन्तिममा बरु आउँला, अहिलेलाई चाहिँ हामी सिन्धुली र बर्दिवास जाने तयारी गरिरहेको तपाईँलाई जानकारी गराउँछु। यतिखेर विजय किल्ला एफएम सुनेर र रेडियो बर्दिवास सुनेर जजल्ले कार्यक्रममा थाहा पाउनुभयो हामी आउने कुरा, फटाफट रूपमा फोन गरेर नाम टिपाउनु भयो भने हामी तपाईँलाई भेट्छौ र तपाईँको चिन्हहरू बनाउने हेराउने कामहरू गर्छौ। यति भने है, कोही जिज्ञासु हुनुहुन्छ यतिखेर? राधे राधे हजुर। ए प्रभु, राधे राधे। कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर हजुर? बजाङदेखि भन्नुभयो?
2: हजुर गुरु।
0: के हो तपाईँको नाम?
2: सन्तोष रोकायो गुरु।
0: सन्तोष रोकायो?
2: हजुर।
0: अनि अहिले कार्यक्रममा आउनु भएको छ, तपाईँ कसको बारेमा हेर्न चाहनुहुन्छ? कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ त्यहाँ अहिले? साइपाल एफएमबाट कार्यक्रम सुन्दै हुनुहुन्छ भन्नु त। साल महिना गते समय
2: 2054
0: साल असोज महिनाको
2: 29 गते
0: के बार परेको थियो? 29 गते कति बजे भयो जन्म?
2: बुधबार साँझको 6:30
0: बुधबार साँझको 6:30 हो।
2: हजुर
0: साँझको 6:30 कुन जिल्लामा भयो जन्म? यो हजुरको आफ्नै हो? यहाँबाट हेर्दाखेरि 54 सालको असोजको 29 गते 6:30 देखियो। रेवती नक्षत्रको पहिलो पाउबाट देव कुमार नाम आउँछ, मीन राशि हुन्छ। के राशि हेर्ने गर्नु भएको छ? नाम के छ तपाईँको चिनाको नाम चाहिँ?
2: चिनाको नाम चाहिँ देव बहादुर नै छ गुरुबा।
0: हजुर,
2: अनि मीन राशि नै
0: है। अब यो तपाईँको अलिकति ग्रहमा नि, ग्रहमा दोषहरू छन्, यी ग्रहको दोषको लागि शान्तिहरू गर्ने, ग्रहको दोषको लागि पूजा पाठहरू गर्ने कामहरू गर्नु राम्रो हुन्छ। आठौँ माङ्गलिक छ, प्रेम पर्छ छुटिहाल्छ बिहा भएर पनि प्रेम पर्न सक्छ विशेष ध्यान दिनु बिहिबार लसुन प्याज माछामा सुन्न खानुहोला अलिकति स्वास्थ्य बिग्रिरहेको छ तपाईँको अहिले आर्थिक अवस्थामा पनि कमजोरी भइरहेको छ है अहिले तपाईँले ग्रहको शान्तिहरू गर्ने नवग्रहको पूजाहरू गर्ने नवग्रहका कवचहरू घाँटीमा धारण गर्ने कामहरू गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है त यो नवग्रहको शान्ति गर्ने बृहस्पतिको जपहरू गर्ने बिहिबार व्रत बस्ने एउटा आँकको बोर्डसँग बिहा गरेपछि बिहामा राम्रो हुन्छ है घरको वास्तुको लागि ठिक छ राम्रै छ नराम्रो छैन तपाईँलाई व्यवसाय होटल व्यवसाय भन्दा अरू व्यवसाय गर्नु राम्रै हुन्छ कार्यक्रममा हुनुहुन्छ यतिखेर हामीसँग आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ हामी प्रत्यक्ष रूपमा भूत भविष्य र वर्तमान सम्बन्धीका विशेष जानकारीहरू तपाईँ हामीलाई आफ्नो र आफन्तहरूको बारेमा धेरैभन्दा धेरै तपाईँहरू जानकारी लिएर आफू ग्रहबाट मुक्त हुन सक्नुहुन्छ हामी भूत भविष्य अनि वर्तमान सम्बन्धीको विशेष जिज्ञासा र समस्याहरूको समाधान गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौं यतिखेर 98453 97658 र 98142 73601 भूत भविष्य अनि वर्तमान सम्बन्धीको धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी दिने प्रयासमा लागिरहेका छौं यतिखेर कोही जिज्ञासु हामीसँग हुनुहुन्छ म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु राधे राधे हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर
3: ओखलढुङ्गाबाट अप्सरा गिरी बोलेको हजुर
0: ओखलढुङ्गाबाट अप्सरा जी कुन ठाउँमा हुनुहुन्छ ओखलढुङ्गाको
3: मजियामा
0: हुनुहुन्छ कुन गाडीमा सुन्नुहुन्छ त कार्यक्रम हलेसी एफएममा कार्यक्रमै बज्दैन कसरी हलेसी एफएम सुन्नुहुन्छ तपाईँ फेरि
3: खोटाङ एफएम
0: हजुर हजुर
3: खोटाङ रेडियोबाट सुनिरहेको
0: खोटाङ एफएमबाट हो त्यसो भन्नु पर्यो नि 103.3 MHz कसको बारेमा हेर्नुहुन्छ आज छोरीको साल महिना गते समय भनिदिनु त
3: 2000
0: सबै कुरो कपीमा लेखेर भोलि फोन गर्नु ल अहिले छुट्टिन्छु राधे राधे भन्नु पर्यो नि त फटाफटा नि
3: 48 साल फागुन महिनाको 5 गते
0: के बार परेको थियो
3: शुक्रबार
0: 48 सालको फागुनको 5 गते शुक्रबार परेको छैन अहिले छुट्टिन्छ है राधे राधे अब त राधे भन्दैनौ न एकचोटि ए हजुर
3: हजुर
0: राधे राधे भन्दैनौ न त मिलेन यो
3: 2038 साल फागुन महिनाको 5 गते शुक्रबार बेलुकाको
0: 68 साल भन्नुभएको होइन अघि तपाईँले 48 साल भन्नुभयो होइन
3: हजुर 68 सालको
0: फागुनको 5 गते शुक्रबार कति बजे भयो जन्म
3: बेलुकाको 6:42 जाँदा हजुर
0: 6:42 जाँदा कुन जिल्लामा जन्मिनु भयो तपाईँको बच्चा छोरा कि छोरी छोरी यहाँबाट हेर्दाखेरि के देखिन्छ भने मूल नक्षत्रको तेस्रो पावा नाम जोडेको देखिन्छ भावना छोरी होइन भावना नाम आउँछ मूलको तेस्रो पावले धन पिर्ने मूल परेको छ धन पिर्ने मूललाई विशेष शान्ति गराउनु यसले घरमा अशान्ति ल्याउँछ घर काममा मूलले गर्दा भोलिको दिनमा पैसा जति कमाए पनि उन्नति नहुन सक्छ एक नम्बरमा अर्को कुरा अलिकति संकट चलिया छ संगत असत्य खराबी छ यो बेला संगतबाट बचाउनु भएन भने धेरै कुरामा समस्या आउँछ है हुनलाई त पन्ध्र वर्ष हुनुहुन्छ, तर सानै उमेरमा एकदम धेरै सङ्गत बिग्रिसकेका छ। भोलि छोरीको लागि एकदम ध्यान दिनुहोला। फेरि लग्नमा मंगल पनि परेको रहेछ, मांगलिक पनि परेको छ है, यतिखेर संकटा पनि चलिरहेको छ, एकदम ध्यान दिनुहोला। कहाँ बस्नुहुन्छ छोरी अहिले? कहाँ पढ्नुहुन्छ? विशेष ध्यान दिनुहोला, ग्रहहरू मजाले बिग्रेका छन्। यो बच्चालाई मांगलिक दोष पनि कटाइदिनु, भोलि घरतिर गाउँतिर इज्जत जाला, धेरै कुरामा समस्या हुन्छ। सातौं राहु सातौं शनि पनि छ, लग्नमा मंगल पनि छ, यतिखेर संकट पनि चलिरहेको छ। 21 वर्षभित्र जोगाउन धेरै गाह्रो छ है त। संकटको शान्ति गर्ने अनिखेर चाहिँ सातौं सूर्यको जपहरू गराउने, एउटा कवच लगाउने, मांगलिक दोषको शान्ति गर्ने, अलिकति छोरीलाई पनि सम्झाइ बुझाइ गर्ने। तपाईँले मैले भनेको कसैले मान्नेवाला छैनन्, एकदम खरो आगो जस्तै तातो क्या। हेर्नु आफैले गरेको निर्णयहरू कति कुराहरू बिग्रिन्छन्, छोरी मान्छेको इज्जत हो, त्यही माथि पनि उमेर पुग्दै गएको छ, फेरि त्यही माथि संकट चल्दैछ, एकदम ध्यान दिनु है। यसको लागि एउटा कवच तुरन्तै अहिले दिउँसो फोन गरेर तपाईँको एड्रेसहरू दिएर कवचहरू मगाइहाल्नु होला, लगाइहाल्नु होला, धेरै कुरामा राम्रो भइहाल्छ है त। दिउँसो फोन गरेर हामी यहाँबाट पठाउँछौँ है। अब अरू धेरै कुरा सोध्दैन, यस छोरीको लागि पनि राम्रो गराउन न, अरू सबै ठिक छ। मैले अहिले के भने, लग्नको मंगल फेरि सूर्यको घरको मंगल एकदम तातो क्या, आगो जस्तै छ। सातोमा सूर्य फेरि शनिको घरको सूर्य, यसले वैवाहिक जीवन बिगार्छ, त्यहीमाथि पनि मांगलिक परेको छ, त्यहीमाथि अहिले संकट चलाएको छ, संगत यति मजाले बिग्रेको छ। राम राम राम राम, मोबाइल पनि दिइसक्नु भएको छ छोरीलाई? अब थाहा पाउनुहुन्छ, धेरै कुरा बिग्रिएको छ। अहिले छुट्टिन्छु, राधेश्याम, दिउँसो फोन गर्नु होला है। एक अङ्ग राम्रो हुन्छ, रातो के अरे कालो सेतो रङ राम्रो हुन्छ, दक्षिण पश्चिम दिशा राम्रो हुन्छ। अहिले छुट्टिन्छु, राधे राधे
3: राधे राधे।
0: कार्यक्रममा हुनुहुन्थ्यो यतिखेर हामीसँग आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ। हामी प्रत्यक्ष रूपमा कुराकानी र भूत भविष्य अनि वर्तमान समितिको धेरै भन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा लागिरहन्छौ। यतिखेर हामीसँग तपाईँ दुईटा नम्बरको ध्वनि तरङ्गबाट जोडिन सक्नुहुन्छ, जोडिने प्रयास गर्दै गर्नुहोला। म एकैछिन छोटो विश्राम लिन्छु, विश्रामपछि उपस्थित हुन्छु, सँगै रहनुहोला।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नछुटाउनुहोला।
5: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
6: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण, ज्योतिष कार्यालय भरतपुर चितवनमा।
5: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
6: सम्पर्क
5: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97658, 98142 73601।
6: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
7: के तपाई आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
6: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
7: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
6: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति दर्पण।

0: कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा तपाईसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीका धेरैभन्दा धेरै कार्यक्रममा तपाईलाई जानकारी दिइरहेका छौं। हामीसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीको विशेष जानकारीहरू दिने हाम्रो प्रयास गरिरहेका छौं। हामी लामो समयदेखि धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी दिने एउटा प्रयास गरिरहेका छौं। हामी प्रत्यक्ष रूपमा कुराकानी र तपाईसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीका विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा लागिरहेका छौं। हामी तपाईसँग भएका विभिन्न जानकारी र भूत भविष्य र वर्तमान सम्बन्धीका विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लाग्छौं। 98453 97 658 र 98142 73 601 धेरैभन्दा धेरै कुराहरूको तपाईँ जानकारी लिन सक्नुहुन्छ। विदेशमा हुनुहुन्छ, दुईटा नम्बर नोट गर्नुहोला। एउटा नम्बरबाट चाहिँ वाट्सएपमा कुराकानी गर्न सकिन्छ, जुन वाट्सएपको नम्बर म भन्दैछु, सुन्नुहोला। 98453 97 658 98453 97 658 98453 97 658 यो नम्बरमा चाहिँ वाट्सएपमा जोइन गर्न सक्नुहुन्छ। तपाईँ वाट्सएपबाट तपाईँ र मेरो कुराकानी प्रत्यक्ष रूपमा रहनेछ। दिउँसो पनि फोन गर्नुहोला, तपाईँ र मेरो प्रत्यक्ष कुराकानी यिनै नम्बरहरूमा रहनेछन्। अहिले कोही जिज्ञासु हुनुहुन्छ, स्वागत गरे। राधे राधे हजुर।
1: राधे राधे गुरु।
0: कहाँदेखि हजुर, को बोल्दै हुनुहुन्छ यतिखेर हजुर?
1: म भोजपुरबाट पवित्र घटानी बोल्दैछु।
0: भोजपुरबाट नाम के भन्नुभयो?
1: पवित्र घटानी।
0: पवित्र घटानी बोल्दै हुनुहुन्छ, कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ पवित्रजी? अहिले कुन ठाउँमा हुनुहुन्छ तपाईँ?
1: म भोजपुरमै छु, हामी रेडियो सङ्घ।
0: कुन गाउँमा हुनुहुन्छ भोजपुरको? कुन पालिकाभित्र बस्नुहुन्छ?
1: हामी सडानन्द नगरपालिका दिङला भोजपुर।
0: ए, सडानन्दमा हुनुहुन्छ। हामी सडानन्दको जुन बजार छ नि दिङला, होइन?
1: हजुर।
0: दिङलामा आयो भने भेट्न आउने कुरो के के हुँदैछ? हामी आउने भन्दैछौ, थाहा छ कि छैन?
1: थाहा छ, यहाँ हामी गाउँतिर नि भन्दै हुनुहुन्छ, हामी भेट्न आउने त सल्लाह गर्दैछौँ।
0: पक्का हो त? पक्का हो त?
1: हजुर, पक्का हो।
0: फेरि आइसकेपछि आउनु न होला, अस्ति पनि त्यही गर्नुभयो।
1: होइन, कति रहर छ गुरु, अनि कता आउँछौँ हामी त चिना बनाउन पनि। धेरै यहाँहरू गाउँको मान्छेहरू नआउने भन्दै हुनुहुन्छ, आउँछौँ।
0: कति नम्बर पर्छ तपाईँको?
1: हाम्रो 6 नम्बर।
0: ए, ल ठिक छ। अहिले कार्यक्रममा आउनुभयो, कसको बारेमा हेर्न चाहनुहुन्छ?
1: म मेरो छोरीको बारेमा गुरु।
0: छोरीको साल महिना गते समय भनिदिनु त।
1: 2082 साल। चार गते बुधबार बिहान 10:30 बजे।
0: बिहान 10:29 हो?
1: 30 मिनटमा।
0: ट्याक्कै 30 मिनट हो?
1: हजुर।
0: कुन जिल्लामा भयो जन्म चाहिँ?
1: जन्म चाहिँ शङ्खसभा खादारीमा भएको हस्पिटलमा।
0: यहाँबाट हेर्दाखेरि चाहिँ 82 सालको चैतको 4 गते 10:30 बजे भन्नुभयो है?
1: हजुर।
0: छोरा कि छोरी हो तपाईँको?
1: छोरी।
0: छोरी। राशिको नाम पूर्व भाद्रपदा नक्षत्रको पहिलो पावबाट सेबाट नाम आउँछ, सेबिका औँसीमा जन्म भएछ, चैत्र औँसी है?
1: हजुर।
0: औँसीको शान्ति गर्नुभयो?
1: गरेकै छैन गुरु।
0: काल सर्पेक परेको छ, राति बोलेको बोलेको गर्ने है, झस्किन्छन् है, राति झुरी कौठे रुन्छन् होइन?
1: त्यस्तै गर्छु।
0: यो छोरी पेटमा आएपछि तपाईँ र तपाईँको श्रीमानको पनि ठ्याक्कै राम्रो सम्बन्ध भएको छैन रे, हो
1: गुरु? त्यस्तै छ।
0: अब आजदेखि मिलेर भन्नु पर्यो, अब थाहा भयो नि त होइन, किन कारण रहेछ भन्ने कुरो होइन?
1: हजुर।
0: अब यो कालसर्प योगको शान्ति गर्नुपर्छ तपाईँले। अब हामी त्यहाँ आयौँ भने कवचहरू लाउनुपर्छ, अनि अङ्गारक युग पनि परेको छ, चन्द्रग्रहण युग पनि परेको छ, चिसोबाट एकदमै जोगिनुपर्छ है। ग्रहको शान्तिहरू गर्ने, ग्रहको पूजा पाठहरू गर्ने गर्दै तपाईँसँग अगाडि बढ्नु भयो भने धेरै कुरामा राम्रो हुन्छ होइन? यो कालसर्पको शान्ति गर्ने मंगलबार र पूर्णिमाको दिन घरमा अब आजदेखि चाहिँ सधैँभरि व्रत भन्ने यो अस्तमा त प्रारम्भ गर्नु हुँदैन, यो साउन महिनाको 24 गते पछाडिबाट है त।
1: हजुर, कुन बार व्रत बस्दा राम्रो हुन्छ?
0: मंगलबार र पूर्णिमाको दिन भने तपाईँले अहिले छुट्टिन्छ राधे राधे।
1: अनि घरको वास्तु सम्बन्धी हेरिदिनु
0: न। वास्तु सम्बन्धी ठिकै छ, नराम्रो छैन, ग्रहहरू बिग्रेको छ, ग्रहको शान्तिहरू गर्ने, ग्रहको पूजा पाठहरू गर्ने कामहरू गरेपछि धेरै कुरामा शुभ हुन्छ है त।
1: आमाबाउसँग सम्बन्ध छोरीको भोलि पर्सि भविष्यमा?
0: हजुर हजुर,
1: आमा बाउसँगको सम्बन्ध कस्तो रहन्छ?
0: राम्रै हुन्छ, तर आमा र बाउकै कुरो मिल्दैन आज भोलि।
1: ओ गुरु, त्यस्तै छ,
0: एकदम ध्यान दिनु होला, ग्रहको शान्तिहरू गर्ने, ग्रहको पूजा पाठहरू गर्ने कामहरू गर्नु है त।
1: हुन्छ गुरु,
0: ल राधे राधे। हामी भूत भविष्य अनि वर्तमान सम्बन्धीको विशेष जानकारी र तपाईँसँग भएका धेरैभन्दा धेरै जानकारीहरू दिने एउटा प्रयासमा हामी लागिरहेका छौं। हामी तपाईँसँग भएका विभिन्न ज्योतिष, धर्म, संस्कार र संस्कृति सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको हामी जानकारी दिने प्रयासमा लागिरहेका छौं। यतिखेर कोही जिज्ञासु लाइनमा हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ? राधे राधे हजुर।
2: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर?
2: म कैलालीबाट इन्द्र थापा बोल्दैछु गुरु।
0: कैलालीबाट इन्द्रजी, कुन रेडियोमा कार्यक्रम सुन्ने गर्नु भएको छ?
2: अत्तरिया एफएम गुरु।
0: अत्तरिया एफएम दैनिक रूपमा सुन्नुहुन्छ कि कहिलेकाहीँ मात्रै सुन्ने गर्नु भएको छ?
2: यो मौसमको कारणले हो कि गुरु, त्यो कहिले काहीँ त आउँदै आउँदैन, धेरै प्रयास गर्नुपर्छ, नत्र आएको बेला त प्राय सुनिन्छ गुरु।
0: रेडियो नि आएन कि? रेडियो आउँदा पनि गीत बजेर ज्योतिष दर्पण कार्यक्रम आएन?
2: नै नै, गीत त बज्दैन गुरु, आउनु त कार्यक्रम हजुरको आउँछ, तर कहिले काहीँ यो मौसमको कारणले मेरो रेडियो खराब हो कि खै उहाँहरूको स्टेसन खराब हो थाहा भएन,
0: पानी परेको बेला कहिले काहीँ टावरहरूमा समस्या हुन सक्ला है।
2: हजुर गुरु,
0: अहिले कार्यक्रममा आउनु भएको छ अनि कसको बारेमा हेर्नुहुन्छ अहिले?
2: आज म आफ्नै बारेमा हेरौँ कि भन्या गुरु।
0: कति सालमा जन्मिनु भयो तपाईँ?
2: 2027 साल कार्तिक 29 गते शनिबार बिहान 3:50 गुरु।
0: 3:50 हो
2: बिहान? हजुर गुरु, शुक्रबार राति शनिबार बिहान।
0: कुन जिल्लामा जन्मिनु भयो?
2: म कैलालीमै जन्मे गुरु।
0: कति गते राति कति गते बिहान जन्मिनु भयो?
2: 28 गते राति 29 गते बिहान गुरु।
0: तपाईँको नाम उत्तम नाम आउँछ, वृष राशि हुन्छ, अहिलेसम्म नाम के हेर्ने गर्नुभएको छ तपाईँले?
2: नाम त इन्द्र, तर वृष राशि, तर इन्द्र नाम हेरिरहेको छु गुरु।
0: इन्द्र नाम हो, समय मिलेन। तपाईँको चिना सही छैन घरमा?
2: चिना त्यो पहिला पहिला अब बनाउने चलन थिएन गुरु।
0: बनाउने चलन थिएन भन्नुभयो कि छ भन्नुभयो?
2: त्यति बनाउँदैन थिए गाउँतिर बस्ने।
0: हजुरको छ कि छैन?
2: छैन गुरु।
0: यहाँबाट हेर्दाखेरि के देखिन्छ भने उत्तम नाम आउँछ, वृष राशि हुन्छ, लग्नमा मंगल मांगलिक परेको छ, यो समय पक्का हो भने ऊबाट नाम आउँछ, मांगलिक परेको मान्छेको दुईटा बिहे हुन्छ। कतिवटा बिहे भयो?
2: बिहे त एउटै भयो गुरु, तर त्यो दुईटा हुन्छ भनेर गुरुहरूले चाहिँ एउटा केरासँग गराएको थियो गुरु।
0: केरासँग पनि बिहे गर्ने विधि कहाँ रहेछ, कुन पुस्तकमा रहेछ?
2: खै अब यहाँ गुरुहरूले गराए,
0: यहाँबाट हेर्दाखेरि तपाईँको मांगलिक छ, आँखसँग बिहे गरे हो कि
2: खै? त्यो गुरुले केरा जस्तो माने हो गुरु। मैले
0: त्यो चोप आउने रुख थियो?
2: हजुर,
0: चोप आउने रुख थियो?
2: होइन गुरु, केरा नै थियो।
0: तपाईँको दोस्रो विवाहको योग छ, ख्याल गर्नुहोला, ग्रहको शान्तिहरू गर्ने, ग्रहको पूजा पाठहरू गर्ने कामहरू गर्दै अगाडि बढ्नुहोला। पत्नीसँग अलिक झगडा परिरहन्छ अहिले, कामहरू केही पनि बन्दैन, यति धेरै अशुभ छ अहिले, जताततैबाट चाहिँ अप्ठ्यारो स्थितिमा आइरहेछ है।
2: हजुर गुरु,
0: अलिकति ग्रहको शान्तिहरू गर्ने होइन,
2: हजुर,
0: ग्रहको पूजा पाठहरू गर्ने, शनि निच छ, सूर्य निच छ, ग्रहहरू बिग्रेका छन्, मांगलिक परेको छ होइन।
2: हजुर गुरु,
0: अहिले तपाईँको उमेरमा हेर्दा 56 वर्ष हुनुभएको छ होइन
2: हजुर।
0: अब यो ग्रहले तपाईँलाई यतिखेर सताइरहेको अवस्थाहरू छन्, शनिको प्रभावहरू छ, शनिको शान्ति गर्ने, महामृत्युञ्जय जपहरू गर्ने है
2: हजुर गुरु,
0: यो यति गरेपछि धेरै कुरामा राम्रो हुने खालको योग छ, तर यति गर्नलाई अलिकति तपाईँले राम्रो गुरु भएर बोलाएर राम्रोसँग गराउनु होला है त।
2: हुन्छ गुरु। अनि घरको वास्तु कस्तो छ गुरु?
0: वास्तुको लागि ठिक छ, ग्रहहरू बिग्रेका छन्, शनिबार आइतबार व्रत बस्नु, पूजा पाठहरू गर्नु राम्रो हुन्छ है त।
2: हस् गुरु हस् हस्।
0: अहिले छुट्टिन्छु, राधे राधे।
2: राधे राधे गुरु।
0: हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र हामी तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको जानकारी हामी तपाईँलाई दिने प्रयासमा हामी लागिरहेका छौं। हामी 98 4 57 96 658 र 98 1 42 73 601 सिधा तपाईँ र मेरो प्रत्यक्ष रूपमा कुराकानी रहनेछ। यतिखेर हामी तपाईँलाई धेरै भन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा लागिरहेका छौं। कहिले यहाँ सुन्नुहुन्छ राधे राधे हजुर?
3: गुरु राधे राधे।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर?
3: गुरु म कैलालीदेखि रोहित विष्ट।
0: रोहितजी कैलालीबाटै फोन आयो फेरि। कुन रेडियोमा सुन्नुहुन्छ कार्यक्रम?
3: गुरु हामी अनलाइनदेखि सुन्छौँ, सनातन रेडियो नेटवर्क।
0: सनातन रेडियो नेटवर्क दैनिक रूपमा सुन्ने गर्नुहुन्छ?
3: हजुर गुरु।
0: अहिले तपाईँ कैलाली जिल्लामै हुनुहुन्छ?
3: हजुर गुरु।
0: अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ?
3: गुरु छोराको बारेमा।
0: छोराको साल महिना गते समय भन्नु त?
3: 2082 साल।
0: 82 साल
3: चैत्र 9 गते गुरु।
0: चैत्र महिनाको 9 गते कति बजे?
3: गुरु राति 3:47 सोमबारको राति मंगलबारको बिहान गुरु।
0: 3:47 कुन जिल्लामा?
3: गुरु कैलाली मेरो।
0: के बारको राति के बारको बिहान हो?
3: सोमबारको राति गुरु, मंगलबारको बिहान।
0: कति गते राति कति गते बिहान हो?
3: 9 गते राति गुरु, 10 गते बिहान।
0: को हो, छोरा कि छोरी?
3: छोरा गुरु।
0: अब यहाँबाट हेर्दाखेरि ओम प्रकाश नाम आउँछ, त्यहाँ पण्डितजीले नाम के राख्नु हो?
3: गुरु बसन्त राखेको छ नि दादा।
0: के नाम राख्नु गुरुबार? खै के हो के हो यो
3: वृष राशि भने दोस्रो राशि अनि वर्ष बबाट आउँछ भन्नु?
0: जे मन लाग्छ त्यही राख्दिने होइन। यस्तो नि त थाहा हुनु परेन भने क्या, तपाईँले एकचोटि त्यस्तो अबको जमानामा त्यस्तो तपाईँलाई शङ्का लाग्यो भने चारा गुरुलाई सोध्ने हो नि त, मेरो पनि भर पर्नु नपर्नु, अरू गुरुलाई सोध्नु, मेरो र अरू गुरुको मिल्छ मिल्दैन भने बल्ल त्यसपछि बल्ल तपाईँ ठिकमा आउने हो क्या। 82 साल चैत्र 9 गते 3:47 रोहिणीको पहिलो पाउमा ओबाट नाम आउँछ, वृष राशि नै हुन्छ, ओम प्रसाद है।
3: हजुर गुरु।
0: अलिकति बच्चा स्वास्थ्यमा निकै समस्यामा छ, कालसर्पले परेछ, यसले स्वास्थ्यमा धेरै खर्च गराउन सक्छ, ध्यान दिनुहोला। तपाईँ र तपाईँको पत्नीको ठ्याक्कै कुराहरू मिल्न छोडिसकेका रहेछ यो बच्चा पेटमा आउने बित्तिकैदेखि। अहिले चिसो लागिरहेको छ, मंगलबार सधैँभरि घरमा गणेशको र हनुमानको पूजाहरू गर्ने हो, अनि धेरै कुरामा राम्रो हुने खालको योग छ है त। अरू सबै कुरामा ठिक छ, आत्तिनु पर्दैन, ग्रहहरू ठिक छन् है। अहिले छुट्टिन्छु, राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं, हामी फटाफट रूपमा तपाईँसँग चिन्ह हेरिरहेका थियौं। यतिखेर मलाई प्राविधिकबाट कमेन्ट हेर्नु न, आज कमेन्ट हेर्नु कति कमेन्ट आएछन् भन्नुभएको छ, म कमेन्ट हेरिहाल्छु। सबैभन्दा पहिले कमेन्ट छ, हामीले नपढेको कमेन्ट भनेको, जय जय श्री राजुको कृष्ण गुरुदेव, म दुर्गा राणा पहिली अनलाइन रेडियो सनातन सुनिरहेको छु, विशेष आज पर्न गएको प्रथम सोमबारको शुरूआतको हजुर सबैमा शुभकामना साथै नमन अर्पण गर्न चाहन्छु। राधे राधे, हिजो कमेन्ट गर्नुभएको रहेछ, धन्यवाद छ। जय श्री राधे गुरु सनिता मगर, राधे राधे गुरु भोजपुरबाट शकुन विश्वकर्मा, सनातन रेडियो नेटवर्क सुन्दैछु गुरु, राधे राधे श्याम भन्नुभएको छ, धन्यवाद छ। अर्को कमेन्ट छ, जय श्री राधे गुरुमा दामोदर बोहरा, हाम्रो पात्रबाट सनातन रेडियो नेटवर्क दैनिक रूपमा सुन्ने गर्छु, मीन राशिमा शनिग्रह कहिलेसम्म रहन्छ अनि शनिग्रहको के कस्तो प्रभाव रहन्छ भन्नुभएको छ। शनिग्रहको प्रभाव 7.5 हो, अझै लगभग 4-5 वर्ष रहन्छ, कस्तो प्रभाव रहन्छ भन्ने कुरा चाहिँ तपाईँहरूको जन्मकुण्डलीमा शनिको पोजिसन हेरेर थाहा हुन्छ है, यसको लागि चाहिँ दिउँसो सम्पर्कमा रहनुहोला। राधे राधे गुरु, म चक्र सुनार हो, डुटी जिल्ला घरवै हाल भारतको गुजरात सुरतबाट कार्यक्रम ज्योतिष दर्पण रेडियो सनातन नेटवर्कबाट सुन्दैछु। गुरु, श्रावण महिनामा कपाल काट्नु हुँदैन भन्छन्, काट्न मिल्छ कि मिल्दैन? गुरु राधे राधे, श्रावण महिनामा व्रत बस्दा काट्न मिल्दैन? गुरु राधे राधे, खोटाङ जन्तेढुङ्गा गाउँपालिकाबाट रोशन राई हो, हाल भारतको पंजाब लुधियानाबाट सुन्दैछु। गुरु, नासाका वैज्ञानिकहरूले सौर्यमण्डलमा टेलिस्कोपबाट ग्रहहरू पत्ता लगाएको त लगभग चार पाँच सय वर्ष भयो होला गुरु, तर हाम्रा ऋषिमुनिहरूले ज्योतिषशास्त्र अध्ययन अनुसन्धान गरेर आविष्कार गरेका ज्योतिषशास्त्रले ग्रहहरू पत्ता लगाएको त हजारौं वर्ष पहिले होला, होइन र गुरु? गुरु, अनि ग्रह अनुसार हप्ताको सात बारको नामकरण कसरी रहन गयो होला गुरु? जस्तै रविबार, सोमबार, मंगलबार, बुधबार, गुरुबार, शुक्रबार, शनिबार। गुरु राधे राधे, अब यस्तो छ क्या, म फेरि पनि भन्छु, ज्योतिष एउटा विज्ञान हो, जुन विज्ञानले देख्न सक्छ, नेत्र हो यो, वेद चक्षु हो भन्ने गरिन्छ, वेदको आँखा हो यो, यसले देख्ने काम गर्छ, तर त्यहाँ जान सम्भव छैन। आजका आविष्कारहरू, आजका वैज्ञानिकहरूले त्यहाँ जाने उपकरणहरू तयारी गर्नुभयो, तर ज्योतिष शास्त्रले भनिदिएको सबै कुराहरू, अहिलेसम्म जति पनि विज्ञान पढ्नुहुन्छ, विज्ञानमा ज्योतिष भन्दा अरू केही पनि छैन, ज्योतिषै हो विज्ञान है। अब सातवटा बार, सातवटा ग्रहसँग सम्बन्धित छ यो, हाम्रो हामीले होइन, ऋषि महर्षिहरूले हजारौं हजार वर्ष पहिले जब यो धराधाम बन्यो त्यही बेलामा ऋषिहरूले रिसर्च गरेर पत्ता लगाएका हुन्। राधराधे गुरु महिला बाटो हो भन्नुभएको छ हिमा भट्टराई। राधराधे गुरु महिला बाटो दीपक अरियाल, म यो कार्यक्रम रेडियो फिक्कलबाट सुन्दैछु। गुरु, मेरो जिज्ञासा के छ भने, हाम्रो घरमा गाई बिहाको तीन महिनामा बाछो मरो, त्यो गाईको दूध घिउ चल्दैन भनिदिनु। गुरु राधे राधे भन्नुभएको छ, अब यस्तो छ, बाछो मरेपछि पूजाको लागि चाहिँ नचल्ने छ। आजभोलि त कतिले बाछो मार्न पनि थालेका छन् दूध खान्छ भनेर, होइन, तर वास्तविक बाछो मरेपछि दूध पूजाको लागि अर्पण गाईको हुँदैन, है त, शास्त्रीय नियम त्यही छ। आज कार्यक्रमको हामी लगभग अब अन्तिम भागमा आइसकेका छौं। तपाईँ र मेरो प्रत्यक्ष रूपमा कुराकानी भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयास गरिरहन्छौं। हामी हरेक दिन तपाईँहरूसँग भएका विभिन्न जानकारी अनि तपाईँसँग भएका धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी दिने एउटा प्रयासमा लागिरहन्छौं। हामी सधैँभरि तपाईँको साथमा छौं। 98453 97658 र 98142-73-601 सिधा सम्पर्कमा रहन सक्नुहुन्छ। आजको लागि कार्यक्रम ज्योतिष दर्पणको व्यवसायबाट आज्ञा चाहन्छु। भोलि तपाईँ र मेरो भेट पुनः रेडियोको ध्वनि तरङ्गमा रहनेछ। राधे राधे।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्खुवा सभा 95.5 MHz।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लाज छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पूर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, शङ्खुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले,
2: सम्पर्क 98433-47262,
1: 98-10-55-55-85
2: र वाट्सएप नम्बर 98-5-20-28-6।
3: सरप्राइज जेनी, यो गहना कस्तो छ?
4: छ्या, यस्तो पनि गहना लाउँछन्?
3: अनि यो
4: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
3: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
4: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
3: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
4: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
2: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, शङ्खुवा सभा।
4: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98-4-20-59-8-1। जनक पौडेली, 98-5-20-58-344 र 029-560-248।
2: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, शङ्खुवा सभा।
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो पनि।
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
0: रेडियो शङ्खुवा सभा, समय सूचक अहिले बिहानको 9 बज्यो।
7: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
8: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
7: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
8: हाम्रा सेवाहरू:
7: दाँत नदुखाई खोल्ने,
8: दाँत भर्ने, दाँतको आसुति गर्ने,
7: दाँतको एक्सरे सुविधा,
8: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
7: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
8: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
7: ध्यान दिनै पर्ने कुरा:
8: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
7: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँदबारीमा एकमात्र डेन्टल,
2: पाथीभरा डेन्टल, खाँदबारी नगरपालिका 1, हाटलाग नेटुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 029-5-62-320 र 98-4-20-50-541।
9: तथा सुशासन समितिको सभाकक्षमा बस्ने सो बैठकमा प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्तिहरूको सम्बन्धमा प्राप्त उजुरीका विषय, प्रस्तावित व्यक्तिहरूले पेश गरेको कार्ययोजना वितरण गर्ने सम्भावित कार्यसूची रहेको जनाइएको छ। संघीय सरकारले जिल्ला समन्वय समिति र स्थानीय तहका कर्मचारीलाई विपदको समयमा अनिवार्य कार्यालयमा उपस्थित हुन परिपत्र गरेको छ। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिल्ला समन्वय समिति र स्थानीय तहका कर्मचारीलाई विपदका समयमा अनिवार्य रूपमा कार्यालयमा उपस्थित हुन परिपत्र गरेको हो। मन्त्रालयद्वारा जारी गरिएको परिपत्रमा हाल देशका

शक्ति दिवसका कार्यक्रम अलग अलग रूपमा मनाउने भएका छन्। संस्थापन पक्षले आज र भोलि दुई दिने कार्यक्रमको आयोजना गरेको छ भने पूर्व सभापति शेरबहादुर देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको असन्तुष्ट पक्षले आज कमलादी स्थित प्रज्ञा प्रतिष्ठान भवनमा विशेष विचार गोष्ठी आयोजना गरेको छ। कार्यक्रम तयारी समितिका संयोजक पूर्व उपसभापति प्रकाश मानसिंह छन्। संस्थापन पक्षले पहिलो दिन बागमती करिडोर स्थित यूएन पार्क क्षेत्रमा जलवायु जनचेतना जगाउन जुटौं भन्ने नारासित 5 किलोमिटरको ग्रीन रन प्रतियोगिता तथा प्रकृति लोकतन्त्र र भावी पुस्ता विषयमा विज्ञहरूको सहभागितामा ग्रीन टेबल सम्वादको आयोजना समेत गरेको छ। भोलि राष्ट्रिय सभागृहमा नवीन संकल्प नवीन अभियान शीर्षकमा विचार गोष्ठी पनि आयोजना हुँदैछ। सामाजिक सुरक्षा कोषमा आम नागरिकको चासो बढ़दै गएको छ। पेन्सन, औषधि उपचार तथा अन्य सामाजिक सुरक्षाका कार्यक्रम समेत अगाडि बढ़ाइएकाले कोषप्रति आम नागरिकको चासो बढ़दै गएको हो। कोषमा हाल कुल 1,16,71,89,50,525 बराबरको योगदान रकम जम्मा भएको छ। आर्थिक वर्ष 2082-83 को असार मसान्तसम्म सो योगदान रकम जम्मा भएको हो। अविरल वर्षा, बाढ़ी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गहरू अवरूद्ध भएका छन्। नेपाल प्रहरीको पछिल्लो तथ्याङ्क अनुसार बागमती, कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका कयौं सड़क खण्डहरू पूर्ण वा आंशिक रूपमा प्रभावित भएका छन्। कोशी प्रदेशमा मेची राजमार्ग अन्तर्गत इलामको राजदुवाली खण्ड पूर्ण रूपमा बन्द भएकाले वैकल्पिक बाटो प्रयोग गर्न सकिने बताइएको छ। मध्य पहाड़ी लोकमार्ग खोटाङको मामखामा पहिरोका कारण पूर्ण रूपमा अवरूद्ध छ भने भोजपुरको बोखिम खण्डमा बाढ़ीका कारण एकतर्फी मात्र यातायात सञ्चालनमा आएको छ। बागमती प्रदेशमा सबैभन्दा बढ़ी सड़क प्रभावित भएका छन्। बीपी राजमार्गमा सम्भावित बाढ़ीको जोखिमलाई मध्यनजर गर्दै साँझ 6 बजेदेखि बिहान 4 बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। अरनीको राजमार्ग सिन्धुपाल्चोकको 0 किलो र कोदारी दुवै ठाउँमा पहिरोका कारण पूर्ण रूपमा बन्द छ। कान्ति लोकपथमा समेत सम्भावित बाढ़ी र पहिरोको जोखिमका कारण रातको समयमा यात्रा गर्न प्रतिबन्ध लगाइएको छ। रसुवाको पासाङ लामु राजमार्ग भने पहिरोका कारण बावजुद पनि एकतर्फी रूपमा सञ्चालन रहेको छ। गण्डकी प्रदेशको काली गण्डकी करिडोर अन्तर्गत बागलुङको बेलबगरमा पहिरोका कारण सड़क पूर्ण रूपमा अवरूद्ध छ।

दिलेले आयो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ। हरेक घरको खुसी, घर घरमा एलजी। एलजी लाइफ गुड।

0: उल्लास भए अरू किन खोज्ने.
1: कमिङ अप नेक्स्ट
2: द गुड मर्निङ शो.
3: प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले नयाँ स्थायी पदपूर्तिका लागि यस वर्ष लोकसेवा आयोगमा माग नगर्ने भनी हिजो सचिव बैठकबाट भएको निर्णयबारे स्पष्ट पारेको छ. प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज अर्यालले विज्ञप्ति जारी गर्दै कुनै पदपूर्ति आवश्यक भएको, फाजिलका कर्मचारी व्यवस्थापन भइसकेपछि पद रिक्त भएको वा संगठन तथा व्यवस्थापन सर्वेक्षणबाट कायम भएका नयाँ स्वीकृत दरबन्दीको रिक्त पदमा पदपूर्ति गर्नुपर्ने अवस्था भएको खण्डमा त्यस्ता पदमा स्थायी पदपूर्तिका लागि नियमित रूपमा लोकसेवा आयोगमा माग गरिने स्पष्ट पारेका छन्. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने सामानमा कडाई गर्दै 50% भन्सार कर लगाएका छन्. उनले सो कर अमेरिकी कार, दुग्ध उत्पादन र मदिरा जन्य पदार्थमा क्यानाडाले गरेको असमान व्यवहार विरूद्धको बदला भएको दावी

गरेका छन्। ती शुल्कहरू 30 दिनभित्र लागू हुने ट्रम्प प्रशासनले जनाएको छ। योसँगै उत्तर अमेरिकी छिमेकीहरूबीच थप व्यापारिक तनाव बढ़ेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। र आईसीसी पुरूष क्रिकेट विश्वकप लीग टू अन्तर्गत आज नेपाल र नामिबिया बीच प्रतिस्पर्धा हुँदैछ। सो खेल नेदरल्याण्डसको इत्रयाख स्टेडियममा नेपाली समय अनुसार 2:45 शुरू हुनेछ। जारी 50 ओभरको ओडीआईमा नेपालले नामिबिया र नेदरल्याण्डसँग 2-2 खेल खेल्न लागेको हो, जस अन्तर्गत आज नेपाल र नामिबिया बीच भिडन्त हुँदैछ। यस्तै जुलाई 23 बिहिबार नेदरल्याण्डसँग, जुलाई 27 सोमबार नामिबियासँग र जुलाई 29 बुधबार नेदरल्याण्डसँग नेपालले प्रतिस्पर्धा गर्नेछ। हौस त कान्तिपुर डायरी अहिले यति नै। अहिले मध्याह 12 बजी कान्तिपुर डायरीका साथ पुनः भेट हुने नै छ। सुनिता आज्ञा चाहन्छु। नमस्कार।

0: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव, नेपालीको शान। रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू:
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र स्वास्थ्य बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा:
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाक नेटुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 0295-62320 र 98-420-50541।
4: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
4: शङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू:
4: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
3: दाँत खोल्ने, दाँत सफा गर्ने,
4: दाँतको एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
4: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
4: बाङ्गो टिङ्गो दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
4: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1, प्रहरी गेट छेउ, शङ्खुवा सभा। हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
3: सम्पर्क नम्बर 0295-90-6667 र 98-420-22-6667।
5: हार्दिक श्रद्धांजलि तथा 12 पुण्यतिथि को निमंत्रणा। आयो टप्प टिप्यो, मिति पुग्यो, टारेर टर्दैन त्यो, सबैलाई एक दिन जानै पर्छ, मृत्युबाट कोही उम्कदैन यो। भोजपुर जिल्ला षडानन्द नगरपालिका 5, श्री गोप बहादुर मगरकी धर्मपत्नी स्वर्गीय मोहन कुमारी मगरको विक्रम सम्बत 1998 साल श्रावण 5 गते जन्म भई विक्रम सम्बत 2083 साल असार 28 गते स्वर्गारोहण भएको दुःखद समाचार सम्पूर्ण इष्टमित्र, आफन्तजन तथा शुभेच्छुकहरूमा अवगत गराउँदछौ। उहाँको आत्माको चिर शान्तिको कामना गर्दै 12 पुण्यतिथि 2083 साल साउन 8 गते सम्पन्न गरिने भएकोले यस पुण्य अवसरमा उपस्थित भई दिवंगत आत्माप्रति श्रद्धा सुमन अर्पण गर्नुका साथै पितृ प्रसाद ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। पति श्री गोप बहादुर मगर, छोरा बुहारीहरू भद्रसिंह मगर, गीता मगर, शहरमान मगर, विष्णु मगर, थमसिंह मगर, लीला मगर, टंक बहादुर मगर, जमुना मगर, छत्र कुमार मगर, पूजन मगर, लोक बहादुर मगर, मुतु मगर, खिलराज मगर, पुष्पा मगर।
6: नातिहरू: अनिश, लिसा, क्षितिज, उज्जवल, विजय, लोनिस, युनिस, कृतज्ञा, यु, एनसी, गणेश, शर्मिला। नातिनी तथा ज्वाइँहरू: पवित्रा, चन्द्र, अनुषा, लुकराज, सुमित्रा, लेखनाथ, रीता, गजेन्द्र, सीता, चन्द्र, संगीता, चिरञ्जीवी, रजिता, मणि, नीता, सुरेन्द्र, विनुषा, सदीक्षा, समीक्षा, निशा, कृति र पुनम भोगबहादुर आदि। कार्यक्रम 12 पुण्यतिथि तथा पितृप्रसाद ग्रहण। मिति 2083 साल साउन 7 गते। स्थान: भोजपुर जिल्ला षडानन्द नगरपालिका 5, आफ्तारी। शोकाकुल परिवार: गोप बहादुर मगर तथा सम्पूर्ण मगर परिवार। भोजपुर जिल्ला षडानन्द नगरपालिका 5, आफ्तारी।
7: आयो सबको घर घरमा।
8: तपाईँको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
9: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
8: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 029562 6066 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
10: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, on air, online.

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको घर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तूर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अध्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देखाएका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
3: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
2: सम्पर्क नम्बरहरू 0295-60-400 र 98-520-72-631। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, पङ्खुवा सभा।
4: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
5: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका 1 प्रगति टोल, विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्ष दाहाल, सम्पर्क नम्बर 98-160-55-553 र 98-423-18-049।
6: ओहो लु, नमस्कार है सर। ओहो लु, नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
7: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
6: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
8: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संस्था सभाको खादबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
6: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
8: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
6: अन्य सेवाहरू: राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
8: होटल टेलरिङ सेन्टर, खादबारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
6: डिजाइनर सुमन ठटाल, 98-615-39-444
8: र 0295-90-155।
9: More style, more design. Total Tailors.
10: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
11: नमस्कार भाइ, तुमलेतिर पो हिँडेको हौ? म त
10: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
11: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
10: ओहो सर, त्यसो भए मेरो पनि अल्लोको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
11: ए ल ल, सँगै जाउँ न भाइ।
5: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
11: रबिन टेलर्स, खातबारी नगरपालिका नौ, तुमलिङ चार, राधाकृष्ण मन्दिर अगाडि।
5: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
11: सम्पर्क नम्बर 9896040000
5: र 9919325775।

0: नमस्कार है वडा अध्यक्ष ज्यू।
1: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुट त हाम्रै सकुवा सभाको डबुडा एक मात्रै विश्वासिलो अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 029556679 र मोबाइल नम्बर 9842827676।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
8: खुसीको खबर खुसीको खबर खुसीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 029557267, मोबाइल 9743846084।
9: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संख्या सभा 95.5 मेगाहर्ज।

0: घर घर आयो हजुर सबको मन सुना सबको मन सुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज।
2: खुशीको खबर तपाईँ हाम्रै बजार खादबारी शङ्ख सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी शङ्ख सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 शङ्ख सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295572067, मोबाइल 97438640084।
3: श्री हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 को लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
4: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको।

0: साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8 सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9 यातायातको सुविधा भएको।
1: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खाँदावारी नपासात नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 0295611065 98421552564 98421926987 र 98520519906।
2: आयो सबको घर घरमा।
1: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432-57841 र 0295262666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी।
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
0: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
2: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
3: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार संखुवा सभा। फोन नम्बर 0295611065, 98421552504, 98421262987 र 98520519906।
4: घरको झ्याल ढोकामा अल्मुनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला।

0: 9502029047 9800090062।
1: ए दिशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
0: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
0: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 9952165580 र 9942081181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सङ्खुवा सभा।
2: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
2: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
2: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउँ न भाइ।
4: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
3: रबिन टेलर्स, खाँदारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
4: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 9860946000
4: र 9919324600।

0: नमस्कार है वडाध्यक्ष ज्यू।
1: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्र विश्वासी लो अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्स नै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटा,
4: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842082776।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खादारी एक बुद्धसुख बाटो दूरसंचार जाने बाटो।
8: आयो सबको घर घरमा
9: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
10: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
9: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 0295 62 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
11: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी।

0: नेपाली महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
2: शंका सभावी पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
3: दाँत खोल्ने, दाँत सफा गर्ने,
2: दाँतको एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
2: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
2: बाङ्गो टिङ्गो दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
2: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट छेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
3: सम्पर्क नम्बर 0295906667 र 98422267।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
4: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, संखुवा सभा।
4: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले।
4: सम्पर्क 98433-47-262,
2: 98-10-55-55-85
4: र वाट्सएप नम्बर 98-5-20-28-6 46।

0: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
1: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
0: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक, नगरपालिका रोड, शङ्खुवा सभा।
1: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
0: प्रोप्राइटर लक्ष्मी काफ्ले।
1: सम्पर्क 9843447262,
0: 9010555580
1: र वाट्सएप नम्बर 9852028646।
2: सम्पूर्ण करदाताहरूमा खाँदबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खाँदबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एकपटकका लागि अध्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देहायका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
3: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
2: सम्पर्क नम्बरहरू 029560400 र 9852072631। खाँदबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, शङ्खुवा सभा।
4: श्री हिमालय किरण पब्लिक क्याम्पस खाँदबारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खाँदबारी 7 नयाँ बजार शङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
5: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको 2 जना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
3: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खाँदबारी नपा 7 नयाँ बजार शङ्खुवा सभा। फोन नम्बर 029561165, 9841252504, 9841226987 र 9852051906।
6: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
7: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
8: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 9852557868, 9852557868।
5: साथै 98525577 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
9: सरप्राइज जेनी, यो गहना कस्तो छ?
10: यस्तो पनि गहना लाउँछन्?
9: अनि यो
10: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
9: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
10: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
9: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
10: हजुर, तपाईँ पनि पुरानो तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्कुवा सभा,
10: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429958, जनक पौडेली, 98525558344 र 029560248।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्कुवा सभा।
11: आयो सबको घर घरमा।
3: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
12: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 MHz।
3: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432578 र 029562666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
13: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन

0: रेडियो संखुवा सभा समय सूचक अहिले मध्याह्नको 12 बज्यो।
1: This is Radio Sankhuwa Sabha 95.5 MHz.
2: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाइ खोल्ने,
3: दाँत भर्ने, दाँतको आसुति गर्ने,
2: दाँतको एक्सप्रेस सुविधा,
3: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
2: ध्यान दिनै पर्ने कुरा।
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
0: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाक नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295-62-320 र 98-420-50-541।
4: अमेरिकाद्वारा क्यानाडामाथि 50% भन्सार कर लगाउने घोषणा एक महिनाभित्र कार्यान्वयनमा ल्याइँदै र आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टू अन्तर्गत आज नेपाल र नामिबिया बीच प्रतिस्पर्धा हुँदै
5: Red Bull.

0: दिलेले आयो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी, एलजी लाइफ गुड।
1: नमस्कार, कान्तिपुर डायरीका साथमा दीपशिखा र तारा समाचार अब विस्तारमा। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको भूमि समस्या समाधान समितिले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई जग्गा उपलब्ध गराउने प्रयोजनका लागि 35 दिने सार्वजनिक सूचना जारी गरेको छ। समितिले साउन 4 गते अन्तिम पटकका लागि यो सूचना प्रकाशित गर्दै तोकिएका जिल्ला र स्थानीय तहका लक्षित वर्गलाई निवेदन दिन आह्वान गरेको जनाएको हो। सूचना अनुसार कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न जिल्लाका तोकिएका स्थानीय तहहरूमा रहेका भूमिहीन र अव्यवस्थित बसोबासीहरूले आफू बसोबास गरिरहेको वडामा खटिएका लगत संकलक मार्फत निवेदन पेश गर्नुपर्नेछ। इच्छुक आवेदकले सरकारले तोकेको ढाँचामा फारम भरी सूचना प्रकाशित भएको मितिले 35 दिनभित्र स्थानीय तहको वडा कार्यालयमा सम्पर्क गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ।
2: प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरू

0: विषयमा सुझाव लिने तथा कार्यान्वयनका लागि सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिँदै आएका छन्। संघीय सरकारले जिल्ला समन्वय समिति र स्थानीय तहका कर्मचारीलाई विपदको समयमा अनिवार्य कार्यालयमा उपस्थित हुन परिपत्र गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिल्ला समन्वय समिति र स्थानीय तहका कर्मचारीलाई विपदको समयमा अनिवार्य रूपमा कार्यालयमा उपस्थित हुन परिपत्र गरेको हो। मन्त्रालयद्वारा जारी गरिएको परिपत्रमा हाल देशका विभिन्न स्थानमा अविरल वर्षा, बाढ़ी, पहिरो लगायत विपदजन्य घटनाको जोखिम तथा प्रभावलाई दृष्टिगत गरी विपद जन्ने व्यवस्थापन, उद्धार, राहत, समन्वय तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन आवश्यक रहेको उल्लेख छ। विपदको समयमा विदामा नबस्न, विदामा बसेको भए विदा छुट्याएर कार्यालयमा उपस्थित हुन र आफ्नो कार्यालयको जिम्मेवारीमा कुनै पनि कमी नगर्न परिपत्रमा भनिएको छ। यस्तै परिपत्रमा विपदसँग सम्बन्धित सूचना, उद्धार तथा राहत कार्य, क्षतिको विवरण तथा अन्य आवश्यक समन्वय कार्यमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, प्रदेश तथा संघीय निकायसँग निरन्तर सम्पर्क र समन्वय कायम गर्न बताइएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले 20 दिनदेखि भारतीय जेलमा रहेका सरलाई पाँच बलारका किसान 55 वर्षीय सुरेश प्रसाद सिंह र 60 वर्षीय नागेन्द्र प्रसाद सिंहलाई छुटाउन कूटनीतिक पहल भइरहेको जानकारी दिएका छन्। कान्तिपुरसँग कुरा गर्दै मन्त्री खनालले दिल्ली दूतावाससँग सम्वाद भइरहेको र सम्भवत आजै छुट्ने बताए। कान्तिपुरमा प्रकाशित समाचारप्रति उनले चासो व्यक्त गर्दै सिंह दाजुभाइको आज धरोटीमा छुट्ने सम्भावना रहेको जानकारी दिएका हुन्। सरकारले मल दिन नसकेपछि भारतीय सीमावर्ती बजार सोनवर्षाबाट खरिद गरेर ल्याएको 2 बोरा युरिया र 6 बोरा डीएपी सहित उनीहरूलाई असार 17 गते पक्राउ गरिएको थियो। रोपाई अघि उनीहरू मलको जोहो गर्न विगतका वर्ष झैं सीमावर्ती बजार सोनवर्षा पुगेका थिए, तर साइकलमा राखेर ल्याउँदै गर्दा भारतीय कृषि विभाग र सशस्त्र सीमा बल एसएसबीको संयुक्त टोलीबाट मल तस्करी गरेको आरोपमा उनीहरू पक्राउ परेका थिए। पक्राउ परेपछि उनीहरूलाई शुरूमा सोनवर्षा थानामा राखिएर सीतामढ़ी जिल्लाको डुमरा स्थित कारागार पठाइएको छ। अहिले उनीहरूको सुनवाई हुन सकेको छैन। सोही कारण दुवैलाई धरोटी राखी जेलमुक्त गर्न मन्त्री खनालले दिल्ली स्थित दूतावाससँग समन्वय भइरहेको जानकारी दिएका हुन्। सामाजिक सुरक्षा कोषमा हाल कुल 1,16,71,90,50,525 बराबरको योगदान रकम जम्मा भएको छ। आर्थिक वर्ष 2082-83 असार मसान्तसम्म यो योगदान रकम जम्मा भएको हो। सूचीकृत रोजगारदाता र सूचीकृत योगदानकर्ताले सो रकम जम्मा गरेका हुन्। कोषका अनुसार सूचीकृत रोजगारदाताको संख्या 23,490 पुगेको छ। सूचीकृत योगदानकर्ताको संख्या 30,43,200 पुगेको छ। कोषले 21,27,01,20,252 बराबर दावी भुक्तानी गरेको छ। औषधि उपचार, स्वास्थ्य तथा मातृत्व दावी तर्फ 3,52,05,47,462 उपलब्ध गराएको छ। पछिल्लो पटक वैदेशिक रोजगारीमा जाने श्रमिकलाई समेत कोषमा समेटिएपछि योगदान रकम वृद्धि भएको छ।
1: अविरल वर्षा, बाढ़ी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गहरू अवरूद्ध भएका छन्। नेपाल प्रहरीको पछिल्लो तथ्याङ्क अनुसार बागमती, कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका कैयौं सड़क खण्डहरू पूर्ण वा आंशिक रूपमा प्रभावित बनेका हुन्। कोशी प्रदेशको मेची राजमार्ग अन्तर्गत इलामको राजदुवाली खण्ड पूर्ण रूपमा बन्द भएकाले वैकल्पिक सड़क प्रयोग गर्न सकिने बताइएको छ। मध्य पहाड़ी लोकमार्ग खोटाङको मामखा पहिरोका कारण पूर्ण रूपमा अवरूद्ध भएको छ भने भोजपुरको बोखिम खण्डमा बाढ़ीका कारण एकतर्फी मात्र यातायात सञ्चालनमा आएको छ। बागमती प्रदेशमा सबैभन्दा बढ़ी सड़क प्रभावित भएका छन्। बीपी राजमार्गमा सम्भावित बाढ़ीको जोखिमलाई मध्यनजर गर्दै साँझ 6 बजेदेखि बिहान 4 बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। त्यस्तै अरणीको राजमार्ग सिन्धुपाल्चोको 0 किलो र कोदारी दुवै स्थानमा पहिरोका कारण पूर्ण रूपमा अवरूद्ध भएका छन्। कान्ति लोकपथमा समेत सम्भावित बाढ़ी र पहिरोको जोखिमका कारण रातको समयमा यात्रा गर्न प्रतिबन्ध लगाइएको छ। रसुवाको पासाङ लामु राजमार्ग भने पहिरोका बावजूद एकतर्फी रूपमा सुचारू रहेको छ। त्यस्तै गण्डकी प्रदेशको काली गण्डकी करिडोर अन्तर्गत बागलुङको बेलबगरमा पहिरोका कारण सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ।
0: यसैबीच हाल देशभर मनसूनी वायुको प्रभाव रहेको छ। हाल मनसूनको न्यून चापिएका सरदर स्थानमा रहेको छ। कोशी र गण्डकी प्रदेशका केही स्थानमा, बागमती र कर्णाली प्रदेशका केही स्थान तथा मधेस र सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ।

0: हिमाली भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मधेस प्रदेश साथै कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ।
1: बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको परिसरमा संचालित 35 औषधि पसल सिलबन्दी गरिएको छ। इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय, औषधि व्यवस्था विभाग विराटनगर तथा सम्बन्धित वड़ा कार्यालयका प्रतिनिधि सम्मिलित संयुक्त अनुगमन टोलीले असार अन्तिमदेखि प्रतिष्ठान परिसरका औषधि पसलहरूको अनुगमन शुरू गरेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक बीनालाल शाहले जानकारी दिए। उनका अनुसार अनुगमनका क्रममा विभिन्न कानूनी कमजोरी फेला परेपछि 35 औषधि पसल सिलबन्दी गरिएको हो। प्रहरी निरीक्षक शाहका अनुसार आवश्यक कानूनी कागजात नभएका, अन्य व्यक्तिको नाममा सञ्चालन भएका, दर्तावाला फार्मासिस्ट अनुपस्थित रहेका, व्यवसाय नवीकरण नगरेका पसल कार्यवाहीमा परेका हुन्।
0: सुनको मूल्यमा आज सामान्य वृद्धि भएको छ। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला 1,000 रूपियाँले बढ़ेको छ। छापावाला सुन प्रतितोला 2,85,600 रूपियाँमा कारोबार भइरहेको छ। यसअघि हिजो छापावाला सुन प्रतितोला 2,84,600 रूपियाँमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको मूल्य पनि बढ़ेको छ। महासंघका अनुसार चाँदी प्रतितोला 4,370 रूपियाँ कायम भएको छ। हिजो चाँदी प्रतितोला 4,320 रूपियाँमा कारोबार भएको थियो। कान्तिपुर डायरीमा अब ब्रेकको पालो।

नै एलजीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी, घर घरमा एलजी, एलजी लाइफ गुड।

कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने सामानमा कडाई गर्दै 50% भन्सार कर लगाएका छन्। उनले सो कर अमेरिकी कार, दुग्ध उत्पादन र मदिराजन्य पदार्थमा क्यानाडाले गरेको असमान व्यवहार विरूद्धको बदला भएको दावी गरेका छन्। ती शुल्कहरू 30 दिनभित्र लागू हुने ट्रम्प प्रशासनले जनाएको छ। योसँगै उत्तर अमेरिकी छिमेकीहरूबीच थप व्यापारिक तनाव बढ़ेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। व्हाइट हाउसले अमेरिकी व्यवसायको सुरक्षाका लागि क्यानाडालाई भन्सार शुल्क लगाउन आवश्यक भएको बताएको छ। यद्यपि ऊर्जा, पोटास, महत्वपूर्ण खनिज र माछा जस्ता धेरै प्रमुख आयातहरूमा भने कर लगाइएको छैन। यता क्यानाडाले पनि अमेरिकी सामानहरू, स्टील र गाड़ीहरूमा 25% भन्सार कर लगाएको छ। आईसीसी पुरूष क्रिकेट विश्वकप लीग टू अन्तर्गत आज नेपाल र नामिबिया बीच प्रतिस्पर्धा हुँदैछ। सो खेल नेदरल्याण्डसको इत्रयाक स्टेडियममा नेपाली समय अनुसार 2:45 शुरू हुनेछ। जारी 50 ओभरको ओडीआईमा नेपालले नामिबिया र नेदरल्याण्डसँग 2-2 वटा खेल खेल्न लागेको हो, जस अन्तर्गत आज नेपाल र नामिबिया बीच भिडन्त हुँदैछ। यस्तै जुलाई 23 बिहिबार नेदरल्याण्डसँग, जुलाई 27 सोमबार नामिबियासँग र जुलाई 29 बुधबार नेदरल्याण्डसँग नेपालले प्रतिस्पर्धा गर्नेछ। र विश्वकप 2026 को विजेता स्पेन फिफाले आज जारी गरेको वरियताको शीर्ष स्थानमा उक्लेको छ। यसअघि स्पेन दोस्रो स्थानमा उक्लेको थियो। स्पेनले फाइनलमा अर्जेन्टिनालाई पराजित गर्दै उपाधि जितेको हो। स्पेन विश्व च्याम्पियनसँगै युरोपेली विजेता पनि रहेको छ। अर्जेन्टिना भने दोस्रो स्थानमा झरेको छ। विश्वकपको सेमी फाइनलमा पुगेको फ्रान्स र इंल्याण्ड यथावत स्थानमा रहेका छन्। फ्रान्स तेस्रो र इंल्याण्ड चौथो स्थानमा रहेका छन्। सेमी फाइनलमा स्पेनले फ्रान्स तथा अर्जेन्टिनाले इंल्याण्डलाई हराएको हो। त्यसपछि नयाँ वरियताको शीर्ष 10मा ब्राजिल, मोरक्को, पोर्चुगल, नेदरल्याण्ड्स र मेक्सिको रहेका छन्। मेक्सिको 4 स्थान उक्लेर शीर्ष 10मा पुगेको हो। हवस् त, कान्तिपुर डायरी अहिलेलाई यति नै। साँझ 6:30 बजे अर्को बुलेटिनका साथमा उपस्थित

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खाँदबारी 1 खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। कुन्दनमाको पाप थियो कुन्नी?
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852055768, 9852055768।
0: साथै 9852055768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
6: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
7: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
6: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842357841 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
8: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
9: सरप्राइज जेनी, यो गहना कस्तो छ?
10: यस्तो पनि गहना लाउँछन्?
9: अनि यो
10: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
9: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
10: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
9: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
10: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
9: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, संखुवा सभा।
10: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842059801, जनक पौडेली 9852558344 र 0295602048।
9: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, संखुवा सभा।
11: नमस्कार है वडाध्यक्षज्यू।
12: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
11: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
12: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
11: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
12: यो मेरो सुर त हाम्रै सखुवा सभाको नबुडा एक मात्रै विश्वासी लो अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला।
11: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
13: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
14: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
15: हुन्छ बाबा, हुन्छ। छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
16: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
17: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटा,
15: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842827076।
18: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्टार खादरी एक बुद्ध थुक बाटो दूरसञ्चार जाने बाटो।

0: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
1: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
0: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
1: हाम्रा सेवाहरू
0: दाँत नदुखाइ खोल्ने,
1: दाँत भर्ने, दाँतको आसुति गर्ने,
0: दाँतको एक्सरे सुविधा,
1: बाँगाटिङ्गा नमिलेका दाँत मिलाउने,
0: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
1: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, घिचाबाट रगत आउने र स्वास्थ्य बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
0: ध्यान दिनै पर्ने कुरा।
1: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
0: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
2: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाक नेटुडी खेल छेउ, शंखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
3: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
4: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
3: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खातबारी एक, नगरपालिका रोड, शंखुवा सभा।
4: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
3: प्रोप्राइटर लक्ष्मी काफ्ले,
4: सम्पर्क 98 433 47 262,
3: 98 10 55 55 85
4: र व्हाट्सएप नम्बर 98 5 20 28 6।
5: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
6: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
5: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
6: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
5: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
6: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
4: रबिन टेलर्स, खातबारी नगरपालिका 9, तुम्लिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
4: सम्पर्क नम्बर 98 60 96 40 00
3: र 98 19 32 76 75।
7: हार्दिक श्रद्धांजलि तथा 12 पुण्यतिथि को निमंत्रणा। आयो टप्प टिप्यो, मुति पुग्यो, टारे र टर्दै नत्यो, सबैलाई एक दिन जानै पर्छ, मृत्युबाट कोही उम्कदैन यो। भोजपुर जिल्ला षडानन्द नगरपालिका 5, श्री गोप बहादुर मगर की धर्मपत्नी स्वर्गीय मोहन कुमारी मगर को विक्रम सम्बत 1998 साल श्रावण 5 गते जन्म भई विक्रम सम्बत 2083 साल असार 28 गते स्वर्गारोहण भएको दुखद समाचार सम्पूर्ण इष्टमित्र, आफन्तजन तथा शुभेच्छुकहरूमा अवगत गराउँदछौ। उहाँको आत्माको चिर शान्तिको कामना गर्दै 12 पुण्यतिथि 2083 साल साउन 8 गते सम्पन्न गरिने भएकोले यस पुण्य अवसरमा उपस्थित भई दिवंगत आत्माप्रति श्रद्धा सुमन अर्पण गर्नुका साथै पितृ प्रसाद ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं। पति श्री गोप बहादुर मगर, छोरा बुहारीहरू भद्रसिंह मगर, गीता मगर, शहरमान मगर, विष्णु मगर, धनसिंह मगर, लीला मगर, टंक बहादुर मगर, जमुना मगर, छत्र कुमार मगर, पूजन मगर, लोक बहादुर मगर, मुतु मगर, खिलराज मगर, पुष्पा मगर।
8: नातिहरू अनिश, लिसा, क्षितिज, उज्जवल, विजय, लोनिस, युनिस, कृतज्ञा, यु, एनसी, गणेश, शर्मिला। नातिनी तथा ज्वाइँहरू पवित्रा, चन्द्र, अनुषा, लुकराज, सुमित्रा, लेखनाथ, रीता गजेन्द्र, सीता चन्द्र, संगीता चिरञ्जीवी, रजिता मणि, नीता सुरेन्द्र, विनुषा सदीक्षा, समीक्षा निशा कृति र पूनम भोगबहादुराले। कार्यक्रम बाह्रौं पुण्यतिथि तथा पितृप्रसाद ग्रहण, मिति 2083 साल साउन 7 गते, स्थान भोजपुर जिल्ला षडानन्द नगरपालिका 5 आँपटारी, शोकाकुल परिवार गोप बहादुर मगर तथा सम्पूर्ण मगर परिवार, भोजपुर जिल्ला षडानन्द नगरपालिका 5 आँपटारी।
9: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online. This is Radio Sankhuasabha, 95.5 MHz.

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295572067, मोबाइल 97438640084।
2: आयो सबको घर घरमा।
3: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
4: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
3: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
5: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
6: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी।
7: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
8: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
9: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: आफ्ना साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
1: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
2: सम्पर्क नम्बरहरू 029560400 र 98520-72631। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, सङ्खुवा सभा

Vai, vai, case.

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
3: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्रे स्टोर निर्माण होम जयपुरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
2: हाम्रो सेवाहरू
3: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295-60-580, 99525-160-580 र 99421-08-181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सङ्खुवा सभा।
4: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
5: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
4: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदारी नगरपालिका 1, प्रगति टोल।
6: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
4: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर
6: 99163-55553
4: र 99423-18-049।
7: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
8: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
7: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
8: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्ने छ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
7: ओहो सर, त्यसो भए मेरो पनि अल्लोको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
8: ए ल ल, सँगै जाउँ न भाइ।
4: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
9: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
4: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
9: सम्पर्क नम्बर 9860-96-40-00
4: र 9819-32-76-75।
10: ओहो लु नमस्कार है सर।
11: ओहो लु नमस्कार है सर। नमस्कार।
10: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
11: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
10: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
12: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल ठटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
10: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला।
12: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
10: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
12: ठटाल टेलरिङ सेन्टर, खाँदबारी 1, बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
10: डिजाइनर सुमन ठटाल, 98615-39-444
12: र 0295-90-155।
13: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
14: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
15: खातबारीको लागि पाँचीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
14: पाँचीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
15: हाम्रा सेवाहरू
14: दाँत नदुखाइ खोल्ने,
15: दाँत भर्ने, दाँतको आकृति गर्ने,
14: दाँतको एक्सरे सुविधा,
15: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
14: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
15: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाँचीभरा डेन्टल।
14: ध्यान दिनै पर्ने कुरा,
15: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
14: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
9: पाँचीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाट लाग्ने टुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420501।
16: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
9: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
16: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
9: हाम्रा सेवाहरू
16: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
9: दाँत खोल्ने, दाँत सफा गर्ने,
16: दाँतको एक्सरे गर्ने,
9: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
16: झिक्न मिल्ने आरपीडी लगाइने,
9: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
16: बाङ्गोटिङ्गो दाँत मिलाइने,
9: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
16: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका एक, प्रहरी गेट छेउ, शङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
9: सम्पर्क नम्बर 029590667 र 98420226।
16: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
8: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
16: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खातबारी एक, नगरपालिका रोड, शङ्खुवा सभा।
8: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मरमत पनि गरिन्छ।
16: प्रोप्राइटर लक्ष्मी काफ्ले।
8: सम्पर्क 98433-47262,
16: 98-10-55-55-85
8: र वाट्सएप नम्बर 98-5-20-28-6।
17: सरप्राइज जेनी, यो गहना कस्तो छ?
18: छ्या, यस्तो पनि गहना लाउँछन्?
17: अनि यो
18: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
17: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
18: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
17: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
18: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
17: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक, बुद्ध टोल, शङ्खुवा सभा।
18: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98-420-79-801, जनक पौडेली, 98-520-58-344 र 029560-248।
17: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक, बुद्ध टोल, शङ्खुवा सभा।
19: राष्ट्रको गौरव नेपालीको आवाज, आजको आवश्यकता समृद्ध समाज, रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: सबै घर आयो हजुर सबको मन छुन सबको मन छुन।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz।
2: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 को लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
3: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
1: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 0295611665, 98421552504, 98421926987 र 98520519906।
0: आयो सबको घर घरमा।
1: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
4: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 MHz।
1: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 0295562666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
5: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
6: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
7: त्यसको लागि के को चिन्ता, हाम्रै खादवारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनको साथै मर्मत पनि गरिदिन्छ।
6: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादवारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
7: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
6: प्रोप्राइटर लक्ष्मी काफ्ले।
7: सम्पर्क 98433-47262,
6: 98-10-55-55-85
7: र वाट्सएप नम्बर 98-520-28-6 46।

0: नमस्कार वडाध्यक्षज्यू।
1: नमस्ते नमस्ते, के भन्दाउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर।

0: बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
1: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
0: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
2: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
1: सम्पर्क नम्बर 0295560879 र मोबाइल नम्बर 9842827076।
3: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खाजारी 1 बुद्धथोक बाटो दूरसञ्चार जाने बाटो।
1: घरको झ्याल ढोकामा अल्मुनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
4: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड अल्मुनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड अल्मुनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड अल्मुनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800902062।
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुन्नि?
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852557068, 9852557068।
8: साथै 9852557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
9: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
4: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खादबारीको नगरपालिका गेटैमा रहेको धित्रे स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
2: हाम्रो सेवाहरू
4: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 9825165080 र 9421081081। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खाँदारी 1, सम्खुवा सभा।

0: राष्ट्रको गौरव नेपालीको आवाज आजको आवश्यकता समृद्ध समाज रेडियो संस्था सभा 95.5 MHz
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुमलेतिर पो हिँडेको हौ? म त
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्ने छ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
2: रबिन टेलर्स, खापारी नगरपालिका नौ, तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860946000
3: र 9819326775।
4: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
5: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852557068 9852557068।
7: साथै 9852557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
8: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
9: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
8: प्रतीक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादरी नगरपालिका एक, प्रगति टोल।
9: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल। सम्पर्क नम्बर 9816655553 र 9843180।
10: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
9: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खादबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
10: हाम्रो सेवाहरू
9: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 029560580, 9852161580 र 9841008181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादारी एक, सङ्खुवा सभा।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 029575741 47।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले,
3: सम्पर्क 9843347262,
2: 9010555585
3: र वाट्सएप नम्बर 9852028646।
4: आयो सबको घर घरमा।
5: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
6: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
5: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842357841 र 029562666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईको आवाज जनताको साथ।
7: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
8: सरप्राइज जेनी, यो गहना कस्तो छ?
9: क्या यस्तो पनि गहना लाउँछन्?
8: अनि यो
9: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
8: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
9: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
8: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
9: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
8: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक, बुद्ध टोल, सङ्खुवा सभा।
9: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842059801, जनक पौडेली 9852558344 र 029562648।
8: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक, बुद्ध टोल, सङ्खुवा सभा।

0: रेडियो संखुवा सभा समय सूचक अहिले दिनको 3 बज्यो।
1: This is Radio Sankhuwa Sabha 95.5 MHz.
2: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust, BBC News.
3: Journeys into the heart of global events.
2: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
5: मुख्य खबर। सरकारले लागू गरेको 3% समता कर चौतर्फी आलोचनापछि फिर्ता, शिक्षा र स्वास्थ्यमा नागरिकलाई पर्ने आर्थिक भार कम गर्न कर फिर्ता लिएको प्रधानमन्त्री शाहको भनाई, वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रणका लागि अनलाइन उजुरी प्रणाली सञ्चालन, अब मोबाइलबाटै उजुरी दर्ता गर्न सकिने, किर्तिपुरमा रोकिराखेको कारमा आग लागि एकजनाको ज्यान गयो, सौर्यमण्डल बाहिर रहेको एउटा ग्रहमा पहिलो पटक वायुमण्डलको प्रमाण फेला, अर्को ग्रहमा जीवनको खोजीतर्फ महत्वपूर्ण पाइला अघि बढ़ेको अनुसन्धानकर्ताहरूको भनाई, र विश्वकप फाइनल पछिको घटनाबारे फिफाद्वारा अर्जेन्टिनामाथि अनुसन्धान शुरू। नेपाल खबरमा अब पूरा खबर। चौतर्फी आलोचनापछि सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाएको 3% समता कर तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले नागरिकको प्रतिक्रिया, थप आर्थिक भार पर्ने अवस्थालाई ध्यानमा राख्दै अहिलेका लागि शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णय गरिएको जानकारी गराउनु भएको हो। प्रधानमन्त्री शाहले आज सामाजिक सञ्जाल फेसबुक मार्फत अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि यो निर्णय गरिएको जानकारी दिनुभएको छ। उहाँले सरकारले ल्याएको समता करको उद्देश्य दुर्गम तथा पछाड़ी परेका क्षेत्रका नागरिकहरूलाई गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा उपलब्ध गराउनु, दलित सीमान्तकृत तथा विपन्न बालबालिकाहरूलाई सहयोग गर्नु, स्वास्थ्य बीमाको विस्तार गर्नु तथा आवश्यक आर्थिक स्रोत जुटाउनु रहेको स्पष्ट पार्नु भएको छ। प्रधानमन्त्री शाहका अनुसार सरकारका सबै निर्णय नागरिकको हितलाई केन्द्रमा राखेर गरिएका छन् र आवश्यक परेमा कुनै पनि निर्णयलाई सुधार तथा परिमार्जन गर्न सरकार तयार रहनेछ। उहाँले विपन्न तथा गरीब नागरिकले गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले निजी अस्पतालमा 10% बेड तथा निजी क्याम्पस र विश्वविद्यालयहरूमा 10% सीट पारदर्शी र न्यायोचित रूपमा उपलब्ध गराउने नीति कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको पनि बताउनु भएको छ। काठमाडौँको किर्तिपुरमा रोकिराखेको गाड़ीमा आगलागी हुँदा एकजनाको ज्यान गएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार किर्तिपुर नगरपालिका 1 ट्याङ्ला फाटमा 2530-38 नम्बरको गाड़ीमा आज बिहान आगलागी भएको हो। बिहान 11:15 बजेतिर रोकिराखेको अवस्थामा गाड़ीबाट सामान्य धुवा आएको र विस्तारै आगलागी ठूलो हुँदै गएपछि गाड़ीभित्र हेर्दा जलेको अवस्थामा एकजना पुरूषको शव फेला परेको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक एसपी पवन कुमार भट्टराईले जानकारी दिनुभयो। मृतकको परिचय खुल्न भने बाँकी छ। घटनाबारे अनुसन्धान शुरू भएको प्रहरीले जनाएको छ। वैदेशिक रोजगारीका नाममा हुने ठगी, अत्यधिक रकम असुली तथा गैर कानूनी रूपमा विदेश पठाउने गतिविधिहरूबाट पीड़ित श्रमिकलाई सहज रूपमा न्याय उपलब्ध गराउने उद्देश्यले सरकारले अनलाइन उजुरी प्रणाली सञ्चालनमा ल्याएको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले आज वैदेशिक रोजगार विभागमा आयोजित कार्यक्रममा उजुरी डोफे गभर्नमेन्ट नेपाल नामक पोर्टलको औपचारिक शुभारम्भ गर्दै अब पीड़ितहरूले काठमाडौँ धाउनुपर्ने बाध्यताको अन्त्य भएको बताउनुभयो। यसअघि वैदेशिक रोजगार सम्बन्धी ठगीको उजुरी दिन पीड़ितहरू प्रमाणसहित विभागमै उपस्थित हुनुपर्ने अवस्था थियो। सीमित जनशक्ति र स्रोत साधनका कारण उजुरी प्रक्रियामा ढिलाइ हुँदा पीड़ितले काठमाडौँमा बसोबास र अन्य खर्च समेत बिहोर्नुपर्ने अवस्था थियो। नयाँ प्रणाली मार्फत अब पीड़ितले आफ्नै मोबाइल वा कम्प्यूटरबाट आवश्यक कागजात अपलोड गरी अनलाइन मार्फत उजुरी दर्ता गर्न सक्नेछन्। विभागले उजुरीको अध्ययनपछि दर्ता प्रक्रिया अघि बढ़ाउनेछ। उजुरी दर्ता भएसँगै सेवाग्राहीले एसएमएस र इमेल मार्फत जानकारी प्राप्त गर्नेछन् भने उपलब्ध गराइने ट्र्याकिङ कोड प्रयोग गरी जुनसुकै बेला आफ्नो उजुरीको अवस्थाबारे जानकारी लिन सकिनेछ। काठमाडौँ उपत्यका सहित आसपासका जिल्लाहरूमा वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बागमती प्रदेशका विभिन्न जिल्लाहरूमा पानी परेको हो। त्यसै गरी पूर्वी पहाड़ी जिल्ला र पश्चिमका केही ठाउँमा पनि हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ। यस्तै बागमती, कोशी, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा हिमाली क्षेत्रका केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। वर्षाका कारण पहिरो, बाढ़ी तथा नदी नालामा पानीको बहाव बढ़न सक्ने भएकाले यात्रा गर्दा र नदी तटीय क्षेत्रमा बस्ने नागरिकहरूलाई सतर्क रहन आग्रह गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भञ्जाङ भित्रका खबर सहित

0: लानु पर्ने भयो।
1: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाख छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556943333 4935555।
5: श्री धाकुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की विरूद्ध मात्र 1 उजुरी परेको छ भने प्रस्तावित निर्वाचन आयुक्तद्वय गुरूप्रसाद वाग्ले र डाक्टर राजीव सुब्बा विरूद्ध कुनै उजुरी परेको छैन। आज बसेको संसदीय सुनवाई समिति संयुक्तको बैठकले कार्की विरूद्ध परेको उजुरी खोलेर सदस्यहरूलाई वितरण गरेको जनाएको छ। समिति सभापति बोधनारायण श्रेष्ठका अनुसार संवैधानिक व्यवस्था अनुसार सार्वजनिक सूचना निकालेर 10 दिनभित्र उजुरी आह्वान गरेकामा प्रमुख निर्वाचन आयुक्तका लागि प्रस्तावित कार्की विरूद्ध मात्र एउटा उजुरी प्राप्त भएको हो। समितिका अनुसार पाल्पा तानसेन्डौ निवासी भेषराज भुइटेलले कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा अनुमोदन नगर्न, सिफारिश अस्वीकृत गर्न तथा विस्तृत छानबिन गर्न माग गर्दै उजुरी दर्ता गराउनु भएको छ। गएको आर्थिक वर्षमा 169 देशका पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने विभिन्न गन्तव्य स्थलहरूको भ्रमण गरेका छन्। यो अवधिमा 5,08,476 विदेशी पर्यटक यस क्षेत्रमा पुगेका छन्। तीमध्ये दक्षिण एसियाली देशका 384,145 र अन्य देशका 1,24,331 पर्यटक त्यहाँ गएका छन्। वर्षा रोकिएपछि पोखराको लेकसाइड र फेवाताल किनारमा आन्तरिक तथा बाह्य पर्यटकहरूको चहल पहल बढ़ेको छ। परम्परागत ढुंगा सैरसँगै नवप्रवेशी साहसिक खेल स्ट्याण्ड अप प्याडल बोर्डिङले फेवातालहरूलाई झनै गुलजार बनाएको छ। हप्ता दिन लामो वर्षाले थलिएको पर्यटकीय राजधानी पोखरामा आज बिहानैदेखि मौसम सफा भएको छ। आकाशका बाक्ला र काला बादलहरू पहाड़तिर उक्लिएपछि फेवातालको दृश्य अलौकिक र कञ्चन समेत देखिएको छ। आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि घरेलु तथा साना उद्योगको विकास अपरिहार्य रहेको सरकारवालाहरूले बताएका छन्। नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष शोभा गुरूङले घरेलु उद्योगले रोजगारी सृजना, महिला सशक्तिकरण, ग्रामीण अर्थतन्त्रको सुदृढीकरण तथा निर्यात प्रवर्धनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताउनु भएको छ। उहाँका अनुसार सीमित लगानीमा बढ़ी रोजगारी सृजना गर्ने क्षमता भएकाले यस क्षेत्रलाई विशेष प्राथमिकता दिन आवश्यक छ। अब विदेशको खबर। अनुसन्धानकर्ताहरूले पहिलो पटक टाढाको ताराको परिक्रमा गरिरहेको पृथ्वी जस्तै चट्टानी ग्रहको वरिपरि वायुमण्डल पत्ता लगाएका छन्। यो खोज सौर्यमण्डल बाहिर पृथ्वी जस्तै अवस्था भएका ग्रहहरू हुन सक्छन् भन्ने सबैभन्दा बलियो प्रमाण भएको अनुसन्धानकर्ताहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। यस ग्रहको वायुमण्डलमा हिलियम ग्यास फेला परेको छ। हिलियम आफैमा जीवनका लागि उपयुक्त मानिँदैन, तर वैज्ञानिकहरूले त्यहाँ अन्य ग्यासहरू पनि हुन सक्ने विश्वास गरेका छन्। अनुसन्धानका प्रमुख लेखक अमेरिकाको हार्वर्ड विश्वविद्यालयका डाक्टर कोलिन चेरुबिमले यस खोजलाई ठूलो उपलब्धि भन्नुभएको छ। उहाँका अनुसार पहिले पटक अर्को ताराको बसोबास योग्य क्षेत्रमा रहेको चट्टानी ग्रहमा वायुमण्डल पत्ता लागेको हो। एलएचएस 1140B नामक यो ग्रह पृथ्वीबाट 48 प्रकाश वर्ष टाढा रहेको छ। अब खेल खबर। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप फाइनल पछिको घटनाबारे अर्जेन्टिनामाथि अनुसन्धान शुरू गरेको छ। फिफाको अनुसन्धान समितिले अमेरिकाको मेटलाइफ रंगशालामा फाइनल खेल सकिएपछि के भएको थियो भन्नेबारे छानबिन गर्दा गर्न अनुशासन तथा आचार संहिता सम्बन्धी अभियोजक नियुक्त गरेको छ। झडपमा संलग्न कुनै पनि खेलाड़ी वा प्रशिक्षक निलम्बनमा पर्न सक्नेछन्। साथै अर्जेन्टिनी फुटबल संघ एएफएलाई पनि जरिवाना हुन सक्ने देखिएको छ। अस्ति आइतबार बिहान 1-0 हार बेहोरेपछि अर्जेन्टिनाको टोलीका सदस्य

0: सहायक प्रशिक्षक कर्मचारीहरू र स्पेनका टोलीहरू बीच भनाभन भएको थियो। त्यसबेला स्पेनका खेलाड़ीहरू आफ्नो विश्वकप सफलताको खुशी मनाउँदै थिए। फिफाले जनाए अनुसार शुरूमा स्पेनका एरिक गार्सियालाई घाँटीमा समाएर धकेलेपछि रेफ्री स्लाफको भिन्सेन्सले अर्जेन्टिनाका लियाड्रो परेडेसलाई मैदानबाट बाहिर पठाएका थिए। त्यसको केही समयपछि नै परेडेसको रातो कार्ड अभिलेखबाट हटाइएको र त्यस बेला कुनै पनि अनुशासनात्मक कार्यवाही नगरेको फिफाले जनाएको छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। सरकारले लागू गरेको 3% समता कर चौतर्फी आलोचनापछि फिर्ता। शिक्षा र स्वास्थ्यमा नागरिकलाई पर्ने आर्थिक भार कम गर्न कर फिर्ता लिएको प्रधानमन्त्री शाहको भनाई। वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रणका लागि अनलाइन उजुरी प्रणाली सञ्चालन, अब मोबाइलबाटै उजुरी दिन सकिने। कीर्तिपुरमा रोकिराखेको कारमा आग लागि एकजनाको ज्यान गयो। सौर्यमण्डल बाहिर रहेको एउटा ग्रहमा पहिलो पटक वायुमण्डलको प्रमाण फेला। अर्को ग्रहमा जीवनको खोजीतर्फ महत्वपूर्ण पाइला अघि बढेको अनुसन्धानकर्ताहरूको भनाई र विश्वकप फाइनल पछिको घटनाबारे फिफाद्वारा अर्जेन्टिनामाथि अनुसन्धान शुरू।
1: एनबीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
1: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
2: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा।
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
2: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
5: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानी भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
6: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44-28-242 44-28-242।
7: कम ऑन, यू विल सर्टेनली बी बेनिफिटेड।
8: काली नदीको शिर,
9: मणिचूडको काख,
8: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
9: शान्ति र आनन्दको अनुभूति,
8: भीडभाडबाट टाढा,
9: सहरबाट नजिकै,
8: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
9: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
6: विस्तृत जानकारीका लागि फोन नम्बर 98-61-49-56 र 98-41-29-54-81। वेबसाइट झुले.com.np।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। जिल्ला अदालत काठमाडौँले गएको आर्थिक वर्ष 2082-83 26,445 थान मुद्दा फैसला गर्न सकेन। गएको आर्थिक वर्षमा कुल 46,277 थान मुद्दा दर्ता भएका मध्ये 19,832 मुद्दा फैसला भएका थिए। गएको भदौ 24 गतेको नवयुवा आन्दोलनका कारण अदालतमा रहेका मिसिलमा ठूलो क्षति पुग्न गएकाले मुद्दा फैसला गर्न ढिलाइ भएको अदालतका प्रमुख न्यायाधीश चुडामणि खड्काले जानकारी दिनुभयो। 2,230 थान मुद्दा जलेकामा 190 थान मुद्दा फेला पर्न बाँकी रहेको छ। अदालतमा गएको मंगसिर 14 गतेदेखि नियमित सुनवाई भएको थियो। काठमाडौँ महानगरपालिकाभित्र प्रयोगविहीन र जीर्ण अवस्थामा रहेका दुईवटा सड़क बत्तीको पोल महानगर प्रहरीले हटाएको छ। महानगर प्रहरी बलले काठमाडौँ महानगरपालिका वडा नम्बर 13 टंकेश्वर चोकमा रहेको प्रयोगविहीन र जोखिमयुक्त सड़क बत्तीका पोल हटाएको छ। जमीनसँग जोड़िएका भाग खिया लागेर जोखिमयुक्त भएपछि वडा अध्यक्षको रोहभारमा हटाएका पोल टेकु ब्यारेकमा बुझाइएको छ। भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले नगरपालिकाका क्यान्सर पीड़ित एक कर्मचारीलाई आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको छ। उपचारमा सहयोग पुग्ने उद्देश्यले नगरपालिकाको तर्फबाट प्रदान गरिएको सहयोग रकम मेयर प्रजापतिले कर्मचारीलाई हस्तान्तरण गर्नुभयो। सहयोग हस्तान्तरण कार्यक्रममा मेयर प्रजापतिले कर्मचारीको स्वास्थ्य लाभको कामना गर्दै रोगसँग लड्न सबैभन्दा महत्वपूर्ण कुरा आत्मबल बलियो बनाउनु रहेको बताउनु भएको छ। र काठमाडौँको ललित कला क्याम्पसका विद्यार्थीले भारतको बनारसमा भ्रमण गर्न पुग्दा देखेका दृश्य र अनुभूतिलाई कला मार्फत उतारेका छन्। ललित कलाका विद्यार्थीद्वारा सिर्जित यिनै कला बबर महलमा रहेको काठमाडौँ आर्ट ग्यालरीमा होम एज टू बनारस शीर्षकमा प्रदर्शन गरिएको छ। ग्यालरीकी प्रमुख संगीता थापाले विद्यार्थीको कलात्मक दृष्टिकोण र वस्तुप्रतिको कलात्मक बुझाई कलामा प्रस्तुत भएको बताउनुभयो। अस्ति आइतबार उद्घाटन भएको प्रदर्शनी यही साउन 23 गतेसम्म चल्नेछ। दिउँसो 3 बजेको राष्ट्रिय र चार भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। काठमाडौँ उपत्यका सहित केही ठाउँमा वर्षा, पहाड़ी तथा हिमाली क्षेत्रमा ठूलो पानी पर्न सक्ने। जिल्ला अदालत काठमाडौँद्वारा गएको आर्थिक वर्षमा 26,500 थान मुद्दा फैसला। नवयुवा आन्दोलनमा जलेका 190 थान मुद्दा फेला पर्न बाँकी। र प्रयोगविहीन अवस्थामा रहेका दुईवटा सड़क बत्तीका पोल काठमाडौँ महानगर प्रहरी बलले हटायो। अहिलेलाई चार भन्ज्याङ भित्रका खबर यति नै। बेलुकी 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौं। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम। बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।

0: सबै घर आयो हजुर सको मन छुन सको मन छुन।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 MHz।
2: हार्दिक श्रद्धांजलि तथा 12 पुण्यतिथिको निमन्त्रणा। आयो टप्प टिपियो, मिति पुग्यो, टारेर टर्दैन त्यो। सबैलाई एक दिन जानै पर्छ, मृत्युबाट कोही उम्कदैन यो। भोजपुर जिल्ला सडानन्द नगरपालिका 5 औपटारी निवासी श्री गोप बहादुर मगरकी धर्मपत्नी स्वर्गीय मोहन कुमारी मगरको विक्रम सम्बत 1998 साल श्रावण 5 गते जन्म भई विक्रम सम्बत 2083 साल असार 28 गते स्वर्गारोहण भएको दुःखद समाचार सम्पूर्ण इष्टमित्र आफन्तजन तथा शुभेच्छुकहरूमा अवगत गराउँदछौं। उहाँको आत्माको चिर शान्तिको कामना गर्दै 12 पुण्यतिथि 2083 साल साउन 8 गते सम्पन्न गरिने भएकोले यस पुण्य अवसरमा उपस्थित भई दिवंगत आत्माप्रति श्रद्धा सुमन अर्पण गर्नुका साथै पित्र प्रसाद ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं। पति श्री गोप बहादुर मगर, छोरा बुहारीहरू भद्रसिंह मगर, गीता मगर, शहरमान मगर, विष्णु मगर, थमसिंह मगर, लीला मगर, टंक बहादुर मगर, जमुना मगर, छत्र कुमार मगर, पूजन मगर, लोक बहादुर मगर, नुतु मगर, खिलराज मगर, पुष्पा मगर, नाति नातिनी तथा ज्वाईहरू अनिश, लिसा, क्षितिज, उज्जवल, विजय, लुनिस, युनिस, कृतज्ञा, यू एनसी, गणेश, शर्मिला, पवित्रा, चन्द्र, अनुषा, लुकुराज, सुमित्रा, लेखनाथ, रीता, गजेन्द्र, सीता, चन्द्र, संगीता, चिरञ्जीवी, रजिता, मणि, नीता, सुरेन्द्र, विनुषा, सदिच्छा, समीक्षा, निशा, कृति, पूनम, भोग बहादुर आदि। कार्यक्रम 12 पुण्यतिथि तथा पित्र प्रसाद ग्रहण, मिति 2083 साल साउन 8 गते, स्थान भोजपुर जिल्ला सडानन्द नगरपालिका 5 औपटारी। शुकानु परिवार, गोप बहादुर मगर तथा सम्पूर्ण मगर परिवार, भोजपुर सडानन्द नगरपालिका 5 औपटारी।
3: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एकपटकका लागि अध्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देखाएका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
4: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
3: सम्पर्क नम्बरहरू 029560400 र 98520-72631। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, सङ्खुवा सभा।
5: श्री हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 को लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
6: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगत्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
7: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादावारी नपा 7 नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 0295611065, 98421552504, 98421926987 र 98520519906।
8: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
9: नमस्कार भाइ, तुम्लेतिर पो हिँडेको हौ, म त
8: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
9: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ, छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
8: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
9: ए ल ल, सँगै जाउँ न भाइ।
10: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
9: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
10: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
9: सम्पर्क नम्बर 9860-9640-00
10: र 9819-3276।
11: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
12: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
11: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
12: हाम्रा सेवाहरू:
11: दाँत नदुखाइ खोल्ने,
12: दाँत भर्ने, दाँतको आकृति गर्ने,
11: दाँतको एक्सरे सुविधा,
12: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
11: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
12: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
11: ध्यान दिनै पर्ने कुरा:
12: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
11: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल,
9: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाग नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295-62-320 र 98420-50-541।
2: हार्दिक श्रद्धांजलि तथा 12 पुण्यतिथिको निमन्त्रणा। आयो टप्प टिप्यो, मिति पुग्यो, टारेर टर्दैन त्यो, सबैलाई एक दिन जानै पर्छ, मृत्युबाट कोही उम्कदैन यो। भोजपुर जिल्ला षडानन्द नगरपालिका 5, श्री गोप बहादुर मगरकी धर्मपत्नी स्वर्गीय मोहन कुमारी मगरको विक्रम सम्बत 1998 साल श्रावण 5 गते जन्म भई विक्रम सम्बत 2083 साल असार 28 गते स्वर्गारोहण भएको दुःखद समाचार सम्पूर्ण इष्टमित्र, आफन्तजन तथा शुभेच्छुकहरूमा अवगत गराउँदछौं। उहाँको आत्माको चिर शान्तिको कामना गर्दै 12 पुण्यतिथि 2083 साल साउन 8 गते सम्पन्न गरिने भएकोले यस पुण्य अवसरमा उपस्थित भई दिवंगत आत्माप्रति श्रद्धा सुमन अर्पण गर्नुका साथै पितृ प्रसाद ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। पति श्री गोप बहादुर मगर, छोरा बुहारीहरू भद्रसिंह मगर, गीता मगर, शहरमान मगर, विष्णु मगर, थमसिंह मगर, लीला मगर, टंक बहादुर मगर, जमुना मगर, छत्र कुमार मगर, पूजन मगर, लोक बहादुर मगर, नुतु मगर, खिलराज मगर, पुष्पा मगर।
13: नातिहरू: अनिश, लिसा, क्षितिज, उज्जवल, विजय, लोनिस, युनिस, कृतज्ञा, यु, एनसी, गणेश, शर्मिला। नातिनी तथा ज्वाइँहरू: पवित्रा, चन्द्र, अनुषा, लुकराज, सुमित्रा, लेखनाथ, रीता, गजेन्द्र, सीता, चन्द्र, संगीता चिरञ्जीवी, रजिता मणि, नीता सुरेन्द्र, विनुषा समीक्षा, समीक्षा निशा, कृति र पुनम भोगबहादुराले। कार्यक्रम बाह्रौं पुण्यतिथि तथा पितृप्रसाद ग्रहण, मिति 2083 साल साउन 7 गते, स्थान भोजपुर जिल्ला षडानन्द नगरपालिका 5 आफ्तारी, शोकाकुल परिवार गोप बहादुर मगर तथा सम्पूर्ण मगर परिवार, भोजपुर जिल्ला षडानन्द नगरपालिका 5 आफ्तारी।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुमलेतिर पो हिँडेको हौ? म त
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेस का कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
2: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860946000
3: र 9819326775।
4: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
4: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, संखुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
4: प्रोप्राइटर लक्ष्मी काफ्ले।
2: सम्पर्क 9843347262,
4: 9010555580
2: र व्हाट्सएप नम्बर 9552286646।
5: आयो सबको घर घरमा।
6: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
7: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
6: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842357841 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
8: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।

0: महेन्द्र बोलेरो पिकअप हो तपाईँ जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईँलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लबफुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरीश्वर सुनसरी। सम्पर्क नम्बर 98525-55-768 98525-55-768।
5: साथै 98525-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online. This is Radio Sankhuasabha, 95.5 MHz.
1: ठुली यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले
2: किन त काका
1: अब हेर न छोराले विदेशबाट आइएमएमा पैसा पठाएछ काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्
2: ए त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुन चाँदी उद्योग छ त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका
1: आहा हो र नानी उसो भए त समयको बचत कारोबार गर्न पनि सजिलो
2: हजुर जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्
1: सिर्जन एम सम्राट सुनसाती उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर चैनपुर पोखरी बजार सङ्खुवा सभा
2: हामी कहाँ शिरबन्दी कण्ठ सुटुक माइली तिलहरी बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
1: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ
2: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा एक तला चाँदी उपहार दिइनेछ
1: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
2: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ
1: सिर्जन एन सम्राट सुन चाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर चैनपुर पोखरी बजार सङ्खुवा सभा
2: प्रोप्राइटर सुनु एन भीम कदाइली
1: सम्पर्क 029140084 र 98040485827 सरप्राइज जेनी यो गहना कस्तो छ
3: छ्या यस्तो पनि गहना लाउँछन्
1: अनि यो
3: तपाईँलाई त गहना किनै आउँदैन कि झन् आकर्षक गहना ल्याइदिनु है भनेको त
1: नरिसाऊ न अर्को पनि ल्याएको छु ल हेर त यो कस्तो छ
3: आहा सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त कहाँ किन्नु भएको
1: अन्त कहाँ हुनु र त्यही दुर्गा ज्वेलरीमा त हो नि
3: हजुर तपाईँ पनि पुरानो तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस् यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्
1: दुर्गा ज्वेलरी उद्योग खाँदारी एक बुद्ध टोल सङ्खुवा सभा
3: प्रोप्राइटर गोपाल विश्वकर्मा 98420059801 जनक पौडेली 98520558344 र 029560248
1: दुर्गा ज्वेलरी उद्योग खाँदारी एक बुद्ध टोल सङ्खुवा सभा घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने कसले पो राम्रो लगाइदिन्छ होला
4: त्यसको लागि चिन्तै नगर्नुहोस् हाम्रै खानबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि हजुर गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक खादबारी नगरपालिकाको गेट अगाडि यहाँ किचन डेकोरेशनका सामान फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर प्रोप्राइटर रोग बहादुर खत्री गणेश स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर सम्पर्क नम्बर 98520 29 47 98000 900 62
5: नमस्कार वडा अध्यक्षज्यू
6: नमस्ते नमस्ते के भन्नु भयो त
5: भन्नु त के थियो र तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको
6: भन्नुहोस् न त त्यस्तो के कुरा थियो कुन्नी
5: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको साह्रै राम्रो सुहाएको छ तपाईँलाई
6: यो मेरो सुर त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी लो अरू पूर्वकै चर्चित दिशा टेलर्स हातबारीमा नै सिलाएको त हो नि तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला
5: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
7: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
8: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
9: हुन्छ बाबा, हुन्छ। छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
2: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
10: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
9: सम्पर्क नम्बर 0295607679 र मोबाइल नम्बर 98420782776।
11: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खाजारी 1 बुद्धथोक बाटो दूरसञ्चार जाने बाटो।
12: आयो सबको घर घरमा।
13: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
14: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
13: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
0: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
15: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि।
16: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
17: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98 5 20 55 768, 98 5 20 55 768।
18: साथै 98 5 20 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: तपाईहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
2: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडिमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, संखुवा सभा।
3: आयो सबको घर घरमा।
4: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
5: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
4: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
6: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
7: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी।
8: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो। यो त जन्मजात पैतालास फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
9: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इतरीश्वर सुनसरी। सम्पर्क नम्बर 98 5 20 55 768, 98 5 20 55 768।
10: साथै 98 5 20 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
1: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
0: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
1: हाम्रा सेवाहरू
0: दाँत नदुखाइ खोल्ने,
1: दाँत भर्ने, दाँतको आकृति गर्ने,
0: दाँतको एक्सप्रेस सुविधा,
1: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
0: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
1: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
0: ध्यान दिनै पर्ने कुरा।
1: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
0: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
2: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, खाटलाक नेटुडी खेल छेउ, शंखुवा सभा। फोन नम्बर 0295 62320 र 98 4 20 50 541।

0: संसारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव, नेपालीको शान। रेडियो संघ सभा 95.5 मेगाहर्ज।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले।
2: सम्पर्क 98433-47-262,
1: 98-10-55-55-85
2: र व्हाट्सएप नम्बर 98-5-20-28-646।
3: ओहो लु नमस्कार है सर। ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो नि सर, थटल टेलर्समा सिलाएको सुट लगाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
4: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त थटल टेलर्समा गइहाल्नु पर्यो।
5: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
4: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
5: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
4: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
5: होटल टेलरिङ सेन्टर, खादबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
4: डिजाइनर सुमन ठटाल, 98-6-15-39-444
5: र 0-29-5-90-155।
6: More style, more design. Total Tailors.
1: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
1: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
2: दाँत खुल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
1: बाङ्गो टिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट, छेउ सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
2: सम्पर्क नम्बर 0-29-5-90-66 र 98-4-20-22-66।
7: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैतालामै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन नि?
8: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
9: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरीश्वर सुनसरी। सम्पर्क नम्बर 98-5-20-55-768, 98-5-20-55-768।
10: साथै 98-5-20-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
11: आयो सबको घर घरमा।
12: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा। नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
13: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
14: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
15: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
16: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
15: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
16: हाम्रा सेवाहरू:
15: दाँत नदुखाई खोल्ने,
16: दाँत भर्ने, दाँतको आसुति गर्ने,
15: दाँतको एक्सरे सुविधा,
16: बाँगाटिङ्गा नमिलेका दाँत मिलाउने,
15: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
16: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
15: ध्यान दिनै पर्ने कुरा:
16: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
15: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
17: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 खाटलाक नेटुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 0 29 5 62 320 र 98 4 20 50 541।
18: सम्पूर्ण करदाताहरूमा खातबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खातबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एकपटकका लागि अद्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देहायका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
19: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
18: सम्पर्क नम्बरहरू 0 29 5 60 400 र 98 5 20 72 6 31। खाँदबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, शङ्खुवा सभा।
20: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
21: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खातबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम जयपुरेन सप्लाट्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
20: हाम्रो सेवाहरू:
21: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 0 29 5 60 5 80, 98 5 20 1 60 5 80 र 98 4 21 08 181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खाँदारी 1, शङ्खुवा सभा।

0: रेडियो संखुवा सभा राष्ट्रका लागि संचार।
1: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
2: Where do we begin?
1: With international news you can trust, BBC News.
2: Journeys into the heart of global events.
1: And voices from around the globe.
3: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
1: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
4: धाउनु पर्ने बाध्यता हट्यो।
5: नयाँ पद पूर्तिमा कडाई गर्ने सरकारको योजनाले लोकसेवाको तयारीमा रहेका युवा अन्यलमा आवश्यकता अनुसार विज्ञापन खुल्ने लोकसेवा आयोगको भनाई।
6: रिक्त पदहरूमा माग हुन्छ भन्ने आशयको विज्ञप्ति प्राप्त भएको हुनाले जो तयारी गरिरहनु भएको छ उहाँलाई तयारीमै लाग्न चाहिँ उपयुक्त हुन्छ जस्तो लाग्छ।
4: अमेरिका र चीन बीच आउँदो सेप्टेम्बरमा एआई सम्बन्धी वार्ता हुने, चिनिया राष्ट्रपति सीको अमेरिका भ्रमण अघि नै वार्ता हुने सम्भावना
5: र विश्वकप विजेता स्पेन फिफा वरिताको शीर्ष स्थानमा उक्लियो, नर्वेले एकैपटक 12 स्थान सुधार गर्यो।
7: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
8: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
7: प्रवेश परीक्षा साउन 7 गते, सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
8: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
9: Better appliances का AC, cooler, fridge, cooker, induction, air fryer लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त Better को बानी लागिसकेको छ। Better appliances, Better को बानी लाग्छ।
10: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
11: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
10: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
12: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
13: फोन 056-494-333, 493-555।
4: नेपाल दर्पणमा अब खबरको सिलसिला। सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको 3% कर फिर्ता लिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा लेख्दै समता कर फिर्ता लिएको जानकारी दिनुभएको हो। शिक्षा र स्वास्थ्यमा कर लगाएको भन्दै नागरिक स्तरबाट व्यापक विरोध भएको थियो। प्रधानमन्त्री शाहले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाएको 3% समता कर अहिले भने बमोजिम नै कार्यान्वयन गर्दा आम मानिसले थप खर्च र निराशा भोग्नुपर्ने देखिएकाले अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि अहिलेका लागि लागू नगर निर्णय गरेको उल्लेख गर्नुभएको छ। नागरिकको विश्वास र अपेक्षाबाट बनेको जनमुखी सरकार भन्दै प्रधानमन्त्री शाहले आफूहरूको मुख्य उद्देश्य सुशासन कायम गर्दै नागरिकलाई गुणस्तरीय जीवनको अनुभूति गराउनु रहेको बताउनु भएको छ। नागरिक तहमा समता देखिएको समता कर प्रतिको प्रतिक्रियाले सरकारको गम्भीर ध्यानाकर्षण गरेको भन्दै प्रधानमन्त्री शाहले सरकारका कुनै निर्णयप्रति नागरिक असन्तुष्ट भएमा त्यसलाई सुधार्न र परिमार्जन गर्न सरकार सधैँ तयार रहेको बताउनु भएको छ। विपन्न र गरीब नागरिकले गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा पाउन सकुन् भन्ने उद्देश्यले निजी अस्पतालमा 10% बेड र निजी क्याम्पस तथा विश्वविद्यालयमा 10% सीट पारदर्शी र न्यायोचित रूपमा उपलब्ध गराउने नीति कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको पनि प्रधानमन्त्री शाहले उल्लेख गर्नुभएको छ।
5: यस्तै प्रधानमन्त्री बालेन्द्र शाहले स्वदेशमा उत्पादित तयारी पोशाक उद्योगको विकासका लागि सरकार कटिबद्ध रहेको बताउनु भएको छ। आज तयारी पोशाक उद्योग संघका पदाधिकारीसँग प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आयोजित छलफलमा प्रधानमन्त्री शाहले यस्तो बताउनु भएको हो। उहाँले तयारी पोशाक उद्योगमा संलग्न व्यवसायीको हितमा सरकार सदैव एकबद्ध रहने बताउनुभयो। प्रधानमन्त्री शाहले तयारी पोशाक उद्योगसँग सम्बन्धित व्यवसायीसँगको भेटपछि विभागीय मन्त्रीले तत्काल टेक्सटाइल एण्ड क्लोदिङ डेभलपमेन्ट काउन्सिल गठन गर्न निर्देशन दिनुभएको छ। तयारी पोशाक व्यवसायीले काउन्सिल गठनले स्वदेशमा उपलब्ध कच्चा पदार्थमा आधारित तयारी पोशाकको निर्यात प्रवर्धन र आयात व्यवस्थापन गर्न सहज हुने अपेक्षा गरेका छन्। उद्योग तथा व्यवसायको माग बमोजिम प्रधानमन्त्रीले रुग्ण उद्योगलाई तत्काल सुचारू गर्न उद्योग मन्त्रालयलाई थप निर्देशन दिनुभएको छ।
4: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सरकारले अर्थतन्त्रलाई सही दिशामा अघि बढ़ाउने कामको सफल शुरूआत गरेको दावी गर्दै अब त्यसलाई तीव्र गति दिने समय आएको बताउनु भएको छ। आर्थिक वर्ष 2083-84 बजेट कार्यान्वयन योजनाबारे सबै मन्त्रालयका सचिवहरूसँग आयोजित बैठकलाई सम्बोधन गर्दै उहाँले आउँदा वर्षहरूमा अर्थतन्त्रलाई थप गति दिइ त्यसको प्रतिफल नेपाली नागरिकसम्म पुर्याउने बताउनुभयो। अर्थमन्त्री वाग्लेले अर्थतन्त्रलाई एउटा विशाल जहाजसँग तुलना गर्दै चालू वर्षमा त्यसलाई नयाँ दिशातर्फ मोड्ने चुनौतीपूर्ण कार्य सम्पन्न भएको उल्लेख गर्नुभएको छ। अब दोस्रो र तेस्रो वर्षमा अर्थतन्त्रलाई गति दिने तथा चौथो र पाँचौं वर्षमा सुधारको प्रतिफल नागरिकले अनुभूति गर्ने उहाँको भनाई छ।
5: वैदेशिक रोजगारीको प्रलोभनमा परि ठगीमा परेका श्रमिकले अब उजुरी दिनका लागि वैदेशिक रोजगार विभाग धाउनुपर्ने बाध्यता हटेको छ। सरकारले वैदेशिक रोजगार सम्बन्धी ठगीका उजुरी अनलाइन मार्फत दर्ता गर्ने व्यवस्था कार्य

0: बारे जानकारी लिन विभाग पुग्नुभएका श्रम मन्त्री रामजी यादवले वैदेशिक रोजगारीका नाममा ठगी गर्ने जोसुकैलाई कानूनी दायरामा ल्याउने प्रतिबद्धता जनाउनु भएको छ। पीड़ितलाई छिटो न्याय दिलाउनु यो प्रणाली प्रभावकारी हुने विश्वास व्यक्त गर्दै मन्त्री यादवले सेवाग्राहीलाई अनलाइन माध्यमको अधिकतम प्रयोग गर्न आग्रह गर्नुभएको छ।
1: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक प्रदीप अधिकारी विरूद्ध सम्पत्ति शुद्धिकरणको आरोपमा मुद्दा दायर गरेको छ। अख्तियारका अनुसार अधिकारीले ठेक्का स्वीकृति रेखदेख तथा भुक्तानीमा आफ्नो पदको दुरूपयोग गरी ठेकेदार कम्पनीबाट झण्डै 1,71,00,000 रूपियाँ घुस लिएका थिए। यो रकम लुकाउन उनले श्रीमतीको नाममा ललितपुरमा जग्गा खरिद गरी बैंक कारोबार र राजीनामा लिखत मार्फत रकमको स्रोत वैधानिक देखाउने प्रयास गरेको आरोप छ। भ्रष्टाचार निवारण ऐन 2059 र सम्पत्ति शुद्धिकरण निवारण ऐन 2064 अन्तर्गत कसुर पुष्टि भएको भन्दै अधिकारी सहित संलग्न अन्य व्यक्ति विरूद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको अख्तियारले जनाएको छ।
0: काठमाडौँको किर्तिपुरमा रोकिराखेको गाडीमा आग लागि हुँदा एकजनाको ज्यान गएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार किर्तिपुर नगरपालिका एक ट्याङ्कला फाँटमा 2538 नम्बरको गाडीमा आज बिहान आग लागि भएको हो। बिहान 11:15 बजेतिर रोकिराखेको अवस्थामा गाडीबाट सामान्य धुवा आएको र विस्तारै आग लागि ठूलो हुँदै गएपछि गाडीभित्र हेर्दा जलेको अवस्थामा एकजना पुरूषको शव फेला परेको परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक एसपी पवन कुमार भट्टराईले जानकारी दिनुभयो।
1: तनहुँको ब्यास नगरपालिका वडा नम्बर 7 रहेको कलेस्ती पुलमा आज यात्रुवाहक बस दुर्घटना हुँदा 15 घाइते भएका छन्। घाइते मध्ये चालकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार दिउँसो 3:15 बजे कलेस्तीबाट दमौलीतर्फ गुडी रहेको बस चालकले नियन्त्रण गुमाउँदा कलेस्ती खोलाको पुलमा ठोकिएर दुर्घटना भएको हो। दुर्घटनामा चालक शमशेर नेपाली चालक सीटमै च्यापिएर गम्भीर घाइते हुनुभएको छ। चालकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
0: प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की विरूद्ध मात्र एक उजुरी परेको छ भने प्रस्तावित निर्वाचन आयुक्तद्वय गुरूप्रसाद वाग्ले र डाक्टर राजीव सुब्बा विरूद्ध कुनै पनि उजुरी परेको छैन। आज बसेको संसदीय सुनवाई समिति संयुक्तको बैठकले कार्की विरूद्ध परेको उजुरी खोलेर सदस्यहरूलाई वितरण गरेको हो। समिति सभापति बोधनारायण श्रेष्ठका अनुसार संवैधानिक व्यवस्था अनुसार सार्वजनिक सूचनामा जारी गरी 10 दिनभित्र उजुरी आह्वान गरिएकामा प्रमुख निर्वाचन आयुक्तका लागि प्रस्तावित कार्की विरूद्ध मात्र एउटा उजुरी प्राप्त भएको हो।
1: सीधा कुरा प्रश्न विचार यो हो। उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा लोकसेवाको तयारी गरिरहेका युवाहरू अन्यलमा परेको बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
2: MBL सर्वसुलभ आवास कर्जा
3: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
3: विशेषताहरू ₹2 करोड सम्मको कर्जा सुविधा।
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: सामाजिक रूपमा वञ्चितीकरणमा परेका समूहका उम्मेद्वारहरूका लागि सुवर्ण अवसर।
6: नेपाल स्थित संयुक्त राष्ट्र संघको तर्फबाट पिपुल टू पिपुल प्रालीले सामाजिक रूपमा वञ्चितीकरणमा परेका समूह, लैंगिक तथा यौनिक अल्पसंख्यक तथा विभिन्न अपाङ्गता भएका व्यक्तिहरूबाट आवेदन आह्वान गर्दछ। यो ट्रेनरशिप कार्यक्रम जम्मा 11 महिनाको हुनेछ र कार्यक्रमका लागि छनौट हुन सफल प्रशिक्षार्थीहरूले विभिन्न सेवाहरू जस्तै
5: स्वास्थ्य, पानी, सरसफाई तथा स्वच्छता, शिक्षा, सामाजिक तथा व्यवहार परिवर्तन, संचार, सामाजिक नीति तथा सुशासन, आपूर्ति तथा रसद व्यवस्थापन, प्रशासन सञ्चालन, कार्यक्रम सहयोग, विपद जोखिम न्यूनीकरण तथा आपतकालीन व्यवस्थापन, अनुगमन मूल्यांकन, जवाबदेहिता तथा सिकाई अनुगमन तथा मूल्यांकन, प्रशासन तथा वित्तमा व्यावहारिक अनुभव प्राप्त गर्न सक्नेछन्।
6: आवेदनकर्ताको लागि न्यूनतम योग्यता
5: कुनै पनि विषयमा स्नातक तहको अध्ययन पूरा गरेको, सामाजिक रूपमा वञ्चितीकरणमा परेको समूह, पछाडि परिएका जनजाति, दलित, मधेसी, मुस्लिम, एलजीबीटी क्यूआईए प्लस कुनै पनि सामाजिक समूहबाट, अपाङ्गता भएका व्यक्तिहरू कुनै पनि सामाजिक समूहबाट, संयुक्त राष्ट्र संघको मूलभूत मूल्य मान्यताहरू, व्यावसायिकता, निष्ठा र विविधताको सम्मानको आत्मसात

0: गर्ने सिक्नको लागि दृढ रूपले प्रतिबद्ध अंग्रेजी र नेपाली भाषामा आधारभूत संचार सिप मौखिक र लिखित भएको 11 महिनाको युएन ट्रेनिसिप पूरा गर्ने प्रतिबद्धता
1: कार्यस्थल काठमाडौँ जनकपुर पोखरा धनगढी दिपायल नेपालगंज भैरहवा सुर्खेत भद्रपुर
0: आवेदन दिनको लागि people2people.com.np/UN2026 मा गएर अनलाइन फारम भर्नुहोस् र आवश्यक कागजातहरू फारमसँगै अपलोड गर्नुहोस् जस्तै हालसालको फोटो नेपाली नागरिकता व्यक्तिगत विवरण बायोडाटा शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि SLC-देखि उच्च तहसम्म तपाईँ किन संयुक्त राष्ट्र संघको ट्रेनिसिप कार्यक्रममा सहभागी हुन इच्छुक हुनुहुन्छ आफूले रोजेको कार्यस्थल उल्लेख गर्नुहोस् साथै उक्त कार्यक्रमबाट हासिल गर्न चाहेको ज्ञान सिप अनुभव तथा अपेक्षाहरू कारण सहित अधिकतम 200 शब्दमा नबढ्ने गरी उत्प्रेरणा पत्र
1: आवेदन समय अवधि 2083 श्रावण 8 गति दिउँसो 1 बजेसम्म मात्र आवेदन सम्बन्धमा थप जानकारीका लागि 01-54-39-788 वा 01-54-39-746 मा सम्पर्क गर्न सक्नुहुनेछ
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ यतिन्जेल हामीले चौतर्फी आलोचनापछि सरकारले लागू गरेको 3% समता कर फिर्ता नागरिकको असन्तुष्टिलाई सम्बोधन गरेको प्रधानमन्त्री शाहको भनाई अब अनलाइनबाट वैदेशिक रोजगार ठगी सम्बन्धी उजुरी दिन सकिने उजुरी दिनका लागि विभागमै धाउनुपर्ने बाध्यता हट्यो सरकारले अर्थतन्त्रलाई सही दिशामा अघि बढ़ाउने कामको सफल शुरूआत गरेको अर्थमन्त्री वाग्लेको दावी लगायतको खबर प्रस्तुत
3: गर्यौं हिजो बसेको सरकारका सचिवहरूको बैठकले कर्मचारीहरूको पदपूर्तिमा कडाई गर्ने निर्णय गरेसँगै लोकसेवाको तयारी गरिरहेका युवाहरू अन्यलमा परेका छन् केहीले अब तत्काल लोकसेवाको विज्ञापन नखुल्ने चर्चा गरेका छन् भने केहीले प्रधानमन्त्री कार्यालयको अनुमतिमा मात्र कोटा निर्धारण गर्दा नयाँ भर्नामा कडाई हुने र संख्या कम हुने बताएका छन् लोकसेवा आयोगले नियमित लिने परीक्षाका लागि हजारौं युवाहरू तयारी गरिरहने भएकाले यो विषय निकै संवेदनशील पनि छ सचिवहरूको बैठकले गरेको निर्णयले लोकसेवाको विज्ञापन आह्वानमा कस्तो प्रभाव पार्छ भनेर साथी सम्झना महर्जनले लोकसेवा आयोगका सहसचिव तथा प्रवक्ता पुरूषोत्तम शर्मालाई सोध्नु भएको छ
4: लोकसेवा आयोगले आफूले गर्ने सम्पूर्ण काम क्रियाकलापहरूको बारेमा चाहिँ प्रत्येक आर्थिक वर्षको शुरूमा नै वार्षिक कार्यतालिका प्रकाशन गर्छ र सोही अनुसार चाहिँ हामीले काम क्रियाकलापहरू सम्पादन गर्दछौ जहाँसम्म तपाईँले हिजोको प्रसंग उठाउनु भयो प्रधानमन्त्री कार्यालयबाट पछि सचिव बैठक पछिको निर्णय पछिको सन्दर्भमा पनि यो लोकसेवा आयोगको विज्ञापनहरू रोक्न खोजिएको होइन भन्ने आशयको विज्ञप्ति जारी भइसकेको छ त्यसले गर्दाखेरि अब यसमा त्यति कन्फ्युज हुनुपर्ने कुरा छ जस्तो मलाई लाग्दैन
5: जस्तो धेरै विद्यार्थीहरू पढिरहेका छन् उनीहरू अन्यलमा छन् उनीहरूको लागि चाहिँ के भन्नुहुन्छ
4: मैले बुझेसम्म चाहिँ अब अहिले सरकारले ओएनएम गरेर गर्ने प्रक्रियामा छ भन्ने बुझिएको छ र हिजोको विज्ञप्ति अथवा हिजोको सचिव बैठकमा पनि त्यही ओएनएमबाट निर्धारित हुने संख्यामा चाहिँ लाई आधार मानेर पदपूर्ति सम्बन्धी कार्य अगाडि बढाउने भन्न खोजिएको हो जस्तो लाग्छ मलाई
5: फारजेलमा रहेका कर्मचारीको व्यवस्थापन भइसकेपछि पद रिक्त रहेमा भन्ने कुराहरू आछ यो अलिकति प्रस्ताइदिनु न कस्तो भन्नु के भन्न खोज्या हो
4: यो चाहिँ खास के हुन्छ भने लोकसेवा आयोगले चाहिँ हामीले हाम्रो वार्षिक कार्यतालिकामा पनि सम्बन्धित निकायले माग गरेमा विज्ञापन गर्ने भन्ने विषय उल्लेख गरेको हुन्छ अब यदि नेपाल सरकारका कार्यालयहरूमा पदहरू रिक्त हुन आयो भने ती रिक्त हुन आएका पदहरूको बारेमा नेपाल सरकारका सम्बन्धित निकायहरूले लोकसेवा आयोगमा लेखेर पठाउनुहुन्छ र त्यो अनुसार चाहिँ लोकसेवा आयोगले विज्ञापन गर्ने सन्दर्भ त्यहाँनिर मिल्छ खासमा चाहिँ यदि ओएनएमबाट प्राप्त हुने जनशक्तिलाई मिलान गर्ने भन्ने सन्दर्भमा चाहिँ पद यदि ओएनएमबाट पदहरू घटेको खण्डमा माग हुन सक्ने पदहरू कम हुन्छन् भन्ने आशय हो जस्तो लाग्छ मलाई
5: अलिकति सर्वसाधारणले चाहिँ बुझ्ने कसरी यो विषय चाहिँ
4: प्रधानमन्त्री कार्यालयबाट जारी भएको विज्ञप्ति अनुसार यदि रिक्त हुने पदहरूमा चाहिँ लोकसेवा आयोगको पदपूर्ति नियमित हुन्छ भन्ने आशय प्राप्त भएको छ त्यो विज्ञप्ति मार्फत त्यसले गर्दा यसमा चाहिँ त्यति कन्फ्युज हुनुपर्ने जस्तो लाग्दैन
5: भनेपछि जो तयारी अवस्थामा छन् जुन यो लोकसेवाबाट चाहिँ परीक्षा दिन तयारी गरिरहनु भएको छ उहाँहरूले चाहिँ अहिले चाहिँ अन्यलमा बस्नुपर्ने अवस्था छैन
4: रिक्त पदहरूमा माग हुन्छ भन्ने आशयको विज्ञप्ति प्राप्त भएको हुनाले जो तयारी गरिरहनु भएको छ उहाँहरूलाई तयारीमै लाग्न चाहिँ उपयुक्त हुन्छ जस्तो लाग्छ यो नमाग्ने भनेको चाहिँ होइन तर संख्या कम बेसी हुन सक्छ
2: उहाँ हुनुहुन्थ्यो लोकसेवा आयोगका सहसचिव तथा प्रवक्ता पुरूषोत्तम शर्मा। नेपाल दर्पणमा खबरकै सिलसिला आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाल र सुदूरपश्चिमका पहाड़ी भूभागमा मेघगर्जन सहित सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको छ। केही ठाउँमा वर्षा छोटो अवधिमा तीव्र हुन सक्ने भएकाले पहिरो, सड़क अवरोध र साना नदी कोल्सामा आकस्मिक बहाव बढ़न सक्ने जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। राति ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटा, भोजपुर, शंखुवा, सभा लगायत पहाड़ी क्षेत्रमा पानी पर्ने सम्भावना उच्च छ। तराईतर्फ झापा, मोरङ र सुनसरीमा आज राति छिटपुटदेखि मध्यम वर्षा हुन सक्छ। यस्तै काठमाडौँ उपत्यका काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, मकवानपुर लगायतका क्षेत्रमा राति बदली बढ़दै जाने सम्भावना छ। वर्षाको गतिविधि भोलि बिहानसम्म धेरै ठाउँमा कायम रहन सक्ने महाशाखाले जनाएको छ। विशेष गरी पहाड़ी क्षेत्रमा बेलुकादेखि पानी पर्ने सम्भावना छ। मनसूनको सक्रियता कायमै रहेकाले आउँदा दुई तीन दिनसम्म देशका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना कायमै रहेको महाशाखाले जनाएको छ। पहाड़ी तथा हिमाली क्षेत्रमा रातिको वर्षाले पहिरोको जोखिम बढ़ाउन सक्छ। नदी किनार, खोल्सा र कमजोर सड़क भएका क्षेत्रमा यात्रा गर्दा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
3: यसैबीच शारदा ब्यारेजमा चारपाङ्रे गाड़ीहरू आवतजावतमा रोक लगाइएको छ। कञ्चनपुरको महाकाली नदीमा पानीको बहाव बढ़ेर सतर्कता तह पार गरेपछि शारदा ब्यारेजमा गाड़ीहरू आवतजावतमा निषेध गरिएको छ। आज बिहान नदीमा पानीको बहाव 1,00,000 क्युसेक नागेपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायक उपरीक्षक टेकबहादुर रावतको निर्देशनमा गाड़ी आवतजावतमा रोक लगाइएको हो।
2: हेलो सरकारमा प्राप्त हुने पालिकाका जनगुनासा मुख्य सचिव मार्फत सम्बोधन हुने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका प्रवक्ता हेमराज अरियालले निकाल्नु भएको विज्ञप्तीमा त्यस प्रकारका गुनासा मुख्य सचिव मार्फत प्रभावकारी रूपमा सम्बोधन हुने व्यवस्था मिलाएको उल्लेख छ। पालिकामा हुने सार्वजनिक सेवा प्रभावमा ढिलासुस्ती, ठेक्कापट्टा र निर्माण कार्यमा अनियमितता, भ्रष्टाचार र विधि लगायतका गुनासोहरू हेलो सरकारको पोर्टल तथा सुनवाईका विभिन्न पोर्टल मार्फत प्राप्त भइरहेकाले ती गुनासोहरू नेपाल सरकारका मुख्य सचिव मार्फत प्रभावकारी रूपमा सम्बोधन हुने व्यवस्था मिलाएको विज्ञप्तीमा भनिएको छ।
3: चितवन राष्ट्रिय निकुञ्जबाट दुर्लभ एकसिङे गैंडा मार्ने उद्देश्यले छिरेको आशंकामा दुईजनालाई हात हतियार सहित पक्राउ गरिएको छ। पक्राउ पर्नेमा 68 वर्षीय खड्ग नारायण चौधरी र 52 वर्षीय टेक बहादुर मगर रहेका छन्। उनीहरूलाई नवलपरासीको ब्रह्मस्थान घाट नजिकबाट एक थान बन्दुक र गोलीकट्ठा सहित नियन्त्रणमा लिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिनुभयो।
2: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
7: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
6: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
7: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690।
8: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम खुशीको कनेक्शन।
1: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ,
2: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
1: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: सीधा कुरा, प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। शेयर बजार लगातार छ कारोबार दिन बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से आज 7.25 अंकले बढ़ेर 2726.49 बिन्दुमा पुगेको छ। आज बैंक लगानी, उत्पादन तथा प्रशोधन, अन्य लगानी बाहेक सबै समूहको उपसूचक घटेको छ। आज 103 कम्पनीको शेयर बढ़ेकामा 161 घटेको छ। यस्तै 13 कम्पनीको शेयर भने घटबढ़ भएको छैन। आज एभरेस्ट कलरको शेयर 15% बढ़ेको छ। बजार सामान्य बढ़ेको दिन नबिल बैंकको डिभेन्चर झण्डै 7.5% घटेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 5.21 अर्ब करोड़को कारोबार भएकामा आज 443 कम्पनीको 1.49 करोड़ किता शेयर 6.67 अर्ब करोड़ रूपियाँमा किनबेच भएको छ।
4: समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र तपाई हाम्रो सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ। समितिका अनुसार लालीगुराँस सहकारीका 35 जना र तपाई हाम्रो सहकारीका 90 जना बचतकर्ताले बचत फिर्ता पाएका हुन्। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीड़ित बचतकर्तालाई फिर्ता गरेको जनाएको छ। समितिका अनुसार पहिलो चरणमा थोरै बचत रकम भएको बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको, यसरी नै क्रमशः बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिनेछ। समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्तालाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानूनी व्यवस्था अनुसार निरन्तर रूपमा सञ्चालन भइरहेको छ।
5: सुदूरपश्चिम प्रदेश दूध उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। प्रदेशमा उत्पादन हुने दूधको मात्रा पर्याप्त भए पनि यसको ठूलो हिस्सा अझै औपचारिक बजार प्रणालीमा जोड़िन सकेको छैन। बजार व्यवस्थापन कमजोर हुँदा किसानले उत्पादनको उचित मूल्य पाउन सकेका छैनन् भने उद्योगले गुणस्तरीय कच्चा पदार्थ र उपभोक्ताले सुरक्षित दुग्धजन्य उत्पादनको पूर्ण लाभ लिन सकेका छैनन्। प्रदेश दुग्ध विकास बोर्डका अनुसार प्रदेशमा वार्षिक 3,56,000 मेट्रिक टन भन्दा बढ़ी दूध उत्पादन हुँदै आएको छ।
4: वर्षा रोकिएपछि पोखराको लेकसाइड र फेवाताल किनारमा आन्तरिक तथा बाह्य पर्यटकहरूको चहल पहल बढ़ेको छ। परम्परागत डुंगा सयरसँगै नवप्रवेशी साहसिक खेल स्ट्याण्ड अप प्याडल बोर्डिङले फेवातालाई झनै व्यस्त बनाएको छ। हप्ता दिन लामो वर्षाले थलिएको पर्यटकीय राजधानी पोखरा बिहानदेखि मौसम सफा थियो। आकाशमा बाक्ला र काला बादलहरू पहाड़तिर उक्लिएपछि फेवातालको दृश्य अझ कञ्चन देखिएको छ। रानीवन र सारङकोटको काखमा रहेको फेवातालको पानीमा बादलको छाया तैरिँदा त्यहाँ पुग्ने जो कोही पनि खुशी हुन्छन्। मौसममा सुधार आउन साथै पोखराको प्रसिद्ध पर्यटकीय क्षेत्र लेकसाइड फुटपाथमा आन्तरिक तथा बाह्य पर्यटकहरूको बाक्लो चहल पहल शुरू भएको छ।
5: नेपाल दर्पणमा अब विदेशको खबर। अमेरिका र चीनबीच आउँदो सेप्टेम्बरमा कृत्रिम बुद्धिमत्ता एआई सम्बन्धी वार्ता हुने भएको छ। एकअर्काका बढ़दो शक्तिशाली फ्रन्टियर मोडेल अत्याधुनिक एआई प्रणालीबाट उत्पन्न जोखिमलाई कसरी न्यूनीकरण गर्ने भन्ने विषयमा जुझिरहेका बेला प्रतिस्पर्धी महाशक्ति राष्ट्रहरूबीच सेप्टेम्बरमा एआई सम्बन्धी वार्ता हुने समाचार संस्था रोइटर्सले जनाएको छ। गएको मे महिनामा भएको ट्रम्प सी शिखर वार्ताको एक महत्वपूर्ण नतिजाका रूपमा रहेको एआई सम्बन्धी वार्ता चीन राष्ट्रपति शी जिनपिङको प्रस्तावित सेप्टेम्बर 24 अमेरिका भ्रमण अघि नै हुने सम्भावना छ। यद्यपि वार्ताको मिति भने अझै तय नभइसकेको खबरमा उल्लेख छ। आर्थिक, राजनैतिक र सैन्य प्रतिद्वन्दीका रूपमा रहेका चीन र अमेरिका विश्वव्यापी रूपमा तीव्र भइरहेको एआई प्रतिस्पर्धाका माझ एकअर्काको एआई क्षमतालाई लिएर बढ़दो चिन्तामा छन्। दुई देश अत्याधुनिक एआई मोडलहरूलाई कसरी नियमन गर्ने भन्ने बारे विचार गरिरहेका छन् जसले सैन्य क्षमता सुदृढ पार्न, महत्वपूर्ण पूर्वाधारमा साइबर आक्रमण गर्न र श्रम बजारमा अवरोध पुर्याउन सक्छन्। यसअघि चीनी राष्ट्रपति शीले एआईको क्षेत्रमा अमेरिकाको प्रभुत्वलाई चुनौती दिने संकेत दिनुभएको थियो। सांघाईमा आयोजित विश्व एआई सम्मेलनमा उहाँले एआई तीव्र गतिमा विकास भइरहेकाले यसको जोखिम व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको समेत बताउनु भएको थियो।
4: नेपाल दर्पणमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग टू श्रृंखलामा नेपालले नामिबियालाई 158 रनको लक्ष्य दिएको छ। नेदरल्याण्डसको उट्रेसामा टस हारेर ब्याटिङ गरेको नेपालले 46 ओभर 5 रनमा 157 रन बनाउँदा सबै विकेट 46 ओभर 5 बलमा 157 रन बनाउँदा सबै विकेट गुमायो। नेपालको कप्तान रोहित पौडेलले 31, दिपेन्द्र सिंह एरीले 30 रन बनाए। नामिबियाका जेजे स्मिथले 6 विकेट लिए। नामिबियाले केही बेरमा जवाफी ब्याटिङ थाल्नेछ। आजदेखि शुरू भएको त्रिदेशीय एक दिवसीय श्रृंखलामा आयोजक नेदरल्याण्डस, नेपाल र नामिबिया सहभागी छन्। नेपालले दोस्रो खेल पर्सी साउन 7 गते आयोजक नेदरल्याण्डसँग खेल्नेछ। त्यसपछि साउन 11 गते फेरि नामिबियासँग र साउन 13 गते नेदरल्याण्डसँग खेल्नेछ। 8 देश सहभागी लीग टूको तालिकामा नेपाल 24 अंकसहित 5 स्थानमा छ। नेदरल्याण्डस 32 अंकसहित तेस्रो, नामिबिया 22 अंकसहित 7 स्थानमा छन्। तालिकाको शीर्ष स्थानमा अमेरिका, दोस्रोमा स्कटल्याण्ड र चौथोमा ओमान रहेका छन्। विश्वकप ग्लोबल क्वालिफायरमा स्वतः स्थान बनाउन शीर्ष 4 भित्र रहनुपर्ने भएकाले नेपालका लागि बाँकी खेलहरू निकै महत्वपूर्ण छन्। घरेलु मैदान कीर्तिपुरमा सम्पन्न पछिल्लो श्रृंखलामा नेपालले 8 मध्ये 6 खेल जितेको थियो। त्यही लक्ष्यलाई निरन्तरता दिने लक्ष्यका साथ त्यही लयलाई निरन्तरता दिने लक्ष्यका साथ नेपाली टोली नेदरल्याण्डस पुगेको हो। विश्वकप लीग टूमा हरेक टोलीले 36 खेल खेल्नेछन्। नेपालले अझै 8 खेल खेल्न बाँकी रहेकाले शीर्ष चरणमा पुग्ने सम्भावना भने छ। यस्तै एक दिवसीय मान्यता जोगाउन भने शीर्ष 6 भित्र रहनुपर्छ।
5: खेलकै अर्को प्रसंगमा विश्वकप विजेता स्पेन फिफा वरियताको शीर्ष स्थानमा उक्लिएको छ। अस्ति आइतबार बिहान भएको फाइनलमा अर्जेन्टिनालाई हराउँदै उपाधि जितेपछि स्पेन शीर्ष स्थानमा उक्लिएको हो। फिफा वरियताको दोस्रोमा अर्जेन्टिना, तेस्रोमा फ्रान्स, चौथोमा इंग्ल्याण्ड, पाँचौंमा ब्राजिल, छैटौंमा मोरक्को, सातौंमा पोर्चुगल, आठौंमा बेल्जियम, नवौंमा नेदरल्याण्डस र दशौं स्थानमा मेक्सिको रहेका छन्। फिफाको पछिल्लो वरियतामा नर्वेले एकैपटक 12 स्थान सुधार गर्दै 19 स्थानमा उक्लिएको छ। विश्वकपमा क्वार्टर फाइनलसम्म पुगेको नर्वेले उल्लेखनीय सुधार गरेको हो। यस्तै ट्युनिसिया 12 स्थान तल झर्दै 57 स्थानमा पुगेको छ। फिफा वरियतामा नेपाल 117 स्थानमा रहेको छ। सार्क देशमा नेपालभन्दा तल बंगलादेश 181, श्रीलंका 187, भूटान 192 र पाकिस्तान 198 स्थानमा छन्। सार्क देशमा नेपालभन्दा माथि भारत 138, अफगानिस्तान 171 र मालदिव्स 173 स्थानमा छन्।
4: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: चौतर्फी आलोचनापछि सरकारले लागू गरेको 3% समता कर फिर्ता, नागरिकको असन्तुष्टिलाई सम्बोधन गरेको प्रधानमन्त्री शाहको भनाई।
4: अब अनलाइनबाटै वैदेशिक रोजगार ठगी सम्बन्धी
6: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो पनि
7: अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
8: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
9: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
10: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
11: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
10: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
11: हाम्रा सेवाहरू
10: दाँत नदुखाइ खोल्ने,
11: दाँत भर्ने, दाँतको आसुति गर्ने,
10: दाँतको एक्सप्रेस सुविधा,
11: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
10: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
11: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
10: ध्यान दिनै पर्ने कुरा।
11: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
10: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
12: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, खाटलाग्ने टुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420505001।
13: This is Radio Sankhuasabha 95.5 MHz.
14: Olaksha Base.

0: लिएर आयो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी, एलजी लाइफ गुड.
1: Red Bull, Babal Energy.
2: सरकारले नयाँ आर्थिक वर्षको बजेट मार्फत शिक्षा र स्वास्थ्यमा लगाइएको 3% कर फिर्ता लिने भएको छ. शिक्षा र स्वास्थ्यमा कर लगाइएको भन्दै व्यापक विरोध भएको पृष्ठभूमिमा प्रधानमन्त्री बालेन्द्र शाहले कर फिर्ता लिएको जानकारी सामाजिक सञ्जाल मार्फत दिएका हुन्. प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा लेख्दै कर फिर्ता गरिएको घोषणा गरे पनि त्यसको कार्यान्वयनका लागि संसदलाई जानकारी गराउने र राजपत्र सूचना प्रकाशित गर्ने लगायत प्रक्रिया पूरा गर्न बाँकी छ. प्रधानमन्त्री शाहले अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि हालका लागि शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णय गरिएको बताएका छन्. यसै सन्दर्भमा कान्तिपुर कर्मी यज्ञ बन्जाडेले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई कर फिर्ता लिने निर्णय कसरी कार्यान्वयन हुन्छ भनेर सोधेका छन्.
3: क्याबिनेट प्रस्ताव यहाँ तयार छ होइन, अनि अब हामीले चाहिँ जुन आर्थिक विधेयक छ नि, आर्थिक ऐन नै भनौँ न, त्यसको 18 टेकेर चाहिँ हामीले यो प्रस्ताव गरे. हिजो म 1 घण्टा छलफल गरे, हिजो छलफल गरेर अनि आज हाम्रो सल्लाहमा नै यो गरिएको हो र कर ल्याउने बेलामा पनि हाम्रो सल्लाह भएको हो र अहिले यसलाई हाललाई स्थगित गर्ने भन्ने छ. समता कोषको कल्पना हो यो होइन, समता कोष बनाउने र जुन मकसद छ नि हाम्रो चाहिँ दलित सीमान्तकृत बाल बालिकाको पौष्टिक आहार, स्वास्थ्य बीमाको विस्तार, सार्वजनिक शिक्षालयहरूको चाहिँ स्तरोन्नति गर्नको लागि एउटा डेडिकेटेड फण्ड गरौं. अहिलेलाई त्यो फण्डको स्रोतहरूमा 4-5 स्रोतको हामीले कल्पना गरेका थियौं. एउटा शिक्षा समता शुल्क, अर्को स्वास्थ्य समता शुल्क, अर्को अब मदिरा होइन, मदिरामा लाग्ने अन्त शुल्क, कृतिजन्य पदार्थमा लाग्ने अन्त शुल्क होइन, नेपालीहरू विदेशमा पढ्न जाँदा उपयोग गर्ने वैदेशिक करेन्सीको त्यसमा पनि लगाउने शुल्कहरू जम्मा गरेर होइन केही अरब उल्लेख्य एउटा चाहिँ कोष बनाउने र यी कामहरूमा लगाउने भन्ने कल्पना हो जुन प्रधानमन्त्रीज्यूले उल्लेख गर्नुभएको छ नि होइन स्टेटमेन्टमा, त्यो उद्देश्य थियो. अहिलेलाई चाहिँ अब समता कोषमा यो दुईटा स्रोतबाट जाने कुराहरू, स्वास्थ्य समता शुल्क र शिक्षा समता शुल्क जुन हामीले यसमा लिएर आयो, त्यसको कार्यान्वयन चाहिँ अहिलेलाई स्थगित गर्ने.
4: यो शिक्षा र स्वास्थ्यको मात्रै अहिलेलाई स्थगित गरियो भन्ने कुरा भयो,
3: अहिलेलाई त्यो छ. अब हामी समता कोषको चाहिँ गठन आदेश ड्राफ्ट हुँदैछ, पुनर्निर्माण कोष जस्तै समता कोषको गठन आदेश ड्राफ्ट हुँदैछ. सो यो दुईटा शुल्कबाट त्यहाँ जाँदैन, अरूबाट ल्याउन सकिने विकल्पमा हामी छलफल.
4: कानूनी रूपमा बुझ्दाखेरि चाहिँ पहिला ड्राफ्ट गरेर क्याबिनेट निर्णय गरेर उता पास गर्ने प्रोसेस हुन्छ कि?
3: यो हिजै ड्राफ्ट भएको छ, हिजोकै मितिमा प्रस्ताव तयार छ. प्रधानमन्त्रीय पद्धतिमा प्रधानमन्त्रीले बोलेको कुरा त्यही नै फाइनल हुन्छ. कर ल्याउनुभन्दा अगाडि पनि हामी सल्लाह गरेर लिएर आयो अनि अहिलेलाई स्थगन गर्ने प्रस्ताव पनि हाम्रै सल्लाहमा भएको.
2: यसैबीच प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको 3% समता कर लागू नगर्ने सरकारको निर्णयको स्वागत गरेका छन्. थापाले सो व्यवस्था शुरूदेखि नै अनुपयुक्त रहेको भन्दै आफूहरूले त्यसको विरोध गर्दै आएको बताएका छन्. उनले भने
5: सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको समता कर हटाउने निर्णय फिर्ता गरेको भन्ने समाचार पढ्यौं. यो एकदमै स्वागतयोग्य छ, सकारात्मक छ र यसका लागि सरकारलाई धन्यवाद पनि छ. प्रारम्भबाट नै यो गलत छ भन्ने कुरा हामी उठाउँदै आएका थियौं, किनकि नेपालमा निजी शिक्षण संस्थामा जाने अभिभावकहरू वा निजी स्वास्थ्य संस्थामा जाने बिरामीका परिवारहरू सबै रहरले जाँदैनन्, कतिपयको यो छनौट बाध्यता छ. तर हाम्रो एजुकेशन र हेल्थको समग्र प्रणाली नै कस्तो छ भने त्यसबाट हामीले निजीलाई अलग राख्नै सक्दैनौँ, प्रणाली नै यसरी बनेको छ. त्यसैले यहाँ सेवा लिनेहरूलाई म शुल्क लाउँछु, कर लगाउँछु र त्यसबाट चाहिँ म गरीबहरूलाई मदद गर्छु भनेर जुन सोचिएको थियो त्यो प्रारम्भमै त्यो गलत थियो.
2: सरकारले आर्थिक तथा सामाजिक यथार्थलाई स्वीकार गर्दै सो व्यवस्था खारेज गरेको भन्दै उनले निर्णयलाई सही कदमको संज्ञा दिएका छन्. थापाले कर हटाउने निर्णयलाई कार्यान्वयनमा लैजान आवश्यक कानूनी तथा प्रशासनिक प्रक्रिया पनि रितपूर्वक पूरा गर्न आग्रह गरेका छन्. कान्तिपुर डायरीमा अब कान्तिपुर सविस्तारको पालो।
6: कान्तिपुर सविस्तार।
2: विकासै मन्त्रालयहरूले अब आर्थिक वर्षको पहिलो त्रैमास र अन्तिम महिना असारमा पनि कानूनी सीमा र बजेटको परिधिभित्र रहेर बजेट रकमान्तर गर्न पाउने भएका छन्। अर्थ मन्त्रालयले आर्थिक वर्ष 2083-84 बजेट कार्यान्वयन सम्बन्धी नयाँ मार्गदर्शन जारी गर्दै पुँजीगत खर्च बढ़ाउने उद्देश्यले यस्तो व्यवस्था गरेको हो। कान्तिपुर कर्मी विमल खतिवड़ाले तयार पारेको सामग्री कान्तिपुर सविस्तारमा।
7: गत आर्थिक वर्षमा पहिलो त्रैमास र असाढमा रकमान्तर गर्न पाइँदैनथ्यो। सरकारले पुँजीगत खर्च बढ़ाउन तोकिएको कानून र सीमाभित्र रहेर सबै त्रैमासमा रकमान्तर गर्न पाउने छूट दिएको हो। स्वीकृत वार्षिक कार्यक्रममा समावेश भएको बजेट र क्रियाकलापको त्रैमासिक संशोधन लेखा अधिकृतले गर्न सक्ने व्यवस्थाको कार्यान्वयन गराउनुपर्ने मार्गदर्शनमा उल्लेख छ। रकमान्तर वा कार्यक्रम वा क्रियाकलाप वा त्रैमासिक विभाजन संशोधन गर्दा स्रोतमा परिवर्तन गर्नुपर्ने भए अर्थ मन्त्रालयको स्वीकृति लिनुपर्ने मार्गदर्शनमा उल्लेख छ। धेरै विषय विनियोजन ऐनमा उल्लेख भएकाले मार्गदर्शनमा कमै मात्र नयाँ विषय रहेको अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता अमृत लम्सालले बताए। उनले भने खर्च गर्ने सन्दर्भमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन र नियमावलीले धेरै विषयमा मार्ग निर्देशन गरेको छ। यसअघि पहिलो त्रैमासमा रकमान्तर गर्न पाइँदैनथ्यो। अहिले मार्गदर्शनमा पुँजीगत खर्च बढ़ाउन पहिलो त्रैमास र असाढ मसान्तमा पनि रकमान्तर सुविधा दिइएको छ। पहिलो त्रैमासमा बजेट भएन भनेर नयाँ ठेक्का गर्न नपाएको गुनासो आउने गरेको र त्यसलाई समाधान गर्न मार्गदर्शनमै व्यवस्था गरिएको उनले सुनाए। बजेट बारे धेरै जिम्मेवारी सम्बन्धित मन्त्रालयलाई नै दिइएको लम्सालको भनाइ छ। मार्गदर्शन अनुसार सशर्त अनुदानका रूपमा वित्तीय हस्तान्तरण भई स्वीकृत वार्षिक कार्यक्रममा समावेश कार्यक्रममा वार्षिक कार्यक्रम को क्षेत्र तथा मूल उद्देश्यमा परिवर्तन नहुने गरी प्रदेशको सम्बन्धित मन्त्रालयको सिफारिशमा विषयगत मन्त्रालयले स्रोत परिवर्तन नहुने गरी रकमान्तर तथा क्रियाकलाप संशोधन गर्न सक्नेछन्। गत वर्ष विनियोजन रकमको करिब 47% मात्र पुँजीगत खर्च गरेको सरकारले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि मार्गदर्शन जारी गरेको हो। पुँजीगत खर्च बढ़ाउनकै लागि पहिलो त्रैमासमा नै रकमान्तर गर्ने व्यवस्था गरिएको मन्त्रालयका प्रवक्ता लम्सालले बताए। मार्गदर्शनमा अधिकांश व्यवस्था भने पुरानै छन्। वार्षिक स्वीकृत कार्यक्रमका लागि विनियोजित बजेट फागुन मसान्तसम्म खर्च नभए वा बाँकी अवधिमा खर्च हुन नसक्ने भए त्यस्तो रकम 15 चैत्र 2083 भित्र अर्थ मन्त्रालयमा समर्पण गर्नुपर्ने बताइएको छ। यस्तो प्रावधान गत आर्थिक वर्षको मार्गदर्शनमा पनि उल्लेख थियो। विनियोजित बजेटबाट नयाँ चार पाङ्ग्रे सवारी खरिद गर्नुपर्ने भए अर्थ मन्त्रालयको सहमति लिनुपर्ने मार्गदर्शनमा उल्लेख छ। आर्थिक वर्ष 2081-82 मार्गदर्शनमा पनि यही विषय उल्लेख छ। वैदेशिक भ्रमणका लागि अनिवार्य रूपमा अर्थ मन्त्रालयको सहमति लिनुपर्ने मार्गदर्शनमा उल्लेख छ। आर्थिक वर्ष 2083-84 स्वीकृत बजेट तथा कार्यक्रममा कुनै आयोजना कार्यक्रम क्रियाकलापको नाम वा उद्देश्य एउटै भई एलएमबीआईएसमा दोहोरो प्रविष्ट भएकामा कुनै एउटा मात्र आयोजना कार्यक्रम वा क्रियाकलाप कार्यान्वयनका लागि छनौट गरी दोहोरिएका अन्य आयोजना कार्यक्रम क्रियाकलाप रोक्का राखी अर्थमा बजेट समर्पण गर्नुपर्ने मार्गदर्शनमा उल्लेख छ। समपूरक र विशेष अनुदानबाट प्रदेश वा स्थानीय तहमा संचालित आयोजना वा कार्यक्रम कार्यान्वयनका लागि रकमान्तर वा क्रियाकलाप संशोधन गर्नुपर्ने भए कार्यक्रमको क्षेत्र तथा उद्देश्यमा प्रतिकूल नहुने गरी राष्ट्रिय योजना आयोगको सिफारिशमा अर्थमा रकमान्तर तथा अख्तियारी संशोधन गर्न पठाउनुपर्नेछ मार्गदर्शनमा भनिएको छ। प्रदेश र स्थानीय तहले सशर्त अनुदान बापत हस्तान्तरित रकम जुन विषय क्षेत्रको कार्यक्रम वा आयोजनाका लागि प्राप्त भएको हो सोही कार्यक्रम वा आयोजनाका लागि मात्र खर्च गर्ने गरी कार्यान्वयन गर्नुपर्नेछ। सशर्त अनुदान अन्तर्गत वित्तीय हस्तान्तरित रकमको स्थानीय र प्रदेश तहले भौतिक प्रगति तथा खर्च भएको रकमको विवरण 15 मंगिर 2083, 15 चैत्र र 15 असार 2084 भित्र र वार्षिक आर्थिक विवरण आगामी आर्थिक वर्ष वर्षको श्रावण मसान्तभित्र सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयमा बुझाउने व्यवस्था मिलाउनु पर्नेछ। विनियोजन ऐन 2083 बमोजिम एक तहको बजेट तथा कार्यक्रममा समावेश कुनै कार्यक्रम आयोजना अर्को तहबाट कार्यान्वयन गर्दा रकम विनियोजन भएको तहको खर्च इकाइका रूपमा प्रचलित संघीय कानूनले तोके बमोजिमको लेखा राखी आन्तरिक र अन्तिम लेखा परीक्षण गराउनुपर्ने जनाइएको छ। कार्यविधि निर्देशिका मापदण्ड दिग्दर्शन वा मार्गदर्शन आवश्यक पर्ने भए 2083 श्रावण मसान्तभित्र बनाउनु पर्ने र त्यस्तो कार्यविधि स्वीकृत भएको 7 दिनभित्र वेबसाइटमा राख्नुपर्ने पनि मार्गदर्शनमा भनिएको छ। कार्यक्रम आयोजना विशेषका लागि सम्झौता भई संशोधन भर्ना प्राप्त हुने सुनिश्चित भएका आयोजनाको र एडीवी पीवीएल एडीवी रेज एडीवी डब्ल्यूएसजीआर वर्ल्ड ब्याङ्क रेज वर्ल्ड ब्याङ्क क्याडपीओ र आईएमएफ ईसीएफ बजेट सपोर्ट लगायत बजेटरी सहायतातर्फको विनियोजित रकम वैदेशिक स्रोत प्राप्त नभए नेपाल सरकारको स्रोतबाट हिसाब मिलान गर्ने गरी दोस्रो त्रैमासिकसम्म बजेट फकुवा गरिने पनि मार्गदर्शनमा उल्लेख छ। वैदेशिक स्रोततर्फको बजेट रकम निकासा पूर्व सो स्रोतबाट रकम प्राप्त हुने सुनिश्चित गरेर मात्र निकासा गर्ने व्यवस्था मिलाउनु पर्नेछ। वैदेशिक ऋणको शोध भर्ना भएको विवरण सार्वजनिक ऋण व्यवस्थापन कार्यालयलाई उपलब्ध गराउनुपर्ने जनाइएको छ। निर्धारित समयभित्र शोध भर्ना प्रक्रिया शुरू नगरे अर्को त्रैमासिकको निकासा रोका गरिने मार्गदर्शनमा भनिएको छ। समयमै शोध भर्ना माग नगर्ने आयोजना प्रमुख र लेखा प्रमुखलाई आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन 2076 बमोजिम कार्यवाही गर्नुपर्नेछ मार्गदर्शनमा भनिएको छ। मन्त्रालय गत बजेट सूचना प्रणालीमा समावेश भएको पूर्वाधार सम्बन्धी आयोजना कार्यान्वयन गर्नु पूर्व सम्बन्धित विषय गत मन्त्रालय वा निकायले आयोजना ब्याङ्कमा प्रविष्ट सम्बन्धी प्रक्रिया पूरा गरेको हुनुपर्नेछ। नियमित संरचनाबाट सम्पन्न गर्न नसकिने भनी निर्णय गरेको अवस्थामा बाहेक परामर्श सेवा लिन नपाइने ठूला र जटिल प्रकृतिका आयोजनामा बाहेक सुपरिवेक्षण परामर्शदाताको सेवा लिन नहुने अर्थ मन्त्रालयले जारी गरेको मार्गदर्शनमा उल्लेख छ। कार्यालयको कार्य सम्पादनका निम्ति सरकारी निकायहरूले खाली रहेका सरकारी भवनलाई प्राथमिकताका साथ उपयोग गर्नुपर्ने र सरकारी स्वामित्वको भवन उपलब्ध नभएको खण्डमा मात्र मुख्य व्यापारिक केन्द्र वा प्रमुख मार्ग भन्दा बाहिर रहेका न्यूनतम पूर्वाधार र सुविधाका घर भाडामा लिने व्यवस्था मिलाउनु पर्ने मार्गदर्शनमा भनिएको छ। यसरी भाडामा लिइने घर पूर्ण रूपमा सरकारी प्रयोजनमा मात्र प्रयोग हुने व्यवस्था मिलाउन पनि मार्गदर्शनमा भनिएको छ। नगद प्रवाहलाई व्यवस्थित गर्न 1 अर्ब रूपैयाँ भन्दा बढ़ीको भुक्तानी दिनुपर्ने भए 7 दिन अगावै अर्थलाई अनिवार्य जानकारी गराउनुपर्नेछ। ठूला पूर्वाधार एवं आयोजनाको प्रभावकारी कार्यान्वयन सुनिश्चित गरी जोखिमको लेखाजोखा गर्ने प्रणालीको विकास तथा वित्त जोखिम व्यवस्थापनलाई सबल बनाउँदै पूँजीगत खर्चमा उल्लेखनीय सुधार गर्नुपर्ने मार्गदर्शनमा उल्लेख छ।
8: कान्तिपुर डायरीमा अब ब्रेकको पालो।
9: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
10: सूर्य ज्योति लाइफ इन्सुरेन्स जीवनको लागि

0: सजिलै ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज. अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई. नागरिकता भए पुग्छ. हरेक घरको खुसी घर घरमा एलजी. एलजी लाइफ गुड.
1: ब्रेकपछि कान्तिपुर डायरीमा अब बाँकी प्रसंग. मनसून सक्रिय भएसँगै कर्णाली प्रदेशका सड़कमा पहिरो र बाढ़ीका कारण यात्रा थप जोखिमपूर्ण बनेको छ. सुरक्षित सड़क पूर्वाधारको अभाव र जीर्ण सड़क लगायत कारणले यात्रा झन कठिन भएको स्थानीयवासीको गुनासो छ. दुर्घटनाको जोखिम बढ़िरहेकाले सम्बन्धित निकायले सड़क मरमत, सवारी जाँच र सुरक्षित यात्राका लागि प्रयास गरिरहेको बताएका छन्. थप जानकारी सहित रूकुम पश्चिमबाट महेश केसीको रिपोर्ट.
2: मनसून सक्रिय भएसँगै कर्णाली प्रदेशका अधिकांश सड़कमा बाढ़ी पहिरोका कारण आवागमन थप जोखिमपूर्ण बनेको छ. भौगोलिक रूपमा विकट रहेको प्रदेशमा सुरक्षित सड़क पूर्वाधारको अभाव, जीर्ण सड़क र सवारी साधनको प्राविधिक कमजोरीका कारण वर्षायाममा यात्रा झन कठिन हुने गरेको स्थानीय बताउँछन्। कतिपय स्थानमा सड़क सञ्चालन योग्य छैनन् भने कतै पुल नहुँदा यात्रुले बीच बाटोमै सवारी फेर्नुपर्ने बाध्यता छ. रुकुम पश्चिमका कुबेरजङ खत्रीका अनुसार वर्षायाममा यात्रा गर्दा कतिबेला पहिरो खस्छ, सड़क अवरूद्ध हुन्छ वा गाड़ी फस्छ भन्ने निश्चित हुँदैन. सड़क भएर मात्र हुँदैन, सुरक्षित पनि हुनुपर्छ. उनले भने हरेक बर्खामा लामो दूरीको यात्रा निकै कष्टकर हुन्छ. नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कर्णाली प्रदेशका अनुसार पछिल्ला 3 आर्थिक वर्षमा प्रदेशभर 3,230 सवारी दुर्घटना भएका छन्. ती दुर्घटनामा 383 जनाको मृत्यु भएको छ भने 8,462 जना घाइते भएका छन्. कार्यालय प्रमुख हरिबहादुर विशीका अनुसार अधिकांश दुर्घटना दुई पाङ्रे सवारीमा भएका छन्. उनका अनुसार दुर्घटनाको प्रमुख कारण मानवीय त्रुटि भए पनि कमजोर सड़क अवस्थाले जोखिम बढ़ाएको छ. सलियानका यातायात व्यवसायी अनिल श्रेष्ठले सवारी साधनको नियमित प्राविधिक परीक्षण र यात्रुलाई टिकट काउन्टरबाट मात्रै यात्रा गर्न आग्रह गर्दै सुरक्षित यात्राको प्रयास भइरहेको बताए. सड़क डिभिजन कार्यालय चौरजहारीका प्रमुख खुम बहादुर भण्डारीले वर्षायाममा सड़क खुल्ला राख्न आवश्यक निर्माण सामग्री तयारी अवस्थामा राखिएको बताए. उनका अनुसार पहिरो वा सड़क क्षति हुने बित्तिकै ग्याबिन जाली, ढुङ्गा तथा अन्य सामग्री प्रयोग गरेर तत्काल आवागमन सञ्चालन गर्ने तयारी गरिएको छ. जाजरकोट प्रहरी प्रमुख बुती बहादुर पुरीले वर्षायाममा सवारी जाँच कड़ा पारिएको र चालकलाई आवश्यक परामर्शसँगै नियम उल्लंघन गर्ने विरूद्ध कार्यवाही भइरहेको बताए. आवत जावतमा अवरोध भएको जानकारी हुनासाथ सम्बन्धित निकायसँग समन्वय गरेर सड़क खुलाउने प्रयास गरिरहेका छौ. उनले भने स्थानीयका अनुसार कर्णालीमा सड़क सञ्जाल विस्तार भए पनि अधिकांश सड़क अझै सुरक्षित र भरपर्दो बन्न सकेका छैनन्. वर्षायाममा पहिरो र खोलामा बाढ़ी तथा सड़कमा पुल नहुँदा सड़क आवागमन अवरूद्ध हुने समस्या दोहोरिँदा यात्रा अझै पनि जोखिमपूर्ण र अनिश्चित बनेको सर्वसाधारणको गुनासो छ. रेडियो कान्तिपुरका लागि महेश केसी, रुकुम पश्चिम.
1: चालू आर्थिक वर्षको 11 महिनामा नेपालले 21 करोड़ रूपियाँ भन्दा बढ़ीको अचार विभिन्न देशमा निर्यात गरेको छ. व्यावसायिक रूपमा अचार उत्पादन र निर्यात बढ़दै जाँदा गृहिणीदेखि पूर्व सांसदसम्म अचार उद्यममा लागेका छन्. आफ्नै सिपलाई व्यावसायिक रूपमा लैजाँदा नियमित आमदानीको स्रोत बन्ने भएकाले अचार उद्योग शुरू गरिएको प्रसंग सहित कान्तिपुर कर्मी सीमा तामाङले तयार पारेको सामग्री.
3: पछिल्लो समय नेपालमा बनेको अचार विभिन्न मुलुकमा पुग्न थालेको छ. चालू आर्थिक वर्षको 11 महिनामा मात्र 21,16,98,000 रूपियाँ बराबरको अचार निर्यात भएको भन्सार विभागको तथ्याङ्क छ. यस वर्ष इटाली, अस्ट्रेलिया, बेलायत, क्यानाडा, जापान, कोरिया, अमेरिका, बेल्जियम, मोरिसस, डेनमार्क, यूएई, मलेसिया र भारतमा अचार निर्यात भएको विभागले जनाएको छ. पछिल्ला 11 महिनामा सबैभन्दा बढ़ी इटालीमा 3,73,87,000 रूपियाँको 57,267 किलो अचार निर्यात भएको छ. अस्ट्रेलियामा 3,64,89,000 र बेलायतमा 3,61,06,000 रूपियाँको अचार निर्यात भएको थियो। सबैभन्दा कम भारतमा 4,000 रूपियाँको अचार निर्यात भएको विभागको भनाइ छ। भारतमा अचार निर्यात न्यून देखिए पनि आयात भने बढ़दो छ। भारतबाट 3,33,91,000 रूपियाँको अचार आयात भएको छ। चीनबाट 8,48,81,000, कोरियाबाट 3,65,000, जापानबाट 37,000 र भूटानबाट 2,000 रूपियाँको अचार आयात भएको विभागको तथ्याङ्क छ। विभागका अनुसार अचार आयात र निर्यात बढ़दो छ। चालू आर्थिक वर्षको 11 महिनामा 21,16,98,000 रूपियाँको अचार निर्यात हुँदा 11,86,75,000 रूपियाँको आयात भएको छ। आर्थिक वर्ष 2081-82 18,26,46,000 रूपियाँको अचार निर्यात हुँदा 9,21,61,000 रूपियाँको अचार आयात भएको थियो। आर्थिक वर्ष 2080-81 15,08,17,000 रूपियाँको अचार निर्यात हुँदा 7,21,64,000 रूपियाँको अचार आयात भएको थियो। आर्थिक वर्ष 2079-80 नेपालबाट 10,98,44,000 रूपियाँ बराबरको अचार बाहिरिएको छ। उक्त वर्ष 10,02,00,000 रूपियाँको अचार आयात समेत भएको थियो। 2078-79 3,86,64,000 अचार निर्यात हुँदा आर्थिक वर्ष 2077-78 39,22,000 रूपियाँको मात्रै अचार विदेश गएको छ। 2078-79 7,64,61,000 रूपियाँ र 2077-78 2,52,34,000 अचार आयात भएको थियो। पछिल्लो समय व्यावसायिक रूपमै अचार उत्पादन हुन थालेको छ। गृहिणीदेखि विद्यार्थी र पूर्व सांसदसम्म अचार उद्यममा लागेको देखिएको छ। आमाको अचारकी संगीता पाण्डेले 3,000 रूपियाँमा 10 किलो डल्ले खुर्सानीबाट अचार उद्यम शुरू गरेकी थिइन्। कान्तिपुरद्वारा आयोजित निर्भीक नारी कार्यक्रममा पाण्डेले किलोबाट शुरू गरेको अचार उद्यम अहिले टन टनमा पुगिसकेको जनाइन्। उनले भनिन्, मैले 10 किलो डल्लेको अचारबाट शुरू गरेको थिएँ, अहिले टन टनको बनेको छ। यसपालि 1.5 टन खुर्सानीको बनाए। तामा, करेला, आँप, काँक्रो जस्ता टन टनमा सामान ल्याएर अचार बनाएर बेच्छु। आफूलाई भुलाउने बाटोका लागि 49 वर्षको उमेरमा अचार उद्यम शुरू गरेकी पाण्डेको उद्यमले 14 वर्ष पार गरिसकेको छ। श्रीमानको कमाईमा भर नपरौं, हामी भान्सामा मात्र सीमित हुनुहुँदैन, डल्ले खुर्सानीको अचारबाट शुरू गरेको व्यवसाय यहाँसम्म पुग्ला भनेर सोचेकी थिइन। आमाको अचार 90% निर्यात हुने गरेको उनले सुनाइन्। आमाको अचार ब्रान्डमा आँप, मेथी, आलसको छोप, गुमरुक, भटमास, लप्सी, मूला, हरियो खुर्सानी लगायतको अचार बनाउने गरेकी छिन्। साथै कुटेको मसला अन्तर्गत चिकन मसला, बेसार, बिरियानी मसला, बफ मसला, चिया मसला, चाट मसला, सुकुटी लगायत बिक्री गर्दै आएकी छन्। पूर्व सांसद शान्ता चौधरीले समेत नियमित आमदानीको स्रोतका लागि अचार व्यवसाय शुरू गरेकी छन्। अनौपचारिक रूपमा 1 वर्ष अघिदेखि व्यवसाय शुरू गरे पनि उनले औपचारिक रूपमा भने 2080-देखि दाङमा शान्ताको अचार उद्यम शुरू गरेकी हुन्। अचार बनाउने आफ्नै सिपलाई व्यावसायिक रूपमा लैजाँदा नियमित आमदानीको स्रोत बन्ने भएकाले अचार उद्योग शुरू गरेको समेत उनले भनिन्। अचार बनाउने रहर नभएर बाध्यता भएको र त्यो नै प्रेरणाको स्रोत भएको उनले जनाइन्। उनले भनिन्, नयाँ परिकार बनाएर खानु मेरो स्वभाव हो। अचार पनि थरी थरीका बनाएर खान्छु। मसँग जुन सिप छ त्यसमा आफ्नो समय खर्चिनुपर्छ भन्ने हो। अचार बनाउन शुरू गर्दा उनले 500 रूपियाँ खर्चिएकी थिइन्। अहिले उनले 35 जनालाई रोजगारी दिइरहेकी छन्।
1: कान्तिपुर डायरीमा पुनः ब्रेकको पालो।

0: 100 बाट पैसा पठाउँदा 6% सम्म छुट क्याश ब्याक र स्यामसङ स्मार्टफोन किन्दा बोनस र एन्सर डेटा पनि।
1: Red Bull, Babal Energy.
2: ब्रेक पछि कान्तिपुर डायरीमा अब आर्थिक प्रसंग। सामाजिक सुरक्षा कोषमा 1,16,89,50,525 रूपैयाँ बराबरको योगदान रकम जम्मा भएको छ। आर्थिक वर्ष 2082/83 को असाढ मसान्तसम्म यो सो योगदान रकम जम्मा भएको हो। सूचीकृत रोजगारदाता र सूचीकृत योगदानकर्ताले सो रकम जम्मा गरेका हुन्। कोषका अनुसार सूचीकृत रोजगारदाताको संख्या 23,490 पुगेको छ। सूचीकृत योगदानकर्ताको संख्या 30,43,200 पुगेको छ। कोषका अनुसार अहिलेसम्म 21,27,120,252 बराबर दावी भुक्तानी गरिएको छ। औषधि उपचार स्वास्थ्य तथा मातृत्व दावीतर्फ भने 3,52,05,47,462 रूपैयाँ उपलब्ध गराएको छ। पछिल्लो पटक वैदेशिक रोजगारीमा जाने श्रमिकलाई समेत कोषमा समेटिएपछि योगदान रकम वृद्धि भएको हो।
3: दैनिक रू 197मा रू 50,00,000 को बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
2: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। भारतमा प्रमुख प्रतिपक्षी दलका नेता एवं कंग्रेस आईका सांसद राहुल गान्धीको नेतृत्वमा लोक कल्याण मार्ग स्थित प्रधानमन्त्री आवासमा विरोध प्रदर्शन भएको छ। कंग्रेसले नरेन्द्र मोदी नेतृत्वको सरकारले युवा विरोधी नीति अंगालेको भन्दै विरोध गरेको हो। प्रधानमन्त्री आवास अगाडि कंग्रेस सांसदहरूले सरकार विरोधी नारा लगाएका थिए। कंग्रेसले शिक्षा मन्त्री धर्मेन्द्र प्रधानसहित गृहमन्त्री अमित शाह र प्रधानमन्त्री मोदीले समेत राजीनामा दिनुपर्ने बताएको छ। यसैबीच सामाजिक अभियन्ता सोनम वाङचुकको आमरण अनसन र कक्रो जनता पार्टीले शिक्षा प्रणाली सुधार र शिक्षा मन्त्रीको राजीनामाका लागि प्रदर्शन गरिरहँदा प्रधानमन्त्री नरेन्द्र मोदीको भनाई सार्वजनिक भएको छ। सत्तारूढ़ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन एनडीएको बैठकमा प्रधानमन्त्री मोदीले प्रश्नपत्र लीक गर्नेलाई सरकारले कड़ा कार्यवाही गरेको बताएका छन्।
5: आईसीसी विश्वकप क्रिकेट लीग टू अन्तर्गतको खेलमा नेपालले नामिभियालाई 158 रनको लक्ष्य दिएको छ। नेदरल्याण्डसको उत्रेथमा जारी खेलमा नेपालले 46 ओभर पास बलमा अल आउट हुँदै 157 रन बनाएको हो। नामिभियाले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङको निम्तो पाएको नेपालका लागि कप्तान रोहित कुमार पौडेलले 31 र दिपेन्द्र सिंह अहिले 30 रन जोड़े। नामिभिया अहिले जवाफी ब्याटिङ गरिरहेको छ।
2: र नेपालले कावा पुरूष भलिबल च्याम्पियनशीप 2026 अन्तर्गतको आफ्नो पहिलो खेलमा कजाकस्तानसँग भोलि प्रतिस्पर्धा गर्दैछ। सेन्ट्रल एसियन भलिबल एसोसिएशनले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले भोलि कजाकस्तानसँग खेल्नेछ। हरिहजुर थापाको कप्तानीमा 12 सदस्यीय टोली नेपाली टोली पाकिस्तान पुगिसकेको छ। नेपाली पुरूष भलिबल टोलीले पहिलो पटक विश्व वरियताको मान्यता प्राप्त प्रतियोगिता खेल्न लागेको हो। भोलि नै पाकिस्तानले बंगलादेश तथा पाकिस्तानले श्रीलंकाको सामना गर्नेछ। च्याम्पियनशीपमा नेपालसहित 6 टोली सहभागी हुँदैछन्। सिंगल राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष चारमा रहने टोलीले सेमी फाइनल खेल्नेछन्। सेमी फाइनल जुलाई 28 र फाइनल खेल जुलाई 29 हुनेछ।
5: बजेट मार्फत शिक्षा र स्वास्थ्यमा लगाइएको 3% कर फिर्ता लिएको प्रधानमन्त्री शाहको घोषणा। कार्यान्वयनका लागि प्रक्रिया भने बाँकी, कर फिर्ता स्वागत योग्य भएको कंग्रेस सभापति थापाको भनाई। मनसून सक्रिय भएसँगै कर्णाली प्रदेशका सड़कमा पहिरो र बाढ़ीका कारण यात्रा थप जोखिमपूर्ण, सुरक्षित यात्राका लागि काम भइरहेको सम्बन्धित निकायको दावी। भारतीय कंग्रेसद्वारा प्रधानमन्त्री मोदीको राजीनामा माग, युवा विरोधी नीति अंगालेको आरोप। र विश्वकप लीग टू क्रिकेटमा नेपालद्वारा नामिबिया सामु 158 रनको लक्ष्य पेश।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संख्या सभा 95.5 मेगाहर्ज।
1: नमस्कार है वडा अध्यक्षज्यू।
2: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
1: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
2: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
1: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
2: यो मेरो सुर त हाम्रै सकुवा सभाको दबुडा एक मात्र विश्वासिलो अरू पूर्वकै चर्चित दिशा टेलर्स हातभरिमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला।
1: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
3: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
4: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
5: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
6: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
7: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
5: सम्पर्क नम्बर 029-580-679 र मोबाइल नम्बर 98-420-82-776।
8: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खादबारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
9: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
10: ए अब त जानै पर्ने भएन नि, हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्रे स्टोर निर्माण होम जयपुरन सप्लाट्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
9: हाम्रो सेवाहरू
10: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढुङ्गाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029-560-580, 99-520-160-580 र 99-421-08-181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, हातबारी 1 सङ्खुवा सभा।
11: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
12: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
11: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
12: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ, छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
11: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
12: ए ल ल, सँगै जाउँ न भाइ।
6: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
12: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
6: प्रोप्राइटर सुट स्पेसलिस्ट रबिन ठटाल,
12: सम्पर्क नम्बर 98-60-96-40-00
6: र 98-19-32-76-75।
12: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
10: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 99-520-29-47, 99-00-90-00-62।

नानक मामा दल दल गन गन।

0: This is Radio Songkhwasba 95.5 MHz.
1: तर त्यस जुन उद्देश्य लक्ष्यको आधारमा त्यो करको प्रारम्भ गरिएको थियो त्यसको सदुपयोग चाहिँ हुन सकेका छैन त्यो
2: प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनवाई साउन 12 र 13 गते राष्ट्रिय वाणिज्य बैंकका पूर्व कर्मचारीको थप पेन्सन दावी सर्वोच्चद्वारा स्वीकार वैदेशिक रोजगार ठगेको उजुरी अब अनलाइनबाटै दर्ता गर्न सकिने
3: जो मान्छे ठगिएको छ ऊ त पीड़ित हो नि त ऊ त एउटा आफ्नो सन्तानका लागि आफ्ना बुवा आमाका लागि चाहिँ केही गर्छु भनेर ऊ चाहिँ विदेश जान लागेको हो नि त कामको खोजीमा जान लागेको बाध्यताको लागि जान लागेको
2: विद्यार्थीमाथि दुर्व्यवहार प्रकरणमा दुई शिक्षक सहित तीनजना निलम्बन बर्खायाममा विद्युत सेवा नियमित राख्न प्राधिकरणको उच्च सतर्कता महाकाली नदीमा बहाव घटेपछि शारदा ब्यारेजमा चारपाङ्रे सवारी सञ्चालन सुचारू तर सतर्कता अपनाउन प्रहरीको आग्रह
4: पहाड़ी क्षेत्रमा चाहिँ अत्यधिक वर्षा पानी बढ्यो भने चाहिँ यता पानीको बहाव बढ्ने हो
2: र भारतमा पहिलो पटक डेंगी विरूद्धको खोप प्रयोगको अनुमति साफ च्याम्पियनशीप कार्तिकमा नेपालको सहभागिता भने अझै अन्यलमा
5: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
2: सरकारले शिक्षा र स्वास्थ्यमा 3% समता शुल्क लागू गरेको एक सातामै फिर्ता लिनु निर्णय प्रक्रियामा पर्याप्त तयारी र परामर्शको अभाव रहेको संकेत हो जनजीवनसँग प्रत्यक्ष जोड़िएका विषयमा नीति बनाउँदा त्यसको प्रभाव कार्यान्वयन क्षमता र सरकारवालासँगको छलफललाई प्राथमिकता दिनुपर्छ विरोधपछि निर्णय सच्याउनु सकारात्मक भए पनि पटक पटक यस्ता अपरिपक्व निर्णयले सरकारको विश्वसनीयतामाथि प्रश्न उठाउँछ अब सरकारले हतारमा निर्णय गर्ने होइन अध्ययन संवाद र सार्वजनिक हितलाई केन्द्रमा राखेर नीति निर्माण गर्न आवश्यक छ अब खबर सन्तोष गन्धर्वबाट
6: सरकारले सर्वसाधारणबाट उठाएको पूर्वाधार विकास कर सर्वसाधारणकै सहजताका लागि विकास निर्माणमा खर्च गर्ने भनिए पनि त्यसको कार्यान्वयन अनुगमन र प्रभावकारितामाथि प्रश्न उठ्ने गरेको छ पछिल्लो समय सरकारले शिक्षा र स्वास्थ्यमा समता शुल्क लिने निर्णयका विषयमा आलोचना हुँदा अन्तत सो निर्णय एक साता नपुग्दै फिर्ता भएको छ अहिले पनि सरकारले विभिन्न शीर्षकमा पूर्वाधार विकास कर लिने गरेको छ तर त्यसबाट उठेको रकमले सर्वसाधारणको दैनिक कति सहज भएको छ भन्ने विषय महत्वपूर्ण हुने विज्ञहरू बताउँछन् सरकारले पूर्वाधार विकासका नाममा लिने करले सर्वसाधारणको दैनिकीमा कति सहज भएको छ सीआईएनसँग कुरा गर्दै अर्थविद डाक्टर चन्द्रमणि अधिकारीले भन्नुभयो
1: अत्यावश्यक पूर्वाधार निर्माण गर्नको लागि प्रयोग गर्ने भौतिक पूर्वाधार निर्माण गर्नको लागि प्रयोग गर्ने त्यसको जुहो गर्नको लागि भनेर पहिलाको जुन विशेष एउटा पर्टिकुलर खास चाहिँ परियोजनाको लागि भनेर शुरू गरेका थिए त्यसलाई जनरलाइज गरिदिएर एउटा पूर्वाधार निर्माण कोष पूर्वाधार कर सम्बन्धी शीर्षकै राखेर त्यो कलेक्सन गरिरहेको छ अब त्यो चाहिँ के छ भन्दाखेरि अब त्यसको कालीगण्डकी के अरे बुढीगंको काम त मुआवजा बाँड्ने काम त उहाँ छ अरू चाहिँ धेरै अगाडि बढ्न सकेका छैन त्यसको मोडालिटी नै विवाद छ बेला बेलामा अब अहिले आएर पूर्वाधार कर भनेर प्रति लिटर 10 रुपियाँ लिन्छ फेरि पहिला 5 रुपियाँ भएको म 10 रुपियाँ गराइसकेका छु 2 वर्ष अगाडि तर त्यस जुन उद्देश्य लक्ष्यको आधारमा त्यो करको प्रारम्भ गरिएको थियो त्यसको सदुपयोग चाहिँ हुन सकेका छैन त्यो अब विशेष आयोजनाको लागि हो भने त विशेष आयोजनामा खर्च गर्नुपर्छ र विशेष आयोजनामा होइन भने त्यो करबाट कुन कुन आयोजनाहरू यसपालिमा जान्छ त्यो कर भनेर आम जनतालाई जानकारी गराउनु पर्ने सुसूचित गर्नुपर्ने छ त्यो पनि गराएको छैन त्यस कारणले गर्दा पूर्वाधार करको उपयोग राम्ररी भएको छ जुन उद्देश्यको लागि उठाइएको लगाइएको हो त्यो भएको छ लक्ष्य पूरा भएको छ उद्देश्य पूरा भएको छ त्यसबाट चाहिँ नि आम जनताले थप अतिरिक्त सुविधा पाएका छन् अर्थतन्त्रलाई त्यसले राम्रो गरेका छ भन्ने अवस्था चाहिँ छैन
6: यसैबीच चौतर्फी विरोध र आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्य समता शुल्क हटाएको छ बिरामी अभिभावक तथा सरकारवाला निकायबाट सेवामै थप 3% शुल्क असुल्ने व्यवस्था भन्दै व्यापक आलोचना भएपछि सरकार निर्णय फिर्ता लिन बाध्य भएको हो सरकारले आर्थिक विधेयक 2083 मार्फत निजी स्वास्थ्य संस्थामा 3% स्वास्थ्य समता शुल्क लगाउने व्यवस्था गरेको थियो यस अनुसार निजी अस्पतालमा उपचार गराउने बिरामीले सेवा शुल्क बाफत थप 3% शुल्क तिर्नुपर्ने अवस्था व्यवस्था बनेको थियो। उक्त शुल्क गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच विस्तार तथा स्वास्थ्य सम्बन्धी पूर्वाधार निर्माणमा खर्च गरिने व्यवस्था पनि गरिएको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा निर्णय सार्वजनिक गर्दै निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको 3% समता शुल्क तत्काल कार्यान्वयन गर्दा नागरिकमाथि थप आर्थिक भार पर्ने र निराशा बढ़ने देखिकाले अर्थमन्त्री स्वर्णिम वाग्ले संघको परामर्शपछि यस्तो निर्णय गरेको उल्लेख गर्नुभएको छ। यसैबीच शिक्षा तथा खेलकुद मन्त्रालयले निजी विद्यालयलाई 3% शिक्षा समता शुल्क नलिन सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न समेत आग्रह गरेको छ। शिक्षा मन्त्री सस्मित पोखरेलले प्याप्सन एण्ड प्याप्सन र हिसानका प्रतिनिधिसंघको छलफलमा उक्त निर्णय कार्यान्वयन गर्न आग्रह गर्नुभएको थियो। छलफलमा शिक्षा विधेयक, पाठ्यक्रमको खाका, शिक्षा नियमावली र छात्रवृत्ति लगायतका विषयमा पनि कुराकानी भएको मन्त्रालयले जनाएको छ। निजी विद्यालयका प्रतिनिधिले सरकारसँगको छलफल सकारात्मक भएको समेत बताएका छन्। तर सरकारको निर्णय कार्यान्वयन भएको एक साता नबित्दै फिर्ता लिएपछि अपरिपक्व निर्णय भएको भन्दै उपभोक्ता अधिकार कर्मीहरूले सरकारलाई सुझाएका छन्। शिक्षा र स्वास्थ्यमा लगाइएको करले निम्न आय भएका उपभोक्ता बढ़ी मारमा पर्ने अधिकार कर्मी प्रेमलाल महर्जनले सीआईएमसँग बताउनुभयो।
7: त्यो सबै वर्ग भनेको त तपाईँको धनी वर्ग नेपालमा कट्ने छ र अहिले पनि नेपाल सरकारकै तथ्याङ्क अनुसार 60% चाहिँ जनता अहिले पनि निम्न वर्गीय छ। त्यसमा पनि 30% त गरीब छ। खाने खानासँग माने खाद्यसँग पहुँच धेरै कम भएकाहरू छ। ती 30% जनतालाई पनि यो लाग्छ। जसले चाहिँ तपाईँको शिक्षा र स्वास्थ्य विशेष गरेर यो अहिले शिक्षामा यो कर हटाएको छ, यो कर हटाउनु आफ्नो ठाउँमा छँदैछ तर लगाउनै हुँदैन थियो। उनीहरूलाई कति मर्क थियो भने यो गरीब जनतालाई उनीहरूको लागि शिक्षा पनि टाढा हुन्, भोग त आफ्नो ठाउँमा छ, स्वास्थ्य आफ्नै ठाउँमा समस्या छ। त्योभन्दा पनि अब केही गरी चाहिँ आफ्नो शिक्षा सन्तानलाई पढाउनुको लागि चाहिँ जुन किसिमले मेहनत गर्नुपर्ने त्यसको दुग्न मेहनत गर्नुपर्ने छ। हेर्दाखेरि पो सानो तर यो धेरै मेहनत गर्नुपर्ने अवस्था आउन सक्छ, जसको कारणले नेपाली जनता आम नेपाली जनतालाई अत्यन्त कष्टकर हुन्।
6: प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको सुनाई यही साउन 12 र 13 गते हुने भएको छ। आज बिहान सिंहदरबारमा बसेको संसदीय सुनाई समितिको बैठकले प्रस्तावित दुई आयुक्तहरूको सुनाई साउन 12 गते र प्रस्तावित प्रमुख आयुक्तको सुनाई साउन 13 गते गर्ने निर्णय गरेको समितिका सभापति बोध नारायण श्रेष्ठले जानकारी दिनुभयो।
8: 10 मिनटको उहाँको पावर पोइन्ट प्रेजेन्टेशन चाहियो अनिवार्य नै, त्यो भर्बल मात्रै हुनु भएन, मौखिक मात्रै भएन, एउटा त्यो अनुरोध गरेका छौँ। दोस्रो चाहिँ नतिजामा आधारित कुरा चाहिँ खोज्नु पर्यो, नयाँ कुरा। यो कुरा चाहिँ सचिवालयबाट उहाँहरूलाई संसार पनि गरिदिउँ। अहिले यहाँ प्रस्तुत गरेको एउटा विषय छँदैछ, त्यो आधार अहिले हामीलाई यो हो, तर उहाँले पछि प्रस्तुत गर्ने कुरामा चाहिँ नतिजामा आधारित कार्ययोजना पेश गर्नु पर्यो। उहाँले आफ्नो अवधिमा ल्याउने परिवर्तन के हो, गर्ने काम के हो भन्ने कुरा हो।
6: वैदेशिक रोजगार ठगी सम्बन्धी उजुरी तथा मुद्दा अब अनलाइन मार्फत दर्ता गर्न सकिने भएको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले आज वैदेशिक रोजगार विभागको अनलाइन उजुरी तथा मुद्दा व्यवस्थापन प्रणालीको उद्घाटन गर्नुभएको हो। नयाँ व्यवस्था अनुसार पीड़ितले विभागमा भौतिक रूपमा उपस्थित नभई आवश्यक प्रमाणसहित घरबाटै अनलाइन मार्फत उजुरी दर्ता गर्न सक्नेछन्।
3: जो मान्छे ठगिएको छ ऊ त पीड़ित हो नि त, ऊ त एउटा आफ्नो सन्तानका लागि आफ्ना बुवा आमाका लागि चाहिँ केही गर्छु भनेर ऊ चाहिँ विदेश जान लागेको हो नि त, कामको खोजीमा जान लागेको, बाध्यताको लागि जान लागेको, र त्यही व्यक्ति चाहिँ पीड़ित भएर अब यसो भौतारी रहेको अवस्था देख्दाखेरि यो प्लेटफर्म चाहिँ लन्च गरौँ, ताकि मान्छेले चाहिँ अब काठमाडौँ आउन नपरोस्, फाइल बोकेर काठमाडौँ धन नपरोस् र यहाँ विभिन्न शाखामा मन्त्रालयतिर नजान परोस् र एक्सप्लोइट नहोस् भनेर यो यसको चाहिँ सोच आएको र यो चाहिँ अब अनलाइन प्लेटफर्म आयो। अब अनलाइन प्लेटफर्म आइसकेपछि अब घरै बसेर अब न्यायको लागि काठमाडौँ जान परेन।
6: श्रम मन्त्रालयले यसबाट सेवाग्राहीको समय, खर्च र झन्झट कम हुने जनाएको छ। मन्त्री यादवले स्वदेशी श्रमिकका गुनासा सम्बोधन गर्न पनि छिट्टै अर्को अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याउने समेत जानकारी दिनुभयो। वैदेशिक रोजगारीको नाममा ठगी गर्नेलाई कड़ा चेतावनी दिँदै नेपाल प्रहरी, नेपाल अनुसन्धान निकाय तथा वैदेशिक रोजगार विभाग अनुसन्धान संयन्त्रको समन्वयमा जहाँ सुकै लुकेर बसे पनि कानूनी दायरामा ल्याउने बताउनु भएको छ। महाकाली नदीमा पानीको बहाव बढ़ेर सतर्कता तह पार गरेपछि शारदा ब्यारेजमा चार पाङ्रे सवारी साधन सञ्चालनमा रोक लगाइएको हालका लागि हटेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज दिउँसो दिउँसो महाकाली नदीको बहाव 1,24,454 क्युसेक पुगेपछि ब्यारेजमा चार पाङ्ग्रे सवारी आवागमन बन्द गरिएको थियो, तर अहिले बहाव घटेपछि खुलाइएको सीआईएनसँग कुरा गर्दै कार्यालयका सूचना अधिकारी टेक बहादुर रावतले बताउनुभयो।
4: पानीको बहाव महाकाली नदीमा पानीको बहाव घटेर अहिले 79,000 क्युसेकमा आइपुगेको छ र अहिले चार पाङ्ग्रे सवारी साधन पनि महाकाली यो वनवास पुलमा चाहिँ सुचारू भइसकेको छ। हो, पहाड़ी क्षेत्रमा चाहिँ अत्याधिक वर्षा पानी बढ्यो भने चाहिँ यता पानीको बहाव बढ्ने हो। अब अहिले पछिल्लो समय रातको समयमा त अब विशेष गरी यता त्यो पुलमा चाहिँ बन्द नै हुन्छ। दिउँसोको समयमा हो, माथि पहाड़ी एरियाहरूमा चाहिँ पानीको अत्याधिक वर्षा भयो भने त्यही अनुसार चाहिँ बन्द हुने हुन्छ।
6: नेपाल विद्युत प्राधिकरणले बर्खायाममा नियमित सुरक्षित र गुणस्तरीय विद्युत सेवा सुनिश्चित गर्न सबै प्रदेश कार्यालयलाई उच्च सतर्कतामा रहन निर्देशन दिएको छ। कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठको अध्यक्षतामा बसेको समीक्षा बैठकले भारी पहिरो र हुरी बतासका कारण हुन सक्ने विद्युत अवरोधलाई न्यूनतम बनाउन आवश्यक जनशक्ति उपकरण र मरमत सामग्री 24 घण्टा तयारी अवस्थामा राख्न निर्देशन दिएको हो। सर्वोच्च अदालतले राष्ट्रिय वाणिज्य बैंकबाट 7 वर्षको एकमुष्ट निवृत्त भरण पेन्सन लिएर स्वैच्छिक अवकाशमा गएका कर्मचारीले सोही अवधिभित्र भएको तलब वृद्धिको आधारमा थप रकम दावी गर्न नपाउने फैसला गरेको छ। न्यायाधीश द्वय बालकृष्ण ढकाल र मेघ राज पोखरेलको संयुक्त इजलासले बैंकका पूर्व कर्मचारी गोविन्द प्रसाद रेग्मी सहित 212 जनाको दायर गरेको रिट खारेज गर्दै यस्तो व्याख्या गरेको हो। काठमाडौँको कृतिपुरमा कारमा आगलागी हुँदा कृतिपुर स्थित ट्याङ्ला फाटाका सुरेश चन्द्र श्रेष्ठको मृत्यु भएको छ। 70 वर्षीय श्रेष्ठ नरदेवीमा बस्दै आउनु भएको थियो। ट्याङ्ला फाटा स्थित चाँदनी चोकमा रोकिराखेको अवस्थामा 25638 नम्बरको कारमा अचानक आगो लागेको थियो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। ताजा खबरमा अब विदेशका खबर। भारतले डेंगू नियन्त्रणका लागि पहिलो पटक खोप प्रयोगको अनुमति दिएको छ। स्वास्थ्य मन्त्रालयले जापानी औषधि कम्पनी टाकेडाले विकास गरेको क्यू डेंगा खोपलाई 4-60 वर्ष उमेर समूहका व्यक्तिमा प्रयोग गर्न स्वीकृत प्रदान गरेको हो। भारतको केन्द्रीय औषधि मानक नियन्त्रण संगठनले खोपको गुणस्तर, सुरक्षा र प्रभावकारिताको विस्तृत मूल्यांकनपछि स्वीकृत प्रदान गरेको भारतीय संचार माध्यमले उल्लेख गरेका छन्। अब अन्त्यमा खेल खबर। दक्षिण एशिया फुटबल महासंघ साफले साफ च्याम्पियनशीप 2026 आगामी कार्तिक 18 गतेदेखि मंगसिर 1 गतेसम्म आयोजना गर्ने भएको छ। प्रतियोगिता बंगलादेशको ढाकामा आयोजना हुनेछ। प्रतियोगितामा सहभागी हुने टोलीको संख्या र खेलको स्वरूप भनी महासंघले नै अझै सार्वजनिक गरेको छैन। फिफाले नेपाललाई लगाएको प्रतिबन्धका कारण नेपालको सहभागिता भने अन्यलमा छ।
2: आलिताल गाउँपालिका 1 का माला गाउँका 24 परिवार अझै टेन्ट मुनि बस्दै बस्ती स्थानान्तरण गर्ने सरकारको बाचा अधुरै रिपोर्टसँगै विपदमा परेका नागरिकका लागि सरकारको सहयोग संयन्त्र के होला विशेष श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बालेश्वर जमल र ओम अस्पतालमा
10: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
11: तपाईका आवाज तपाईका सरोकार र सपनाहरू बोलिने थालो। संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो सांसद।
12: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन?
13: तपाईँका दैनिक भोगाई, तपाईँका प्रश्न, तपाईँका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा।
14: हाम्रा दुःखमै त सरकारी खेती गरिछौँ र पानी पिडला, अखन पनि हाम्रो खेती र पानी।
15: खुला संसद, सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो संसद।
13: सडकदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद, सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो संसद
15: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे CIN मार्फत देशैभरि कार्यक्रम हेलो संसद।
16: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँके खबर। डडेलधुराको अलिताल गाउँपालिका एकको माला गाउँका 24 परिवार 4 वर्षदेखि टेन्ट मुनि बस्न बाध्य छन्। 2079 सालको पहिरोपछि गाउँ उच्च जोखिममा परेको निष्कर्ष निकाल्दै बस्ती स्थानान्तरण गर्नुपर्ने निर्णय गरिएको थियो, तर निर्णय कागजमै सीमित हुँदा स्थानीयले अझै पनि सुरक्षित बास पाएका छैनन्।
17: जब वर्षायाममा पानी पर्न थाल्छ, हावाले त्रिपाल हल्लाउँछ, साना बालबालिका आमाको काखमा सर्छन्, बुढा बुढीको आँखा रातभर निदाउँदैन, यो कुनै एक रातको कथा होइन। डडेलधुराको आलिताल गाउँपालिका एक माला गाउँका 24 परिवारले 4 वर्षदेखि भोग्दै आएको यथार्थ हो। 2079 सालको पहिरोले गाउँ नै जोखिममा परेपछि उनीहरूले आफ्ना घर छाडे। त्रिपाल टाँगेर जीवन बिताइरहेका उनीहरूको वर्षायाम शुरू भएसँगै डर फेरि बल्झिएर आउँछ। स्थानीय दान बहादुर औजी:
18: समस्या धेरै छ म्याडम, समस्या भन्दा त्रिपालहरू दिया टेन्टहरू धेरै खराब भइसकेका छन्, अनि त्यहाँ बस्ने अवस्था छैन, अनि खोला एउटा पारी गर्ने पनि समस्या छ। तनाव तनावमै छौ म्याडम, के भनौँ हजुरलाई, टेन्टमै बसोबास छौ अहिले पनि, हामीले अवारी पारी गर्न समस्या छ। अब दसजीले भन्दा छन् त्यो ठाउँ त चेकअप गरिसकेका थियो, उनले अब यसमा बसौँ भन्दा थिए, अब तनाव तनावैमा छौ म्याडम, के गर्ने त्यस्तै छ जिन्दगी।
17: माला गाउँका स्थानीयको दिनचर्या पनि अनौठो छ। बिहान आफ्नै गाउँ पुगेर खेतीपाती, पशुपालन र घरधन्दा गर्छन्, तर साँझ परेपछि फेरि त्रिपाल मुनिको अस्थायी बासमा फर्किन्छन्। पानी परेका दिन त दिनभरि नै टेन्टभित्र बस्नुपर्ने बाध्यता छ। 6 जनाको परिवार सहित 4 वर्षदेखि त्रिपालमै बसिरहनु भएका सुनिता औजी भन्नुहुन्छ:2079 सालको पहिरोपछि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले माला गाउँको बस्ती स्थानान्तरण गर्नुपर्ने निष्कर्ष सहित परिपत्र गरेको थियो, तर 4 वर्ष बितिसक्दा पनि पुनस्थापनाको काम अघि बढ्न सकेको छैन। आलिताल गाउँपालिका एकका वडा अध्यक्ष यज्ञ बहादुर देउवाले बस्ती स्थानान्तरणको प्रक्रिया अन्तिम चरणमा पुगेको र आवश्यक प्रक्रिया पूरा गर्ने काम भइरहेको बताउनुभयो। पहिरो प्रभावित परिवारलाई विभिन्न सरकारी निकाय तथा बहुद्देश्य विकास समाज र ग्रामीण महिला विकास तथा एकता केन्द्र लगायत संस्थाले त्रिपाल र केही राहत सामग्री समेत केही राहत सामग्री दिएका छन्, तर राहतले केही समय धाने पनि स्थायी समाधान भने दिन सकेको छैन। स्थानीयको मुख्य माग सुरक्षित र स्थायी आवास नै हो। डडेलधुराका प्रमुख जिल्लाधिकारी अमर बहादुर ओलीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अध्ययन गरिसकेको र सोही अध्ययनका आधारमा स्थानान्तरण प्रक्रिया अघि बढ्ने जानकारी दिनुभयो।
19: प्रोग्रामहरू प्रारम्भ गर्ने काम गरिरहेको छ, एउटा अध्ययन पनि दिएको छ, त्यही अनुसार काम अगाडि अब बढ्छ।
17: हालिताल गाउँपालिकाका अनुसार मालागाउँ मात्र होइन बलौचा, ओभा, दुबखेडा, खिन्नेभारी, कोइराला र घोगा लगायतका बस्ती पनि पहिरोको उच्च जोखिममा छन्। ती बस्तीको पनि स्थानान्तरण आवश्यक रहेको गाउँपालिकाले जनाएको छ। जोखिम पुष्टि भइसकेपछि पनि वर्षौंसम्म स्थानान्तरण हुन नसक्दा स्थानीयले हरेक वर्ष वर्षायामसँगै ज्यानको जोखिम मोल्नु परेको छ। भावना पौडेल, सीआईएन रेडियो अमरगढ़ी, डडेलधुरा।
2: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। विपदमा पर्दा निशुल्क नम्बर 1234 फोन गर्न सकिने,
20: व्यक्तिगत र कानून रूपमा पनि त्यस प्रकारको तयारी गरेका छौँ, संस्थागत संरचनागत रूपमा चाहिँ हामी तयारी गरेका छौँ र कार्यात्मक रूपमा पनि हामी फिल्डमा खटिनी राखेका छौँ।
2: विपदपछि राहत खोज र पुनर्स्थापनासम्म सरकारको भूमिका र मौसमजन्य विपदबाट बस्ने उपाय केन्द्रित विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: प्राणको एकमात्र डिटिएच सेवा डिस्क होम
1: डिस्क होम खुशीको कनेक्शन
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
3: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ. अब प्रस्तुत छ विशेष श्रृंखला हेलो मौसम.
4: बाढ़ी पहिरो तथा डुबानमा परे सहयोगका लागि कहाँ सम्पर्क गर्ने? तत्काल उद्धारका लागि सरकारी संयन्त्र के होला? नमस्कार, म सन्तोष गन्धर्व. अहिले मध्य बर्खाको समय छ. अधिकांश स्थानमा बाढ़ी पहिरो तथा तराईमा डुबानको जोखिम बढ़दो छ. यस्तो अवस्थामा तत्काल राहत तथा उद्धारका लागि सरकारको तयारी के छ? हेलो मौसममा आज हामीले राष्ट्रिय विपद न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव तथा प्रतिकार्य शाखाका प्रमुख रामबहादुर केसीसँग कुराकानी गरेका छौं.
5: राज्य भनेको एउटा अभिभावक हो, राज्यले नै त्यो जिम्मा लिनुपर्ने हुन्छ. किनकि भन्दाखेरि राज्यलाई चाहिँ अब जनताको जीवनको रक्षा गर्ने चाहिँ जिम्मेवारी हामीले लिनुपर्ने हुन्छ. र यसका लागि हामीले नगरेको होइन, हामीले नीतिगत र कानून रूपमा पनि त्यस प्रकारको तयारी गरेका छौँ. संस्थागत संरचनागत रूपमा चाहिँ हामीले तयारी गरेका छौँ र कार्यात्मक रूपमा पनि हामी फिल्डमा खटिनै राखेका छौँ. हाम्रा खोज उद्धार कर्मीहरूदेखि लिएर हाम्रो जति पनि स्रोत साधन छ त्यसलाई हामीले म्याक्सिमम रूपमा चाहिँ परीक्षण गरिराखेका छौँ. र यसमा अर्को कुरा पनि हामी ध्यान दिनुपर्ने के भने, अब राज्यले मात्रै सबै गर्छ भन्ने होइन, हामी नागरिक पनि सचेत हुनुपर्ने हुन्छ. जस्तो कि राज्यबाट आएका सूचनाहरू पूर्वानुमानहरूलाई चाहिँ इमान्दारीपूर्वक पालना गर्ने, राज्यले यो नगर अथवा यो गर्दाखेरि खतरा हुन सक्छ भनेको सन्दर्भमा त्यसलाई चाहिँ हामीले जिम्मेवारी पूर्ण तरिकाले चाहिँ पालना गरिदियौँ भने त्यसबाट हुने जनजनको क्षति चाहिँ न्यूनीकरण गर्न सकिन्छ. उदाहरणको लागि जस्तो कि हामी चाहिँ यात्रा गर्न चाहिँ आज चाहिँ त्यो सडकमा मानौँ, मुगली नारायणगर सडकमा मानौँ जोखिमपूर्ण छ, त्यहाँ चाहिँ यात्रा नगर्नु भनिसकेपछि त्यहाँ यात्रा गर्न भएन नागरिकले पनि होइन. म जोखिम मै लिन्छु, म जसरी नै यात्रा गर्छु भन्नुभयो भने त हामी त के गर्न सक्छ भन्दाखेरि हामी जसरी रोक्नुपर्ने हुन्छ फेरि होइन. हो त्यो भएको हुनाले हजुरहरूले हामीलाई सहयोग गर्नुभयो भने हजुरहरूलाई नै फाइदा हुन्छ, हामीलाई नै तपाईँको चाहिँ राम्रो हुन्छ. त्यो भएको हुनाले
6: सरकारलाई सहयोग गर्ने भनेको नहिँड्नु भनेको बाटोमा नहिँडिदिएर मात्रै हो कि, अथवा मौसम जन्ने कुनै विपदको घटना कतै भयो अथवा केही त्यहाँ विपदका संकेतहरू आइसकेको अवस्थामा पनि सरकारलाई कसै गरी सहयोग गर्न सक्छ?
5: एकदमै सरले भनेको एकदमै महत्वपूर्ण कुरा छ. एउटा त हामीले दिएका निर्देशनहरू अथवा हामीले दिएका सूचना अनुसार हजुरले चाहिँ त्यही अनुसारको व्यवहारहरू गरिदिनु भयो, त्यही अनुसार हजुर सचेत भइदिनु भयो भने त्यो पनि एउटा सहयोग हो भने, अर्को कहीँ कतै तपाईँले चाहिँ जोखिमपूर्ण देख्नु भएको छ, मानव पहिरोको जोखिमहरू छ अथवा बाढी डुबानको चाहिँ जोखिमहरू देख्नु भएको छ भने हजुरले मैले अगाडि भनेको जस्तै 1234 नम्बरमा अथवा हजुरले थाहा पाएका चाहिँ नजिकका व्यक्तिहरूलाई जिम्मेवार व्यक्तिहरू जस्तो स्थानीय तह हुनसक्छ, वडा सदस्य अध्यक्ष जीवहरू हुन सक्नुहुन्छ अथवा चाहिँ जिल्ला प्रशासन कार्यालय अथवा हाम्रो जिल्ला सुरक्षा समितिको चाहिँ संयन्त्र हुनसक्छ अथवा प्रदेश अथवा केन्द्र कसलाई चाहिँ दिने हो त्यही अनुसारले तपाईँले रिपोर्टिङ गरिदिनु भयो भने त्यहाँ चाहिँ हामी मिटिगेसनका काम त्यसलाई चाहिँ तपाईँको रिस्क रिडक्सनका लागि गर्नुपर्ने कामहरू गर्छौँ र जसले गर्दा क्षति न्यूनीकरण हुन सक्छ त्यो सूचना दिएर पनि हजुरहरूले चाहिँ यो सहयोग गर्न सक्नुहुन्छ राज्यलाई.
6: मौसमी विपदबाट धेरैले क्षति भोग्नु परेको छ, वडा पालिका प्रदेश संघमा उद्धार टोली समिति बनाइएको हुन्छ अरे, तर साँच्चै विपद पर्दा नजिकको छिमेकी नै काम लाग्छन्, स्रोत साधन नभए पनि जुगाड गरेरै भए पनि प्रयास गर्छन्, अनि विकट गाउँमा त झन् उद्वेग लाग्दो अवस्था छ. यसपालि हिमाल पहाड तराई अनि जोखिमयुक्त ठाउँमा एकै सबै ठाउँमा एकै प्रकारको उद्धारको योजना छ कि अथवा फरक फरक छ भनेर सोध्नु भएको छ.
5: यो प्रश्न पनि एकदमै महत्वपूर्ण प्रश्न छ. त्यही भएको हुनाले जस्तो कि तपाईँको चाहिँ सधैँ चाहिँ अब जैसे सुरक्षाकर्मी उद्धारको लागि पुग्छ भन्ने छैन, टाइम लाग्न सक्छ किनकि तपाईँको चाहिँ बाटोहरू बिग्रिएको हुनसक्छ अथवा विभिन्न मौसमी प्रतिकूलका कारणले गर्दा के अरे तपाईँको उद्धार कर्मीहरू समय नपुग्ने सन्दर्भमा अब हामीले चाहिँ समुदायले नै बलियो बनाउनुपर्छ भनेर काम गरिराखेका छौँ. अहिले पनि हामीले के गरिराखेका छौँ भन्दाखेरि विभिन्न पालिकासँग मिलेर हाम्रो चाहिँ त्यहाँको पालिका त्यस्तै गरेर हाम्रो सशस्त्र प्रहरी बल नेपालले पनि त्यो काम गरिराखेको छ, त्यस्तै हाम्रो विकास साझेदारहरूले पनि त्यसमा सहयोग गरिराख्नु भएको छ. हामीले विपद स्वयंसेवक आधारभूत तालिम गराएर प्रत्येक पालिकामा चाहिँ 24 जना को चाहिँ विपद स्वयंसेवक तालिम सञ्चालन गर्ने 24 जनालाई त्यो प्रकारको तालिम दिने भनेर चाहिँ त्यो अभियान नै हामीले अगाडि बढाएका छौँ. आजै मात्रै पनि हेर्नुभयो भने बर्दियाका 3 पालिकामा ठाकुर बाबादेखि लिएर मधुबन लगायतका पालिकामा विपद स्वयंसेवक तालिम चाहिँ सञ्चालन भएको छ. हामीले यो वर्ष चाहिँ यो आर्थिक वर्ष 82-83 10 बढी पालिकामा हामीले यो प्रकारको तालिम चाहिँ बनाएका छौँ. त्यस्तै सशस्त्र प्रहरी बल नेपालले पनि त्यो प्रकारको चाहिँ तपाईँको चाहिँ तालिमहरू दिएको छ.
6: यो प्राधिकरणले छुट्टै तरिकाले तालिम अनि सशस्त्रले छुट्टा छुट्टी हो कि एकै
5: होइन? यसमा हाम्रो एउटा पाठ्यक्रम छ भनेको हाम्रो विपद जोखिम न्यूनीकरण व्यवस्थापन कार्यकारी समितिले 7 र 18 विपद स्वयंसेवक तालिमको चाहिँ पाठ्यक्रम स्वीकृत गरेको छ. जसले चाहिँ तपाईँको तालिम गराए पनि त्यो पाठ्यक्रम अनुसार नै गर्नुपर्ने हुन्छ र त्यसमा हामी चाहिँ यो साझेदारी मोडेलमा त्यो काम गरिराखेका छौँ है। त्यो कारणले गर्दा यो यसको कन्सेप्ट मैले भन्न खोजेको कुरा के हो भने यो भनेको समुदाय नै बलियो बनाउनुपर्छ भन्ने कुरा। र अर्को उहाँको प्रश्न के थियो भन्दाखेरि जस्तै हिमाल
6: पहाडै भेको लागि एकै प्रकारको हो कि फरक फरक
5: फरक फरक हुन्छ किन भन्दाखेरि जस्तो ठाउँ परिस्थिति अनुसार हामीले चाहिँ तयारी गर्नुपर्ने हुन्छ। जस्तो कि हाई एल्टिट्युडमा जाँदाखेरि त्यही प्रकारको हामीले विपस तपाईँको चाहिँ उद्धारकर्मी पठाउनु पर्ने हुन्छ। त्यो भएको हाम्रो नेपालमा अहिले हाई एल्टिट्युड लिएका चाहिँ जस्तो नेपाली सेनादेखि लिएर सशस्त्र परिबल नेपालमा उद्धारकर्मीहरू हुनुहुन्छ। त्यसै गरेर अब हामी कहीँ चाहिँ डुबानु पर्यो नदीहरू एकदम गहिरामा चाहिँ उद्धार गर्नु पर्यो भने त्यहाँ स्विफ्ट वाटर रेस्क्यू अथवा गोताङहरू चाहिने हुन्छ। त्यो प्रकारले चाहिँ तयारी गर्नुपर्ने हुन्छ। जस्तो हिमालतिर हामीले चाहिँ हेलिकप्टरबाट उद्धार गर्नु पर्यो भने त्यही प्रकारका चाहिँ हेलिकप्टरहरू त्यही क्षमताका हेलिकप्टरहरू उडाउनु पर्ने हुन्छ। त्यो भएको कुराले हामीले हिमाल पहाड तराईको लागि फरक फरक किसिमले भौगोलिक तपाईँको बनावट अनुसार भूगोलको चाहिँ स्थिति अनुसार चाहिँ उद्धार गर्ने किसिमले चाहिँ
6: यो वर्ष याममा मात्र सडक बनाउने खन्ने असारे चटारो सक्ने मेलो हुन्छ जसले जोखिम बढाइरहेको हुन्छ। विपद व्यवस्थापन समितिले ती कुराहरूलाई पनि किन पूर्व तयारीको रूपमा नहेरिरहेको होला?
5: यो विषय पनि एकदमै पेचिलो विषय छ। अस्ति भर्खरै पनि एउटा हाम्रो मिटिङ भएको थियो र त्यहाँ एउटा स्ट्रक्चरले के देखाएर छ भन्दाखेरि अहिले पछिल्लो पटक जति पनि हाम्रो पहिरो गइराखेको छ त्यो पहिरो जानुमा चाहिँ तपाईँको यो डोजरी विकास भनौँ न भनेको चाहिँ जथावे चाहिँ सडक खनेको कारणले गर्दा त्यो पहिराका घटनाहरू त्यसको कारणले गर्दा मानिसहरू विस्थापन भएको चाहिँ तथ्याङ्क रहेछ। अन्त भनियो भने त्यहाँ 70% जति त्यस्तो कारणले गर्दा विपद भएको चाहिँ देखिया रहेछ। भनेपछि अब हजुरले चाहिँ भनेको कुरा के छ भन्दाखेरि अब हामीले चाहिँ यो जथाभावी तपाईँको चाहिँ सडक खन्ने भन्दा पनि अब त्यो सडक खन्ने निकायको कुरा चाहिँ एउटा यहाँ आउँछ। जस्तो कि सडक भनेको सङ्घले पनि बनाउँछ, प्रदेशले पनि बनाउँछ र स्थानीय तहले पनि बनाउँछ।
6: विपद व्यवस्थापन प्राधिकरणले विकास निर्माणको काम गर्दाखेरि यसमा कडाईका साथ गर्नु पालना गर्नु नभए यसले विपद निम्च्याउँछ भनेर त्यस्तो खालको अडान लिन सक्ने अथवा कडी कडा गर्न सक्ने स्थिति छ कि
5: हो? यही विषयमा अब यही विषयमा हामीले चाहिँ नीतिगत सुधार गर्नुपर्ने हुन्छ। त्यसको लागि हामीले लबिङ गरिराखेका छौँ। अब जस्तै हाम्रो इआइए भन्छ वातावरण प्रभाव मूल्याङ्कन अनिवार्य गरेको छ। यदि इमान्दारीपूर्वक हामीले वातावरण प्रभाव मूल्याङ्कन गऱ्यौँ अथवा आइए भन्छ प्रारम्भिक वातावरण मूल्याङ्कन गऱ्यौँ अथवा संक्षित वातावरण प्रभाव मूल्याङ्कन गऱ्यौँ भने त्यहाँ यो विषय आउँछ। त्यो वातावरण प्रभाव मूल्याङ्कन गर्नु भनेको त्यो विपदको दृष्टिकोणबाट अथवा सोसियल भनेको सामाजिक दृष्टिकोणबाट आर्थिक दृष्टिकोणबाट त्यो प्रोजेक्ट अथवा त्यो चाहिँ सडक अथवा चाहिँ कुनै बाटो बनाउन उपयुक्त छ कि छैन भनेर हेर्ने हो। तर हामी के गर्दै अहिले चाहिँ के देखिन्छ भने हाम्रो इआई अथवा आई रिपोर्टहरू भनेको यो चाहिँ प्रक्रिया पूरा गर्नलाई मात्रै भएको देखिन्छ। त्यो भएको कुराले अब चाहिँ हामीले के भनेको छौँ भने कुनै पनि आयोजना कार्यान्वयन गर्दाखेरि त्यहाँ डिआइए गर्नुपर्छ, डिजास्टर इम्प्याक्ट एसेसमेन्ट गर्नुपर्छ।
4: यो कुराकानी सँगै आजका लागि हेलो मौसमको निर्धारित समय सकियो। अर्को साता अर्को विषयका साथ म उपस्थित हुनेछौ। नमस्कार।
3: शिक्षा र स्वास्थ्यमा लगाइएको 3% समता शुल्क सरकारद्वारा फिर्ता कार्यान्वयन नगर्न शिक्षा मन्त्रालयले विद्यालय संचालकसँग आग्रह गरेको छ। पूर्वाधार विकास करको प्रभावकारितामाथि विज्ञहरूले प्रश्न गरेका छन्। राष्ट्रिय वाणिज्य बैंकका पूर्व कर्मचारीको थप पेन्सन दावी सर्वोच्चले अस्वीकार गरेको छ। वैदेशिक रोजगार ठगीको उजुरी अब अनलाइनबाटै दर्ता गर्न सकिने भएको छ। विद्यार्थीमाथि दुर्व्यवहार प्रकरणमा विद्यालयले 2 शिक्षक सहित 3 निलम्बन गरेको छ। बर्खायामा विद्युत सेवा नियमित राख्न प्राधिकरणले मातहतका कार्यालयलाई निर्देशन दिएको छ। र भारतमा पहिलो पटक डेंगी विरूद्धको खोप प्रयोगको अनुमति प्रदान गरिएको छ। साफ च्याम्पियनशीप कार्तिकमा तर नेपालको सहभागिता भने अझै अन्यलमा छ। हौस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि साउन 6 बिहान 6 साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: तपाईहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: हार्दिक श्रद्धांजलि तथा 12 पुण्यतिथि को निमंत्रणा। आयो टप्प टिप्यो, मिति पुग्यो, टारेर टर्दैन त्यो, सबैलाई एक दिन जानै पर्छ, मृत्युबाट कोही उम्कदैन यो। भोजपुर जिल्ला षडानन्द नगरपालिका 5 श्री गोप बहादुर मगर की धर्मपत्नी स्वर्गीय मोहन कुमारी मगर को विक्रम संवत 1998 साल श्रावण 5 गते जन्म भई विक्रम संवत 2083 साल असार 28 गते स्वर्गारोहण भएको दुखद समाचार सम्पूर्ण इष्टमित्र आफन्तजन तथा शुभेच्छुकहरूमा अवगत गराउँदछौं। उहाँको आत्माको चिर शान्तिको कामना गर्दै 12 पुण्यतिथि 2083 साल साउन 8 गते सम्पन्न गरिने भएकोले यस पुण्य अवसरमा उपस्थित भई दिवंगत आत्माप्रति श्रद्धा सुमन अर्पण गर्नुका साथै पित्र प्रसाद ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। पति श्री गोप बहादुर मगर, छोरा बुहारीहरू भद्रसिंह मगर, गीता मगर, शहरमान मगर, विष्णु मगर, धनसिंह मगर, लीला मगर, टंक बहादुर मगर, जमुना मगर, छत्र कुमार मगर, पूजन मगर, लोक बहादुर मगर, मुतु मगर, खिलराज मगर, पुष्पा मगर।
2: नातिहरू अनिश, लिसा, क्षितिज, उज्जवल, विजय, लोनिस, युनिस, कृतज्ञा, यु, एनसी, गणेश, शर्मिला। नातिनी तथा ज्वाइँहरू पवित्रा, चन्द्र, अनुषा, लुकराज, सुमित्रा, लेखनाथ, रीता, गजेन्द्र, सीता, चन्द्र, संगीता, चिरञ्जीवी, रजिता, मणि, नीता, सुरेन्द्र, विनुषा, समीक्षा, समीक्षा, निशा, कृति र पुनम भोगबहादुराले। कार्यक्रम 12 पुण्यतिथि तथा पितृप्रसाद ग्रहण। मिति 2083 साल साउन 7 गते। स्थान भोजपुर जिल्ला षडानन्द नगरपालिका 5 आफतारी। शोकाकुल परिवार गोप बहादुर मगर तथा सम्पूर्ण मगर परिवार। भोजपुर जिल्ला षडानन्द नगरपालिका 5 आफतारी।
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुन्नी?
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
6: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
7: ओहो लु नमस्कार है सर। ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
8: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
7: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
9: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संस्था सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
7: हजुरहरू पनि विवाह, पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
9: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
7: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
9: छटाल टेलरिङ सेन्टर, खातबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
7: डिजाइनर सुमन ठटाल 98615349444
9: र 0295901055।
10: मोर स्टाइल, मोर डिजाइन, ठटाल टेलर्स।
11: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
12: किन र काका?
11: अब हेर न, छोराले विदेशबाट आइएमएमा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
12: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
11: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
12: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
11: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
12: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
11: र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
12: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ।
11: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
12: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
11: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
12: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली।
11: सम्पर्क 029140084 र 98040045827।
13: नमस्कार वडा अध्यक्षज्यू।
14: नमस्ते नमस्ते, के भन्दाहरू भयो त?
13: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
14: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
13: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
14: यो मेरो सुर त हाम्रै सकुवा सभाको दबुडा एक मात्र विश्वासी लो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीबाट नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला।
13: अबदेखि म पनि निशान टेलर्स नै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
15: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
14: नाइके बाबा, मेरो

0: मोबाइल नम्बर 9842287076।
1: नयाँ नेपालमा नयाँ नाम निशान टेलर स्टार खाजारी एक बुद्धपुर बाटो दूरसञ्चार जाने बाटो।
0: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800900062।
3: आयो सबको घर घरमा।
4: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
5: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
4: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842597841 र 0295625666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
6: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
7: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
8: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
7: शंकर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
8: हाम्रा सेवाहरू
7: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
8: दाँत खोल्ने, दाँत सफा गर्ने,
7: दाँतको एक्सरे गर्ने,
8: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
7: झिक्न मिल्ने आरपीडी लगाइने,
8: दाँतको जरादेखि भर्ने अर्थात आरसीटी गरिने,
7: बाङ्गो टिङ्गो दाँत मिलाइने,
8: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
7: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका एक, प्रहरी गेट, सेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
8: सम्पर्क नम्बर 0295906667 र 9842227667।
7: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त। ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका एक, प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लरमा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9813655553 र 9843180049।
9: राष्ट्रको गौरव, नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो संखुवा सभा 95.5 MHz।

0: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव नेपालीको शान, रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज।
1: संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन र इरान र अमेरिका बीच आक्रमण प्रत्याक्रमणका थप घटना। तर शुरूमा प्रमुख विश्व समाचार।
2: पवन राज पौडेलबाट समाचार सुन्नुहोस्। गाजाका स्वास्थ्य अधिकारीहरूले इजरायली हवाई हमलामा गाजा सिटीमा एकै परिवारका 6 जना मारिएका जनाएका छन्। यो जारी युद्ध विरामका बावजूद प्यालेस्टिनी क्षेत्रमा इजरायलले तीव्र पारिरहेको आक्रमणहरूको श्रृंखलाको एउटा हिस्सा हो। एक प्रत्यक्षदर्शी भन्छन्, झिसमिसे हुनुअघि 2 बजेतिर हामी सुतिरहेका थियौं। विस्फोटनको आवाजले बिउझ्यौं। घर पूर्ण रूपमा ध्वस्त भयो र जल्यो। बाबुआमा र ससाना बालबालिका सहित पूरै परिवार सकियो। प्रत्यक्षदर्शीको भनाई। इजरायली सेनाले आक्रमणको पुष्टि गर्दै एक हमास लडाकुलाई निशाना बनाइएको भनेको छ, तर त्यसको कुनै प्रमाण दिइएको छैन। यी पछिल्ला घटनासँगै गत अक्टोबरमा इजरायल हमास युद्ध विराम लागू भएता इजरायली आक्रमणमा मारिने प्यालेस्टिनीहरूको संख्या 1150 भन्दा बढ़ी पुगेको बताइएको छ। कुवेतले आज उक्त क्षेत्रका विभिन्न स्थानमा भएका इरानी हमलाहरूका क्रममा आफ्ना केही विद्युत केन्द्र र पानी प्रशोधन संयन्त्रहरूमा क्षति पुगेको जनाएको छ। कतिपय स्थानका आगो निभाइएको छ र क्षतिको मूल्यांकन भइरहेको छ। निरन्तर विद्युत ग्रिडहरूलाई निशाना बनाइँदै गर्दा कुवेतका वासिन्दालाई एयर कण्डिशनरको प्रयोग घटाउन भनिएको छ। अमेरिकासँगको युद्ध जारी रहेका बेला इरानले होर्मुज जलमार्गमा 2 तेल ट्याङ्करमाथि आक्रमण गरेको जनाएको छ। अमेरिकी सेनाले पनि पानी जहाजहरूको आवागमनमा अवरोध पुर्याउने इरानको क्षमतालाई कमजोर बनाउने उद्देश्यले लगातार 10 रात आक्रमण गरेको छ। इण्डोनेशियामा कम्तीमा 34 जना शिशुको तस्करी भएको मामिलामा 19 जना दोषी ठहर भएका छन्। समूहकी प्रमुख 71 वर्षीय महिलालाई 7 वर्षको जेल सजाय सुनाइएको छ। अन्य दोषीहरूले 3 देखि 6 वर्षसम्मको सजाय पाएका छन्। सन् 2023 देखि 2025 को बीचमा केहीलाई सिंगापुर पठाइएको थियो भने केहीलाई जाकार्तामा बेचिएको थियो। प्रजातान्त्रिक गणतन्त्र कंगोका स्वास्थ्य अधिकारीहरूले इबोला प्रकोप थप फैलिरहेको बताएका छन्। इटुरी प्रान्तमा एउटा नयाँ प्रभावित क्षेत्र पुष्टि भएसँगै उनीहरूले यस्तो बताएका हुन्। आज क्षेत्र थपिएसँगै इबोला प्रभावित स्वास्थ्य क्षेत्रहरूको संख्या 47 पुगेको छ र तीमध्ये 46 वटामा संक्रमण अझै सक्रिय पाइएको छ। पुष्टि भएका संक्रमितको संख्या 2400 भन्दा बढ़ी पुगेको छ, जसमध्ये 967 जनाको मृत्यु भइसकेको छ। र भारतका मुख्य विपक्षी नेता राहुल गान्धीले दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीले गरेको कार्यवाहीलाई लिएर प्रधानमन्त्री नरेन्द्र मोदीको राजीनामा मागेका छन्। युवा नेतृत्वको कक्रोच अभियानले आयोजना गरेको संसद भवनतर्फको सोमबारको र्यालीमा करिब 180 जना घाइते भएका थिए। त्यसबारे सरकारसँग जवाफ माग्दै गान्धी र अन्य विपक्षी सांसदहरूले प्रधानमन्त्री मोदीको सरकारी निवास बाहिर प्रदर्शन गरे। प्रहरीले भीड़ नियन्त्रण गर्न लाठी प्रयोग गरेको भन्ने आरोपबारे टिप्पणी गरेको छैन, तर प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गा हानेका भनेको छ। प्रदर्शनकारीहरूले शिक्षा र रोजगारीको क्षेत्रमा सुधारको माग गरिरहेका थिए। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा तपाईलाई पुनः स्वागत छ। चौतर्फी आलोचनापछि निजी शिक्षा र स्वास्थ्यमा समता कर लगाउने निर्णयबाट सरकार पछि हटेको छ। 3% समता कर हालका लागि लागू नगर्ने निर्णय गरिएको प्रधानमन्त्री वालेन्द्र शाह बालेनले सामाजिक सञ्जाल मार्फत बताएका हुन्। खास गरी निजी अस्पतालहरूले साउन 1 गतेदेखि उक्त कर लिन थालेकामा सर्वसाधारणबाट चर्को आलोचना भइरहँदा बजेट आएको 53 दिनपछि सरकारले अहिले त्यो लागू नगर्ने निर्णय गरेको हो। सुनौ गनी अन्सारीको यो रिपोर्ट।
3: जेठ 15 गते नयाँ बजेट सार्वजनिक गर्दै अर्थमन्त्री स्वर्णिम बागले निजी शिक्षा र स्वास्थ्यमा 3% समता कर लगाउने घोषणा गरेका थिए। सरकारका प्रायजसो पछिल्ला निर्णयहरू प्रधानमन्त्रीको सचिवालय मार्फत सार्वजनिक गरिँदै आएकामा यो निर्णय चाहिँ प्रधानमन्त्रीका सामाजिक सञ्जालका खाता मार्फत सार्वजनिक गरिएको छ। प्रधानमन्त्री शाहले अर्थमन्त्रीसँगको सल्लाहमै त्यो लागू नगर्ने निर्णय गरिएको बताएका छन्। करको दायरा विस्तार गरेर अर्थतन्त्रलाई अझ व्यवस्थित बनाउने लक्ष्य रहेको भन्दै प्रधानमन्त्रीले नागरिक तहमा क्षमता कर प्रतिको प्रतिक्रियाले सरकारको गम्भीर ध्यान आकर्षण गरेको भन्दै नागरिकको माग सुन्दै अगाडि बढ़न तथा समतामूलक समाज निर्माण गर्न प्रतिबद्ध रहेको बताएका हुन्। आर्थिक ऐन 2083 को दफा 16 र 17 ती दुई क्षेत्रमा लगाइएको समता शुल्क बारे उल्लेख गरिएको छ। सरकारद्वारा औपचारिक रूपमा घोषणा भइसकेको कुनै निर्णय बारे प्रधानमन्त्रीले सामाजिक सञ्जाल मार्फत लागू नगरिने बताउँदैमा प्रधानमन्त्रीको भनाई सिधै कार्यान्वयनमा जान नसक्ने जानकारहरूले बताएका छन्। उनीहरूका अनुसार आर्थिक वर्षको बजेट संसदले पारित गरेपछि त्यो कानून सरह हुने भएकोले त्यसमा उल्लेखित कुनै व्यवस्था हटाउन कानूनी प्रक्रिया नै अवलम्बन गर्नुपर्ने हुन्छ। आर्थिक ऐनको दफा 18 करको दर बढ़ाउन घटाउन वा कर आंशिक वा पूर्ण रूपमा छूट दिन सक्ने व्यवस्था रहेको छ। प्रधानमन्त्री शाहले गरेको निर्णय कार्यान्वयन गर्ने प्रक्रिया बारे पूर्व कानून सचिव माधव प्रसाद पौडेलले बीबीसीसँग भने,
4: आर्थिक ऐनमा उल्लेख भएका करका दरहरू आंशिक रूपमा र पूरै रूपमा हटाउन सक्ने व्यवस्था र अधिकार दिएको छ नेपाल सरकारलाई। त्यसलाई अब कार्यान्वयन गर्नको लागि अर्थ मन्त्रालयले नेपाल सरकार क्याबिनेटमा प्रस्ताव लानुपर्छ। नेपाल सरकारले निर्णय गरेपछि यो कार्यान्वयन हुन सक्छ।
3: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारको निर्णयको स्वागत गरेका छन्। निजी अस्पताल र विद्यालय रोज्ने सबै नागरिक सम्पन्न हुँदैनन् भन्दै उनले धेरैका लागि त्यो कुनै विलासिता नभई बाध्यता भएको उल्लेख गरेका छन्। गनी अन्सारी, बीबीसी, काठमाडौँ।
1: अब अर्को विषय, यो वर्ष मनसून शुरू भएसँगै अस्पतालमा झाडा पखालाको समस्या लिएर आकस्मिक कक्षमा उपचार गर्न आउने बिरामीको संख्या बढ़दै गएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ। प्रत्येक वर्ष देशका विभिन्न क्षेत्रमा खास गरी गर्मीका बेला झाडा पखाला हुने बिरामीको संख्या बढ़ने गरेको अधिकारीहरू बताउँछन्। यसै सन्दर्भमा हामीले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत डाक्टर शेरबहादुर पुनलाई सम्पर्क गरी शुरूमा यो वर्ष वर्षा लागे यता झाडा पखाला लागेर अस्पताल आउने बिरामीको संख्या कस्तो छ भनेर सोधेका छौं।
5: विगत केही दिन यता धेरै के गरी बिरामीको साथ हेर्ने हो भने धेरै बिरामीहरू अथवा बढ्दो क्रममा चाहिँ झाडा पखालाका बिरामीहरू चाहिँ देखिन थालेको छ। मनसुन शुरू भएको छ भने यस्तो खालको बिरामीहरू बढेको चाहिँ हामीले पाउँदैछौँ।
1: दैनिक रूपमै संख्या बढ्न थाल्यो,
5: लगभग आधा दर्जनको हाडहरूमा त अब इमर्जेन्सीमा आइरहेको हुन्छ। अब त्यसमाथिमा कतिपय अब्जर्भेसनमा बसेर राम्रै भएर पनि फर्किनुहुन्छ भने कतिपय भर्ना आउनुपर्ने अवस्था पनि सृजना भएको देखिन्छ। अर्थात् कतिपयलाई कडा खालको झाडा पखाला भएर अस्पताल भर्ना गर्नुपर्ने अवस्था पनि सृजना भएको चाहिँ हामीले पाउँदैछौँ।
1: विगतका वर्षहरू जस्तै अवस्था हो कि अलिक फरक छ यो वर्ष?
5: हुन त विभिन्न संक्रामक रोगको कारणले गर्दाखेरि झाडा पखाला हुन्छ, त्यसमाथिमा हाम्रो अलिक संवेदनशील भएर हेर्ने भनेको हैजा हो र गएको साल विगतमा देखिएको पनि थियो, केहीको मृत्यु भएको कुराहरू पनि बाहिर आएको थियो। हामीले यसलाई अब विशेष सतर्कको साथ अब खानपानमा विशेष गरेर पानीलाई विशेष ध्यान दिनुपर्ने छ मैले बुझ्छु।
1: अब यो वर्षे नै देखिने समस्या, यसबाट जोगिन के गर्नुपर्छ, खास मान्छे सतर्क कसरी हुने?
5: एउटा मात्र मूल मन्त्र मैले गरेँ के भन्ने गर्दछु भन्दाखेरि पानी र व्यक्तिगत सरसफाई। अब यो पानीको कुराहरू मैले किन गरेँ भन्दाखेरि भन्दा खानेकुराबाट नि हुन्छ, अरू विभिन्न माध्यमबाट नि हुन्छ। पानी यस्तो चिज रहेछ जुन गर्ने मनसुन सिजनमा पानीको अभाव हुने र त्यस्तो आपूर्ति जुन माग बढ्छ र त्यस्तो आपूर्ति एकदम सुरक्षित पानीको कम हुने भएको हुनाले कतिपय पानीहरू शुद्धिकरण नगरेको पानीहरू बजारमा पनि आएको हामीले विगत अनुभव छ। यदि पानी हामीले शुद्ध मात्र पिउन सक्यो, सुरक्षित मात्र पिउन सक्यो भने पनि धेरैभन्दा धेरै जुन पानीजन्य रोगहरू संक्रामक रोगहरू चाहिँ हामी त्यसबाट चाहिँ बग्न सक्दछ भन्यो। त्यो बाहेक अब व्यक्तिगत साफसफाई, अब वातावरणीय साफसफाई, अरू थुप्रै विधिहरू त छँदैछ। अथवा
1: जोगिनको लागि अथवा यो रोक्नको लागि यति सहज छ भने पनि प्रत्येक वर्ष किन देखिरहेको होला त?
5: जति पनि बस्ने उपायको कुराहरू गर्छौ र अहिले जति पनि त्यो सबै कुराहरू अनभिज्ञ पानीमा होइन, सबै कुरा थाहा छ। स्कुलबाट नै हामीले पानीहरू कति कसरी शुद्ध बनाउने, के हो पानी शुद्धिकरण नभइकन पिउनु हुँदैन भन्ने कुराहरू सानैदेखि सिद्ध्याएको, अहिले पनि निरन्तर रूपमा हामीले विभिन्न माध्यमहरूबाट सुन्दै आएका, पढ्दै आएका वा टेलिभिजनमा हेर्दै आएका छौँ। तर हामीलाई एउटै कुराको चाहिँ कमी देखे, त्यो भनेको चाहिँ हामीले यी कुराहरूलाई व्यवहारमा लागू गर्न सकेनौँ। स्ट्रिट फुड भन्छौँ नि, सडकमा देख्ने खानेकुराहरू नखाउनु त अलिकति आज के भएर आजै दिन त हो भनेर खान्छौँ, त्यसपछि बिरामी भएर आइरह हुन्छ, कतिपय चाहिँ बाध्यताको कारणले पनि आइरह हुन्छ, थाहा छ। तर बाध्यता अब पानी नपिई अब घरमा आवाजिकन
1: यो झाडा पखालाका घटनाहरू चाहिँ सहरमा गाउँमा उस्तै देखिन्छ कि कस्तो छ प्रवृत्ति?
5: प्रकृति अलिक फरक छ मेरो अब विश्लेषणमा कसरी हेर्छु भन्दाखेरि जहाँ बढी जनघनत्व छ त्यहाँ अलिक बढी मात्रामा देखिन्छ, जहाँ जनघनत्व अलिक कम छ या बस्ती पातलो छ त्यो ठाउँमा अलिक कम देखिन्छ, तर मृत्यु दरको कुरा आउँछ ठ्याक्कै उल्टो छ। जनघनत्व बढी भए तापनि सहरमा ठाउँ ठाउँमा नजिकै निजी अस्पताल सरकारी अस्पताल स्वास्थ्य केन्द्रहरू नजिक भएको हुनाले बस्न सक्ने सम्भावना बढी, तर गाउँ घरमा स्वास्थ्य पहुँच धेरै कम हुने भएको हुनाले ढिलो हुन चाहिँ मृत्यु हुन सक्ने सम्भावना चाहिँ मैले देख्छु। ठ्याक्कै यो फैलिने र मृत्यु हुनेको जुन रेसियो छ ठ्याक्कै उल्टो देख्छु।
1: अन्तिममा डाक्टर साहब, यो रोक्नका लागि प्रत्येक वर्ष देखिने समस्या लाई चाहिँ कम गर्न अथवा रोक्नको लागि सरकारी पहल चाहिँ कतिको देख्नुहुन्छ तपाईँ?
5: बजारमा अब छ्यापछ्यापी अहिले जाडका पानीहरू छन्, त्यसको अब अलिकति कडा र नियमित प्रभावकारी अनुगमन एकदमै आवश्यक देख्छु। किन भन्दाखेरि जताततै बिक्री गरिरहेको छ, त्यो कतिको सुरक्षित छ के छ सर्वसाधारणलाई अब सबैले थाहा पाउनु कुरै भएन। मैले कुनै समयमा यहाँ टेकुमा हैजाबाट प्रगतित बिरामीलाई सोद्धाखेरि अब डाक्टर हामी दिनभरि जलाइरहेन काम गर्ने फर्केर आउँछौँ, अब घरमा जाडको पानी राखेको हुन्छ, हामीले सोध्ने कुरा पनि भएन, खकित हुन्छ, हाम्रो बुझ्नुपर्ने बाध्यता हुन्छ, अब कसरी सोध्ने भन्ने कुराहरू प्रश्न मलाई गरेको याद छ। त्यसले गर्दाखेरि त सकेसम्म सरकारले शुद्ध पानी बेचिरहेको छ छैन भन्ने कुराहरू हेर्नु पर्यो। अब अवश्य पनि अब धाराबाट दिने पानीको पनि शुद्धताको अब उहाँहरूले निरीक्षणहरू गरिराख्नु पर्ने मैले देख्दछु। बेला बेलामा अब यो जब मनसुन आउँछ तब यो बारेमा जानकारीमूलक चेतनामूलक कार्यक्रमहरू निरन्तर प्रवाह गर्नु पर्यो भन्ने कुराहरू हो।
1: उनी थिए शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन। अब एउटा विषय संक्षेपमा, नेपाल राष्ट्र ब्याङ्कका अधिकारीहरूका अनुसार एक र दुई रूपियाँका नयाँ सिक्का निष्कासनका लागि डिजाइन परिवर्तनको प्रक्रिया अघि बढ़ेको छ, तर प्रधानमन्त्री कार्यालयका प्रवक्ताले बाहिर चर्चामा आए जस्तो एक रूपियाँको नयाँ सिक्कामा उपल्लो मुस्ताङ स्थित एउटा गुम्बाको आकृति राख्ने निर्णय नगरिएको बताएका छन्। यसपालि नयाँ पहेंलो रंगको धातुको सिक्काको सट्टामा सेतो रंगको स्टेनलेस स्टीलको सिक्का जारी गर्न लागि र त्यसो गर्दा लागत समेत घटाउन खोजिएको राष्ट्र ब्याङ्कका प्रवक्ताले बताएका हुन्। साथी फणिन्द्र दाहालको यो रिपोर्ट तपाईँ हाम्रो वेबसाइट www.bbcnepali.com मा गएर आफूले चाहेको समयमा पढ्न सक्नुहुनेछ। अब अन्तिममा देश बाहिरको एउटा विषय, होर्मुज जलमार्गमाथि नियन्त्रणका निम्ति संघर्ष जारी रहेका बेला इरान र अमेरिका बीच आक्रमण र प्रत्याक्रमणका थप घटनाहरू भएका छन्। इरानले उक्त क्षेत्रमा दुईवटा तेल ट्याङ्करमाथि आक्रमण गरेको जनाएको छ। इरानको रिभोल्युसनरी गार्डसले बहरेन र कुवेतमा रहेका अमेरिकी हवाई प्रतिरक्षा स्थलहरूमा पनि हमला गरेको जनाएको छ। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
2: कुवेतले आज उक्त क्षेत्रका विभिन्न स्थानमा भएका इरानी आक्रमणका क्रममा आफ्ना केही विद्युत केन्द्र र पानी प्रशोधन संयन्त्रहरूमा क्षति पुगेको जनाएको छ। कतिपय स्थानका आगो नियन्त्रणमा लिइएको छ र क्षतिको मूल्यांकन भइरहेको छ। विद्युतका ग्रिडहरूलाई लगातार निशाना बनाइँदै गर्दा कुवेतका वासिन्दालाई एयर कन्डिशनरको प्रयोग घटाउन भनिएको छ। त्यस्तै जोर्डनको सेनाले पाँचवटा इरानी ड्रोनलाई निष्क्रिय पारेको बताएको छ। अमेरिकी सेनाले पानी जहाजहरूको आवागमनमा अवरोध पुर्याउने इरानको क्षमतालाई कमजोर बनाउने उद्देश्यले लगातार दशौं रात पनि आक्रमण गरेको छ। उत्तर पश्चिमी शहर तब्रिज नजिकबाट विस्फोटनका विवरणहरू आएका छन्।
1: हवस्त, यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
6: Programs on this channel at present. Details of all our services are at bbcworldservice.com.

जीवन तिमीलाई बन्दगी रे सानी रे रे रे सानी रे रे रे रे सुसारङ्गी मेरो जीवन तिमीलाई बन्दगी मेरो

रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 10 बज्यो। नमस्कार, तपाईँ सुन्दै हुनुहुन्थ्यो रेडियो संखुवा सभा 95.5 मेगाहर्जमा प्रसारित विभिन्न कार्यक्रमहरू। यसका साथै आजको हाम्रो नियमित प्रसारण यही सकिन्छ। हामी सँगै रहनु भएकोमा तपाईँलाई धन्यवाद। साथै भोलि बिहान ठिक 5 बजे हाम्रो नियमित प्रसारणको साथमा उपस्थित हुने नै छौ। तबसम्मको लागि हामीलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online.
1: वीरलाको नमस्कार.
2: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि.
3: अर्थमन्त्रीको निर्णयमा प्रधानमन्त्रीको कैची. घोषणा अनलाइन, सेवा अफलाइन. जलन अस्पताल घोषणामै सीमित. उद्योग चलाउने सेनाको चाहना बालनले पूरा गर्दै. अरबौंका आयोजना हुँदैनन् तेस्रो पक्ष परीक्षण लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खा पत्रमा छापिएको धितो बिना नै किसानलाई कर्जा शीर्षकको शुभ समाचार.
1: जुम्लाको तातोपानी गाउँपालिकाका किसानले अब धितो बिना नै कृषि कर्जा पाउने भएका छन्. कृषि व्यवसायलाई आधुनिकीकरण, विस्तार र उत्पादन वृद्धि गर्ने उद्देश्यले निक्षेप तथा कर्जा सुरक्षण कोष र तातोपानी गाउँपालिका बीच कृषि ऊर्जा सुरक्षण सम्बन्धी द्विपक्षीय सम्झौता भएको हो. ऋण र धन दुवैको सुरक्षण भन्ने मूल नारासहित भएको सम्झौताले पूँजी अभावका कारण बैंकबाट कर्जा लिन नसकेका साना तथा वास्तविक किसानलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ. अब किसानले धितोको अभावमा बैंकबाट रित्तो हात फर्किनु पर्ने अवस्था अन्त्य हुने तातोपानी गाउँपालिकाका अध्यक्ष चन्द्रप्रसाद चौलागाईले बताउनुभयो. निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन 2073 अन्तर्गतको ऋणीगत एकल कृषि कर्जा सुरक्षण योजना 2083 अनुसार विशेष कोषमा न्यूनतम 3 करोड़ रूपियाँ परिचालन गरिनेछ. त्यसमध्ये गाउँपालिकाले 50 लाख रूपियाँ साझेदारी लगानी गर्नेछ, जुन सम्झौता भएको एक महिनाभित्र कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ.
4: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो. जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्दै गयो. बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो. अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो. समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो. जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो. किनकि मेरो खाता थियो नोबेल बैंकमा. मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी.
5: तपाईँको नोबेल बैंकमा खाता छ कि छैन त?

0: एलजीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसीको कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ। हरेक घरको खुसी घर घरमा एलजी। एलजी, लाइफ गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम र संसारभर नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। चौतर्फी आलोचनापछि निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउने भनिएको 3% सम्पत्ति करबाट सरकार पछि हटेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले नागरिक स्तरबाट आएको असन्तुष्टि र सुझावलाई मध्यनजर गर्दै हालका लागि शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउने भनिएको 3% सम्पत्ति कर लागू नगर्ने घोषणा गर्नुभएको हो। प्रधानमन्त्री शाहले अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेसँगको परामर्शपछि शिक्षा र स्वास्थ्य सम्पत्ति शुल्क तत्कालका लागि स्थगन गर्ने निर्णय गरिएको जानकारी दिनुभएको छ। निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको 3% सम्पत्ति कर अहिले भने बमोजिमले कार्यान्वयन गर्दा आम मानिसले थप खर्च र निराशा भोग्नुपर्ने देखिएको उल्लेख गर्दै सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री शाहले लेख्नु भएको छ, निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको 3% सम्पत्ति कर अहिले भने बमोजिमले कार्यान्वयन गर्दा आम मानिसले थप खर्च र निराशा भोग्नुपर्ने देखियो। यसैले माननीय अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि हालका लागि शिक्षा सम्पत्ति शुल्क र स्वास्थ्य सम्पत्ति शुल्क लागू नगर्ने निर्णय गरिएको छ। जनताको विश्वास र अपेक्षाबाट बनेको जनमुखी सरकार भन्दै प्रधानमन्त्री शाहले आफूहरूको मुख्य उद्देश्य सुशासन कायम गर्दै सबै नागरिकलाई गुणस्तरीय जीवनको अनुभूति गराउनु रहेको बताउनु भएको छ। यस्तै प्रधानमन्त्री बालेन्द्र शाहले तयारी पोसाक उद्योगले भोगिरहेका समस्याहरू समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। मंगलबार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाहले उद्योगले भोगिरहेका समस्या समाधान र उत्पादन तथा निर्यात प्रवर्धनलाई सरकारले प्राथमिकतामा राखेको बताउनु भएको छ। क्रममा प्रधानमन्त्री शाहले तयारी पोसाक उद्योगको वर्तमान अवस्थाबारे जानकारी समेत लिएको नेपाल तयारी पोसाक उद्योग संघका पशुपति देव पाण्डेले जानकारी दिनुभएको छ। अर्थमन्त्रीको निर्णयमा प्रधानमन्त्रीको कैंची, स्वास्थ्य र शिक्षामा लगाइएको करबाट पछि हट्यो सरकार, तयारी पोसाक उद्योग समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता शीर्षकमा हिमालय टाइम्सले खबर छापेको छ।
3: घोषणा अनलाइन सेवा अफलाइन शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। शान्तिनगर स्थित काठमाडौँ महानगरपालिकाको 31 नम्बर वडा कार्यालयमा दुई दिन यता वृद्ध वृद्धाको चहल पहल बढ़ी छ। नयाँ आर्थिक वर्ष शुरू भएसँगै वृद्ध वृद्धा सामाजिक सुरक्षा भत्ताको परिचय पत्र नवीकरण गर्न पुग्ने गरेका छन्। 85 वर्षीय सावित्री देवी उदास श्रीमानसँग सोमबार बिहान 11 बजे वडा कार्यालय आइपुगेकी थिइन्। परिचय पत्र नवीकरणबारे चासो राख्दा कर्मचारीले सिस्टम डाउन भएको जवाफ दिए। सिस्टम चल्ने आशमा सावित्री देवी दिनभर वडा कार्यालयमै बसिन्। छिनछिनमा कर्मचारीलाई सोधिन्, अब त सिस्टम खुलियो होला नि? कर्मचारीले जवाफ दिन्थे, खुलेको छैन आमा। अपरान्न 3 बजेसम्म पनि सिस्टम नखुलेपछि उनको प्रतिक्रिया थियो, कस्तो सिस्टम हो यो, यत्रो बेरमा पनि नखुल्ने। उनी वृद्ध भत्ता नवीकरण गर्न वडा पुगेको दोस्रो दिन थियो। परिचय पत्र नवीकरणकै लागि गत शुक्रबार पनि उनी वडा कार्यालय पुगेकी थिइन्। पुरानो बानेश्वरबाट दुई छोरी सहित आएकी 78 वर्षीय नर्मदा देवी शर्माले सोमबार वडा कार्यालयमा करिब 4 घण्टा बिताइन्। घुँडाको समस्याले हेण्डल गर्न गाह्रो हुने उनलाई दिनभर कुर्नु सकसपूर्ण थियो। हुन्छ होला भनेर बस्यौं, उनले भनिन्, 4 घण्टा बसिसकेपछि आज हुँदैन भनेर फर्काइदिए। फेरि कहिले आउनुपर्ने हो? उनी एक्लै वडामा आउन सक्दिनन्, यहाँ आउन साथ दिने, अरूको समय मिलाउनु पर्छ। डिजिटल नेपालको अवधारणा अगाडि सार्दै सरकारी कार्यालयमा अनलाइन सेवा शुरू भएको छ। अनलाइन फारम, विद्युतीय अभिलेख, डिजिटल नक्सा, ई सेवा, विद्युतीय रोक्का प्रणाली जस्ता सेवा शुरू गरिएका छन्। यसले पारदर्शिता बढ़ाउने, बिचौलिया हटाउने र सेवाग्राहीलाई कार्यालय धाउन नपर्ने अपेक्षा गरिएको छ। राष्ट्रपा सरकारले शासकीय सुधारका लागि सार्वजनिक गरेको 100 कार्यसूचीमा डिजिटाइजेशन र सरकारी निकायमा सूचना प्रविधिको प्रयोग वृद्धि पनि छ, तर व्यवहारता भने निकै कठिनाई भोग्दै आएका छन्।
2: जलन अस्पताल घोषणामै सीमित, स्वदेशमै सहज र पूर्ण उपचार नहुँदा मारमा बिरामी शीर्षकमा नागरिक दैनिकले खबर लेखेको छ। नेपालमा पछिल्ला वर्षहरूमा भएका जलनका घटनै पछि सरकारी स्थलबाट घोषणा हुन्छन् अन्तर्राष्ट्रिय स्तरको जलन अस्पताल निर्माण गर्ने र सोही स्तरको सेवा प्रदान गर्ने, तर घोषणा अनुसार काम हुन सकेको छैन। महँगो मानिने जलनको उपचार स्वदेशमै सहज र पर्याप्त पाउन नसक्दा बिरामी र आफन्त मारमा पर्दै आएका छन्। गत असार अन्तिम साता मात्र काठमाण्डुमा आत्मदाह गरे प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा ज्यान गयो। त्यसपछि आत्मदाह प्रयासका 5-6 घटना भएका छन्, जसमा 2 उपचारका क्रममा ज्यान गएको छ। यसपटक पनि सरकारले विगतमा जस्तै राष्ट्रिय स्तरको जलन अस्पताल निर्माणको घोषणा गरेको छ। गत फागुनमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले सार्वजनिक गरेको वाचापत्रमा पनि साथै प्रदेशमा जलन अस्पताल निर्माण गर्ने भनिएको छ। निर्वाचनमा करिब 2/3 बहुमत पाएपछि राष्ट्रपा नेतृत्वमा सरकार बन्यो। सरकारले जारी गरेको 100 कार्यसूचीमा पनि जलन अस्पताल निर्माण गर्ने भनिएको छ। आर्थिक वर्ष 2083-84 बजेटमा पनि जलन अस्पताल किर्तिपुरको क्षमता विस्तार गर्ने भनिएको छ। अस्पतालमा रहेको जलन उपचार सेवाको क्षमता पनि विस्तार गर्ने उल्लेख गरिएको छ।
3: नेपालको संविधान 2072 सेनाको जिम्मेवारी प्रष्ट तोकेको छ। नेपालको स्वतन्त्रता, सार्वभौम सत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षा गर्ने कार्य नेपाली सेनाको हो। तर संविधानमा उल्लेख छ तर पछिल्लो समय सेनाले विकास निर्माणका कामदेखि रुग्ण उद्योग सञ्चालनमा समेत हात हालेको छ। काठमाडौँ तराई द्रुत मार्गको ठेक्का लिएर निर्धारित समयमा पूरा गर्न सकेको छैन, जसका कारण लागत वर्षेनी बढ़िरहेको छ भने पटक पटक म्याद थप्दै जाँदा सेना विवादमा परेको छ। पछिल्लो पटक सरकारले वर्षौंदेखि बन्द हेटौँडा कपड़ा उद्योग पुनः सञ्चालनको जिम्मा पनि सेनालाई नै दिएको छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले रुग्ण अवस्थामा रहेका अधिकांश सरकारी उद्योग सञ्चालन गर्ने नीति लिएका छन्। सञ्चालनको जिम्मेवारी उनले सेनालाई नै दिने गृह कार्य गरिरहेको विश्वस्त स्रोत बताउँछ। तर चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा यो विषय प्रष्ट आएको छैन। बरू सरकारले बिना शीर्षकमा राखिएको बजेट रुग्ण अवस्थामा रहेका उद्योग चलाउने सम्भाव्यता अध्ययनमा खर्च गर्न खोजेको देखिन्छ। काठमाडौँ महानगरपालिकाको मेयर हुँदादेखि नै बालेन सेनासँग निकट थिए। मेयरको शपथ लिएपछि उनी बधाई थाप्न सैनिक मुख्यालय पुगेका थिए। गत वर्ष भदौ 23 र 24 जेएनजी आन्दोलनपछि उनी सेनासँग थप निकट भए। आन्दोलनकारीलाई सेना प्रमुखसँग वार्ता गर्न आह्वान गर्ने उनै थिए। अन्तरिम सरकार निर्माणका क्रममा पनि सेना उद्योगसँगै परामर्श गरेर अघि बढ़ेको थियो। प्रतिनिधि सभा निर्वाचनमा झण्डै 2/3 मतसहित बालेन प्रधानमन्त्री बनेपछि सेनासँगको सम्बन्ध झन नजिकियो। सेनाप्रति धेरै नै भरोसा राख्दै आएका प्रधानमन्त्री बालेनले रक्षा मन्त्रीको जिम्मेवारी सहित आफैले राखेका छन्। साथै राजनीतिक नियुक्तिमा समेत पूर्व सैनिक अधिकारीलाई पनि सारेका छन्। सेनालाई थप जिम्मेवारी दिने क्रममै सरकारले लामो समयदेखि बन्द रहेको हेटौँडा कपड़ा उद्योग पुनः सञ्चालनको जिम्मा सेनालाई सुम्पिएको पूर्व सैनिक अधिकारीहरू बताउँछन्। पूर्व रक्षा मन्त्री भीमसेन दास प्रधान भन्नुहुन्छ, सेनाले जिम्मा लिएको योजना असफल भयो भने सेनामाथि भ्रष्टाचार र असक्षमताको प्रश्न उठ्छ। मूल जिम्मेवारी भन्दा बाहिर गएर सेना उद्योगपति ठेकेदार जस्तो बन्नु हुँदैन। पूर्व अर्थमन्त्री डाक्टर प्रकाश शरण महतको भनाई छ, उद्योगको जमीन सरकारकै रहने गरी निजी क्षेत्रले सञ्चालन गर्ने विधि उपयुक्त हो। जे काम गरे पनि विज्ञताका आधारमा हुनुपर्छ। सेनालाई उद्योग सञ्चालनको जिम्मा दिएर पार लाग्दैन। नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेत भन्नुहुन्छ, सरकारको निर्देशन बमोजिम नेपाली सेनाले मेसिन मरमत सम्भार परीक्षण उत्पादन र प्राविधिक जनशक्तिको प्रयोग गरी प्रतिवेदन तयार पार्ने जिम्मेवारी लिएको हो। बालिनले पूरा गर्दैछन् उद्योग चलाउने सेनाको इच्छा शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।
2: आन्दोलनका अग्रणी नेता, नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा प्रख्यात साहित्यकार विश्वेश्वर प्रसाद बीपी कोइरालाका 45 स्मृति दिवस आज बुधबार देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। नेपाली कंग्रेस बीपी चिन्तनसँग आबद्ध संस्था तथा विभिन्न सामाजिक, शैक्षिक र नागरिक संस्थाले उहाँको राजनैतिक, वैचारिक र साहित्यिक योगदानको स्मरण गर्दै विचार गोष्ठी, श्रद्धांजलि सभा, पुष्पांजलि अर्पण तथा अन्तर्क्रिया कार्यक्रम आयोजना गरेका छनृ। नेपालमा लोकतन्त्र स्थापनाको संघर्ष, राष्ट्रिय मेलमिलापको अवधारणा, लोकतान्त्रिक समाजवादको दर्शन र नागरिक स्वतन्त्रताको पक्षमा जीवनभर अडिग रहनुभएका बीपी कोइराला आज पनि नेपाली राजनैतिक इतिहासका सर्वाधिक प्रभावशाली व्यक्तित्व मध्ये एकका रूपमा स्मरण गरिनुहुन्छ। बीपी कोइरालाको 45वां स्मृति दिवस आज हिमालय टाइम्सले खबर लेखेको छ।
3: बैंक कर्जाको ब्याजदर 5% झर्यो, आर्थिक अभियान दैनिकले यो खबर छापेको छ। आर्थिक तरलताका कारण निक्षेपको ब्याजदर निकै घटाएका वाणिज्य ब्याङ्कहरू 5% आसपासको ब्याजदरमा पनि कर्जा दिन सक्ने भएका छन्। निक्षेपको ब्याजदर घटाउँदा ब्याङ्कहरूको लागत कम भई आधार दर बेस रेट घटेकाले कर्जाको ब्याजदर पनि कम गर्न सक्ने भएका हुन्। वाणिज्य ब्याङ्कहरूले साउन महिनाका लागि प्रकाशित गरेको मासिक ब्याजदर अनुसार उनीहरूको औसत आधार दर 4.94% झरेको छ। 2082 असारमा ब्याङ्कहरूको औसत आधार दर 5.41% थियो। राष्ट्र ब्याङ्कको आधार दर निर्धारण सम्बन्धी कार्यविधि अनुसार ब्याङ्क वित्तीय संस्थाहरूले आफ्नो लागतमा 0.75% प्रतिफल जोडेर आधार दर निर्धारण गर्दछन्।
2: दुई हजार 1979 निर्वाचनमा प्रतिनिधि सभामा 32 सीट जितेर पनि तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले म्याजिक नम्बरको मद्दतमा ठूला दललाई नचाउँदै झण्डै 18 महिना सरकारको नेतृत्व गर्नुभयो। तर 2081 असारमा नेपाली कंग्रेस र नेकपा एमाले मिलेपछि उहाँ विपक्षी कित्तामा पुग्नु भएको थियो। त्यसपछि 25 साझा वामपन्थी घटक